एका पुलहरूको विकल्पमा देवीघाटको तारी नदी, त्रिशुली बजार र बेत्राती बजार गरी तीन स्थानमा बेलीब्रिज राख्ने अध्ययन पूरा भएको छ। हाल मौजूदा रहेका 48 मिटरका 6 वटा र 70 मिटरका एक थान बेलीब्रिजको अतिरिक्त भारतबाट 230 फिटको मोडुलर स्टील ब्रिज प्राप्त भएको छ भने भारतले थप 7 वटा र चीनले 30 वटा बेलीब्रिज छिट्टै उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। नेपाली सेनाले विभिन्न जलविद्युत आयोजनाबाट मात्रै हालसम्म 279 जनाको उद्धार गरेको छ, जस अन्तर्गत माथिल्लो त्रिशुली 1 254 जनाको उद्धार गरिएको छ र सुरुङभित्र नेपाली सेना, कोरियन र नेचिनिया टोलीले खोजी जारी राखेका छन्। रसुवा स्थित भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण विभिन्न जलविद्युत आयोजनामा कार्यरत 894 जना अझै सम्पर्कविहीन छन्। ती आयोजनामा कार्यरत कर्मचारी तथा श्रमिकहरू सुरुङभित्र फँसेका छन् कि बाढ़ीले बगाएर बेपत्ता भएको छ भन्ने यकीन विवरण नभएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले जनाएको छ। निर्माणाधीन 11 वटा जलविद्युत आयोजनामा कार्यरत कर्मचारी तथा मजदूरहरू यसरी बेपत्ता भएको इपानले जनाएको छ। सम्पर्कविहीन भएका परिवारहरूले अन्तिम आशाका रूपमा सुरुङभित्र खोजी गर्नुपर्ने दबाव बढ़ाएका छन्। माथिल्लो त्रिशुली 1 को आयोजना स्थल आसपासका क्षेत्रबाट 257 जनाको सकुशल उद्धार गरेको सरकारको दावी छ। अझै 573 जना भन्दा बढ़ी सम्पर्कविहीन रहेको बताइएको छ। माथिल्लो त्रिशुली 3B भने नेपाली सेनाको भैरवनाथगंजका 15 जना र नेपाल विद्युत प्राधिकरणको संयुक्त टोलीले खोज तथा उद्धारको प्रयास शुरू गरेको थियो। सोमबार बिहान 9 बजे पनि नेपाली सेनाको भैरवनाथगंजका 16 जना थपिएर सुरुङ क्षेत्रमा खन्ने काम भइरहेको छ। सोमबार 111 मेगावाटको रसुवागढ़ी जलविद्युत आयोजनाको सुरुङमा सेनाको टोली गए पनि भूमिगत विद्युत गृहसम्म पुग्न नसकेको जनाएको छ। रसुवागढ़ी हाइड्रो पावर कम्पनी लिमिटेडका सचिव नरनाथ नेपालले सुरुङ खुला रहेकोसम्म पुगे पनि भूमिगत विद्युत गृहसम्म पुग्न नसकेको उहाँले बताउनु भएको छ। भूमिगत विद्युत क्रिया पुग्न करिब 7 मिटर बाँकी रहँदा सुरुङ थुनिएको आफूहरूलाई जानकारी आएको कम्पनीले जनाएको छ। मुख्य सुरुङबाट विद्युत क्रियाको सतह भेटिए पनि कर्मचारी भने त्यो भन्दा एक तला मुनि नियन्त्रण कक्षमा रहेको अनुमान न्यौपानेको छ। थप उपकरण लगेर माथिल्लो त्रिशुली 3A र माथिल्लो त्रिशुली 3B जस्तै काम गर्नुपर्ने उहाँले बताउनु भएको छ। खन्ने, फ्याल्ने र सफा गर्ने गर्दै जानुपर्छ। विद्युत गृहसम्म पुग्न सकेको छैन। उहाँले भन्नुभयो सरकारले प्राथमिकतामा राख्नु पर्यो भूमिगत विद्युत गृहमा काम गर्न मान्छेका बसेका मान्छे 3 देखि 5 जना हुने भए पनि कार्यालय गेटसम्म 14 देखि 16 जनासम्म हुन सक्ने उहाँले बताउनु भएको छ। 60 मेगावाटको माथिल्लो त्रिशुली 3A को पावर प्लान्टभित्र प्राधिकरणका अनुभवी प्राविधिक इन्जिनियर तथा विभिन्न आयोजनाबाट बोलाएका विशेषज्ञ टोली सहित 42 जना सुरुङभित्रको भूमिगत विद्युत गृहमा थुनिएका छन्। उनीहरूलाई उद्धार गर्न शनिबार रातिदेखि नै काम शुरू भए पनि सुरुङ मात्र भेटिएको छ। प्रहरीले भोटेकोशी बाढ़ीमा परेर ज्यान गुमाएका व्यक्तिको शव तथा शरीरका अंग यकीन गर्न प्रक्रिया शुरू गरेको छ। बाढ़ीमा परेर

पर्नेछ। त्यसका लागि महाराजगंज स्थित प्रहरी अस्पतालको प्रयोगशाला वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ। विदेशमा रहेकाहरूको हकमा माथिल्लो पहिलो तहका नातेदारले आफ्नो बसोबास रहेको मुलुकको आधिकारिक प्रयोगशालामा डीएनए प्रोफाइलिङ डीएनए प्रतिरूपण गराई त्यसको डिजिटल प्रतिलिपि प्रहरीको आधिकारिक इमेलमा पठाउन सक्नेछन्। बाढ़ीका कारण सुरुङभित्र फँसेका हुन सक्ने व्यक्तिको खोजीका लागि त्रिशुली 3A जलविद्युत आयोजनको सुरुङमा उद्धार प्रयास तीव्र पारिएको छ। सोमबार बिहान करिब 2 बजे सुरुङको अवरोध हटाउन कन्ट्रोल ब्लास्ट गरिएको सेनाले जनाएको छ। त्यसपछि 2 वटा इस्काभेटरलाई करिब 10 मिटर तलसम्म लगेर होल बनाउने तथा सुरुङभित्र जमेको पानी हिलो र लेदो हटाउने काम भइरहेको छ। सुरुङभित्रको भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। त्रिशुली 3B को सुरुङमा पनि विज्ञ सहितको सैनिक टोली परिचालन गरी खोज तथा उद्धार कार्य जारी राखिएको छ। त्यस्तै विदेशी विशेषज्ञ सहितको संयुक्त खोज तथा उद्धार टोलीले चिलिमे हाइड्रोको सुरुङभित्रका करिब 100 मिटर प्रवेश गरी खोजी गर्दा त्यसभन्दा भित्री भाग हिलो माटोले पूरिएको अवस्थामा फेला पारेको छ। खोजीको क्रममा त्यहाँबाट 2 वटा शव संकलन गरिएको सेनाले जनाएको छ। अप्पर त्रिशुली 1 को सुरुङमा उद्धार टोली करिब 300 मिटर भित्रसम्म प्रवेश गरी खोजी गरेको छ। त्यसक्रममा 1 शव संकलन गरिएको छ। लाङटाङ सुरुङमा पनि उद्धार टोली प्रवेश गरी सर्च लाइट प्रयोग गरेर खोजी कार्य गरिरहेको छ। हालैको विनाशकारी भोटेकोशी बाढ़ीको सन्दर्भमा प्लानेट ल्याब्सले एक भू उपग्रह तस्विर सार्वजनिक गरेको छ। उपलब्ध गराएको भू उपग्रह तस्विरले करिब 600 मिटर चौड़ा हिमनदीको एक हिस्सा र चट्टान सहितको ठूलो भूभाग समुद्री सतहबाट 5200 मिटरको उचाइबाट करिब 1200 मिटर तल खसेको देखाएको छ। खसेको हिमनदीको भागको आयतन 10 करोड़देखि 30 करोड़ घनमिटर रहेको अनुमान छ, जुन करिब 1200 मिटर तल रहेको उपत्यकामा खसेको देखाएको छ। अमेरिकी जियोलोजिकल सर्वे यूएसजीएसले शुरूमा 4.4 म्याग्निच्युडको भूकम्पले यो बाढ़ी आएको हुन सक्ने बताएको थियो। पछि यूएसजीएसले आफ्नो प्रारम्भिक आकलन संशोधन गर्दै हिमनदीको त्यो हिस्सा र चट्टान तल खस्दा भूगर्भीय कम्पन 5.2 म्याग्निच्युडको भूकम्प जस्तो भूकम्पीय तरंगको रूपमा रेकर्ड भएको थियो। अर्थात शुरूमा सम्भावित कारण मानिएको भूकम्प नै घटनाको कारण नभई ठूलो हिम चट्टान खस्दा त्यहाँबाट भूकम्पीय संकेत उत्पन्न भएको हुन सक्ने बताएको छ। वैज्ञानिकहरूका अनुसार हिमनदीको हिस्सा र चट्टान खस्दा लेन्दे उपत्यकामा हिउँ चट्टान र गेग्रान थुप्रिन पुग्यो। यसले नदी थुनिएर अस्थायी बाँध बन्यो र केही समयपछि उक्त बाँध फुट्दा पानीसँगै हिउँ चट्टान माटो र गेग्रान मिसिएको ठूलो भेलले विनाश निम्त्याएको वैज्ञानिकहरूको निष्कर्ष छ। साझा खबरमा अब विदेशको खबर। इरानले जोर्डान स्थित 2 अमेरिकी सैन्य अड्डालाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स आईआरजीसीका अनुसार संयुक्त क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा जोर्डनका किङ हुसेन र अल अजारक सैन्य अड्डालाई निशाना बनाएको छ। उक्त कार्यवाहीलाई आईआरजीसीले आक्रमणकारीलाई सजाय भनेको छ। आक्रमणबाट सैन्य प्राविधिक तथा मर्मत सम्भाव पूर्वाधार तथा लड़ाकू विमान तैनात गर्ने क्षेत्रहरूमा ठूलो क्षति पुगेको दावी आईआरजीसीले गरेको छ। जोर्डनले भने आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका 8 क्षेपयात्रालाई प्रतिरक्षा प्रणाली मार्फत खसालेको जनाएको छ। विदेशकै खबरमा मध्यपूर्वमा लामो तैनाथी पूरा गरी घर फर्किरहेको अमेरिकी विमान वाहक यूएसएस अब्राहम लिंकन आइतबार बिहान सिंगापुर जलमार्ग हुँदै अघि बढ़ेको छ। उक्त युद्धपोत बन्दरगाह भ्रमणका लागि थाइल्याण्डमा रोकिने अपेक्षा गरिएको छ। अमेरिकी नौसेनाका ठूला युद्धपोत मध्ये एक लिंकनले इरान विरूद्धको अमेरिकी सैन्य अभियानलाई समर्थन गर्दै आएको थियो। यसको पछिल्लो तैनाथीमा लगातार 250 दिनभन्दा बढ़ी समुद्रमा बिताएको रेकर्ड बनेको छ। लामो समयको तैनाथीको क्रममा चालक दलका सदस्यको मानसिक अवस्थामा असर परेको तथा खाना र सरसफाईका सामग्री लगायत आवश्यक आपूर्तिको अभाव भएको रिपोर्ट सार्वजनिक भएपछि लिंकनको तैनाथीबारे चिन्ता व्यक्त गरिएको थियो। थाई अधिकारीहरूका अनुसार लिंकन अमेरिकी सैन्य आधारमा फर्किन अघि चालक दलका सदस्यलाई आराम तथा स्वास्थ्य लाभको अवसर दिन थाइल्याण्डमा रोकिनेछ।

साझा खबरमा अब खेलकुदको खबर। विश्व फुटबलका महान खेलाड़ी एवं अर्जेन्टिनाका कप्तान लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत 37 वर्षीय मेसीले हिजो राष्ट्रिय टीमबाट आफ्नो 20 वर्षीय ऐतिहासिक यात्रामा पूर्ण विराम लगाएको जानकारी दिनुभएको छ। मेसीले आफू राष्ट्रिय टीमको लागि सबै कुरा जितिसकेको र नयाँ पुस्तकका लागि ठाउँ छोड्ने उपयुक्त समय आएको बताउनु भएको छ। फाइनल खेलेपछिको गम्भीर सोच विचारपछि यो निर्णयमा पुगेको बताउँदै उहाँले यो आफ्नो जीवनकै सबैभन्दा पीड़ादायी तर अनिवार्य निर्णय भएको उल्लेख गर्नुभएको छ। मेसीले लेख्नु भएको छ, यो निर्णयले मेरो आत्मालाई गहिरो चोट पुर्याएको छ र अझै पनि दुखी रहेको छ, तर मलाई थाहा छ विदा हुने सही समय यही हो। राष्ट्रिय जर्सीको लागि आफूले सधैँ वर्चस्व सुम्पिएको स्मरण गर्नुहुँदै उहाँले भन्नुभएको छ, मैले आफूसँग भएको सबै ऊर्जा रित्तो बनाए, अब मसँग थप दिनका लागि केही बाँकी छैन। अर्कोतर्फ पछाडिका निकै प्रभावशाली प्रतिभाशाली युवा खेलाड़ीहरूको पुस्ता आइसकेको छ जो टीममा रहन हकदार छन्। पछिल्ला दुई दशकमा पाएको अपार मायाका लागि समर्थकहरूलाई धन्यवाद दिँदै मेसीले अब आफू मैदान बाहिरबाट एक साधारण समर्थकका रूपमा अर्जेन्टिनालाई सधैँ हौसला दिइरहने बताउनु भएको छ। उहाँले आफ्नो कठिन तर सुन्दर यात्रामा साथ दिने परिवार, प्रशिक्षकहरू, सहखेलाड़ीहरू र फुटबल पदाधिकारीहरूप्रति आभार व्यक्त गर्नुभएको छ। हामी साझा खबरको अन्त्यमा छौं। बिदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू। राष्ट्रपति रामचन्द्र पौडेल र रासोपा सभापति रवि लामिछाने बीच वार्ता। भोटेकोशी बाढ़ीमा 939 जनाको मृत्यु, अझै 3900 जना सम्पर्क बाहिर। शव पहिचानका लागि सम्बन्धित परिवारका सदस्यलाई रगतको नमूना दिन प्रहरीको आग्रह। जलविद्युत आयोजनाका 900 जना 6 दिनदेखि सम्पर्क विहीन। र विश्व फुटबलका महान खेलाड़ी लियोनल मेसीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास। साझा खबर अहिलेलाई यति नै। अर्को खबर लिएर बिहान 9 बजे उपस्थित हुनेछौ। एथिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साय सिंह तामाङलाई धन्यवाद दिँदै म ङेमलिङ लामा विदा हुन्छु। हवस्त, नमस्कार।

0: लो मरेकी के हो?
1: हेर त रगत रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
0: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स ल ल ल उठाउ त उठाउ लगिहालो लगिहालो यो।
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
3: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
3: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
3: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
4: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
6: हो र, होइन होला त्यस्तो त।
7: सोइता तिनीहरूको के खास खुस कुरा हुँदैछ के भो भन त?
8: केही भएन मिस,
7: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ। कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ मिस।
9: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
12: लो किन नि, के भयो सन्चो भएन?
11: होइन यतिकै जाने मन लागेन।
12: यतिकै पनि हुन्छ?
11: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
12: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
13: नमस्ते, कति कामले पाल्नु भयो?
12: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
13: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 सम्म जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
11: हस् म्याडम।
14: सबै भाडा हुन्छ।

0: होइन के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अंकल अंकल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
5: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
8: हजारौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
9: साझा खबरको सबैभन्दा सुरुमा, रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीपछि उद्धार गरिएको प्रसंग।
10: रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीका कारण प्रभावित 11,000 भन्दा धेरैको उद्धार भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो साँझसम्म 11,379 जनाको उद्धार गरिएको हो। प्राधिकरणको स्थिर प्रतिवेदन अनुसार बाढ़ीबाट प्रभावित विभिन्न 16 स्वास्थ्य संस्थामा 279 जनाको उपचार भइरहेको छ। 168 जना उपचार गरेर घर फर्किएका छन् भने 79 जना उपचाररत अवस्थामा छन्। उपचारकै क्रममा 3 जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार हालसम्म 3,925 जना सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन मध्ये रसुवाका 865 जना, नुवाकोटका 1,558 जना, विभिन्न जलविद्युत आयोजनामा कार्यरत करिब 639 जना रहेका छन्। सम्पर्कविहीन हुनेमा विदेशी नागरिक 592 जना रहेको विवरणमा उल्लेख छ। विदेशी पर्यटकसँगै घुम्न आएका नेपाली 164 जना तथा लाङटाङ राष्ट्रिय निकुञ्जका 3 जना पनि सम्पर्कविहीनको सूचीमा रहेका छन्। बाढ़ी प्रभावित विभिन्न जिल्लामा हालसम्म 939 शव फेला परेको प्रतिवेदनमा जनाइएको छ। नेपाली सेनाले बाढ़ी प्रभावित क्षेत्रमा 2,700 जनालाई स्वास्थ्य उपचार उपलब्ध गराएको जनाएको छ। उद्धार तथा सुरक्षा व्यवस्थापनमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी सहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। यसैबीच बाढ़ीका कारण सड़क तथा पुल पूर्वाधारमा ठूलो क्षति पुगेको छ भने प्राधिकरणका अनुसार हालसम्म 41 पुल बगेका छन् र 4 पुल क्षतिग्रस्त रूपमा रहेका छन्। पृथ्वी राजमार्ग अन्तर्गत मुगलिन बलेखु खण्डको कृष्णवीर र परेवावीरमा सड़कको भीर कटानका कारण यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ। गल्छी देवघाट खण्डमा सड़कमा जमेको लेदो हटाउने कार्य जारी रहेको छ। देवघाट स्थित तादी नदीको पुल बगेपछि वैकल्पिक रूपमा 75 मीटर लामो बेली ब्रिज जडानको तयारी भइरहेको प्रतिवेदनमा उल्लेख गरे।
11: निरौलाका अनुसार केरूङमा काम गर्दै आएका तथा व्यावसायिक प्रयोजनका कारण त्यहाँ बसेका करिब 400 नेपाली रहेका छन्। तीमध्ये केरूङमा रहेका रसुवाका 40 जनालाई तातोपानी नाकाबाट नेपाल पठाउन पहल थालिएको छ। भोटेकोशी र त्रिशुलीमा आएको बाढ़ी तथा त्यसबाट भएको ठूलो जनधनको क्षतिप्रति प्रमुख राजनैतिक दलहरू उद्धार खोजी र राहतमा केन्द्रित भएका छन्। दलहरूले केन्द्रमा राहत कोषमा जम्मा गर्ने निर्णयदेखि लिएर प्रभावित क्षेत्रमा पार्टीका

0: भयदलले बाढ़ीबाट प्रभावित क्षेत्रका सड़क पुल, खानेपानी पुनर्वास, झोलंगी पुल, भग्नावशेष व्यवस्थापन, संचार र स्वास्थ्य लगायतका क्षेत्रमा आवश्यक कामको पहिचान, समन्वय तथा कार्यान्वयनमा सहजीकरण गर्ने मन्त्रालयले जनाएको हो। सम्बन्धित सरकारवाला निकाय तथा एजेन्सीलाई परिचालन गरी भइरहेका कामको नियमित अनुगमन तथा रिपोर्टिङ समेत गरिने मन्त्रालयले जनाएको छ। कार्यदलले बाढ़ीबाट भएको क्षति तथा जोखिमको शीघ्र प्राधिकरण प्राविधिक एवं वस्तुगत मूल्यांकन गर्नेछ। त्यसका आधारमा तत्काल सञ्चालन गर्नुपर्ने आपतकालीन पुनर्स्थापना तथा अत्यावश्यक सेवाको पहिचान गरी सम्बन्धित निकायलाई परिचालन गरिने पनि बताइएको छ। प्रारम्भिक क्षेत्र संरचना तथा परिवारलाई जोखिम र प्राथमिकताका आधारमा वर्गीकरण गरी तत्कालीन, अल्पकालीन र दीर्घकालीन कार्ययोजना तयार गर्ने जिम्मेवारी पनि कार्यदललाई दिएको छ। पुनर्स्थापनाका लागि आवश्यक जनशक्ति उपकरण सामग्री तथा वित्तीय स्रोतको आवश्यकता निर्धारण गरी स्रोत व्यवस्थापनमा समेत सहजीकरण गरिनेछ। मन्त्रालयका अनुसार पुनर्स्थापनाका क्रममा संघ, प्रदेश, स्थानीय तहसँगै सुरक्षा निकाय, निजी क्षेत्र तथा विकास साझेदार बीच समन्वय गरिनेछ। यसका लागि सम्बन्धित सबै निकायलाई आवश्यकता अनुसार परिचालन तथा सहजीकरण गर्ने कार्यदलले जिम्मेवारी समेत दिएको छ। पुनर्निर्माणका क्रममा भविष्यमा हुन सक्ने विपदको जोखिमलाई समेत ध्यान दिने मन्त्रालयले जनाएको छ। भूगर्भीय अवस्था, जलवायु परिवर्तन, बाढ़ी, पहिरो तथा अन्य विपद जोखिमलाई समेट्दै सिद्धान्त अनुसार पुनर्निर्माणका कामहरू अगाडि बढ़ाइने पनि बताइएको छ। दोहोर लगानी, स्रोतको दुरूपयोग तथा एउटै प्रकृतिका काम दोहोरिन नदिन पनि एकीकृत योजना तथा सूचना प्रणालीको प्रयोग गरिने पनि मन्त्रालयले जनाएको हो। मन्त्रालयले सम्बन्धित सबै निकाय बीच आवश्यक समन्वय गरी भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रको शीघ्र पुनर्स्थापना, अत्यावश्यक पूर्वाधारको पुनर्संरचना, सञ्चालन र प्रभावित नागरिकलाई सामान्य जनजीवनमा फर्काउने कामलाई प्राथमिकताका साथ अगाडि बढ़ाउने समेत बताएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा परिचय नखुलेका शवको व्यवस्थापनमा तीव्रता।
2: त्यसको डीएनए हामीले निकालेको हुन्छ, त्यो डीएनए र उहाँले ऊ गरेको डीएनए चाहिँ हामीले म्याच गरेर यदि हो भने चाहिँ पछि निकालेर सब चाहिँ उहाँलाई बुझाउन बुझाउने हो।
0: बाढ़ीपछि महामारीको जोखिम बढ़्दो, स्वास्थ्य मन्त्रालयले उच्च सतर्कता अपनाउँदै पानी प्रयोग गर्दा सतर्क रहन विज्ञको सुझाव लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा हुँदा धेरैले बाढ़ीपछि महामारी किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
3: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास गर्छ, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
3: अभिभावकसँग खुला संवाद हुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव, गलत सामाजिक मान्यताले अभिभावक किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
3: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
4: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
5: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
4: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
5: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
6: इतिहास निर्धार लिनुभयो त एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा यहाँलाई फेरि पनि स्वागत छ तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ आजको साझा खबर नुवाकोटको रेडियो त्रिशुलीबाट तपाईँले सुनिरहनु भएको छ अब बाँकी खबर
0: पहिरोपछि खानेपानीका मुहानमा ढल मिसिना रसुवा नुवाकोट सहित प्रभावित क्षेत्रमा झाडा पखाला हैजा डेंगू लगायतका रोग फैलिने जोखिम बढ़ेको छ विशेषज्ञका अनुसार विस्थापितहरू एउटै स्थानीय अस्थायी शिविरमा भीड़भाड़का साथ बस्ने साझा शौचालय र खानेपानी प्रयोग गर्ने भएकाले पनि संक्रमण छिटो फैलिन सक्ने भन्दै विज्ञहरूले सतर्क रहन सुझाएका छन् लामखुट्टी बढ़दा डेंगू तथा अन्य किटजन्य रोगको जोखिम पनि बढ़ेको छ स्वास्थ्य मन्त्रालयले प्रभावित क्षेत्रमा औषधि स्वास्थ्य कर्मी र स्वास्थ्य शिविर संचालन गर्नुका साथै रोग निगरानी र द्रुत प्रतिकार प्रणालीलाई
7: अब आजका पत्र पत्रिकाले प्रकाशित गरेका खबरहरू हामी काठमाण्डु स्टुडियोबाट जोड्दैछौ काठमाण्डुमा प्रकाशित विभिन्न पत्र पत्रिकाका मुख्य खबरहरूलाई हामी यहाँहरू सामु प्रस्तुत गर्दैछौ प्रभावित नागरिकको पुनर्स्थापना चाँडै हुने प्रधानमन्त्रीले हिजो आफ्नो सामाजिक सञ्जालमा लेख्नु भएको छ र उहाँले गरेका कामहरूको विवरण पनि प्रस्तुत गर्नुभएको छ प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित क्षेत्रमा खोज र उद्धारसँगै सरकारले प्रभावित नागरिकलाई पुनर्स्थापना गर्ने बारेमा छलफल अगाडि बढ़ाएको बताउँदै त्यसका लागि स्थानीय सरकारसँगको समन्वयमा प्रभावित नागरिकको संख्या तथा भौतिक क्षतिको विवरण संकलन शुरू भइसकेको जानकारी गराउनु भएको छ उहाँले बाढ़ीको कारण ज्यान गुमाएका र पहिचान हुन नसकिएकाहरूको शव कानून बमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी व्यवस्थापन भइरहेको स्पष्ट पार्नु भएको छ हिजो राति सामाजिक सञ्जाल मार्फत उहाँले हजारौं नागरिकले घर परिवार प्रियजन र जायजेथा गुमाउनु परेको बताउनु भएको छ उहाँले भन्नुभएको छ पीड़ा सरकारले बुझेको छ उहाँहरूको पीड़ामा मलम लगाउँदै पुनर्स्थापना मार्फत सामान्य जनजीवनमा फर्काउने बाटोमा सरकार लागेको छ रसुवाको भोटेकोशी नदीमा बाढ़ी आएको छैटौं दिनसम्म आइपुग्दा सरकार खोज उद्धार उपचार राहत र नागरिकको सुरक्षित व्यवस्थापनमा दृढ़तापूर्वक सक्रिय रहेको उहाँले उल्लेख गर्नुभएको छ उहाँले खोज उद्धार उपचार राहत कार्यको अग्रपंक्तिमा खटिनुहुने सुरक्षाकर्मी राष्ट्र सेवक कर्मचारी संचार माध्यम विभिन्न निकायका पदाधिकारीसँगै स्वयंसेवक तथा संघ संस्थाहरूलाई प्रशंसा गर्नुभएको छ रसुवाको भोटेकोशीमा आएको बाढ़ी सामान्य नभएको बताउँदै उहाँले हिमालय क्षेत्रमा हिम चट्टानहरूको र हिम पहिरोको जोखिम बढ़दै गएकाले सजगता अपनाउनु पर्ने बताउनु भएको छ त्यस्तै गरी वैकल्पिक सड़क सञ्चालन शीर्षकमा गोर्खापत्र दैनिकमा सूर्यप्रसाद पाण्डे लेख्नुहुन्छ भोटेकोशी बाढ़ीले क्षति पुर्याएको रसुवा नुवाकोट तथा धादिङ जिल्लाको तटीय क्षेत्रमा भौतिक संरचना निर्माण कार्यलाई तीव्रता दिइएको छ पहिलो चरणमा तत्काल सम्भव देखिएको सड़क सञ्जालमा सरसफाई र पुननिर्माणका कार्यहरूमा प्राथमिकता दिइएको छ जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणसँगै सड़क सञ्जालको कामका लागि प्राथमिकता दिइएको हो कतिपय स्थानमा बाढ़ीले बगाएको सड़क नै सफा गरेर पुनः सञ्चालन गर्ने तयारी गरिएको छ भने सञ्चालनमा सम्भव भएका जति विकल्पहरू पनि खोजिएको छ विकास मन्त्री सुशील लम्सालले रसुवाको भोटेकोशीमा आएको बाढ़ी पहिरोपछिको पुननिर्माणका लागि तीन दिनभित्र ठोस कार्य ढाँचा पेश गर्न मन्त्रालय मातहतका निकायहरूलाई निर्देशन दिनुभएको छ सीमादरबार स्थित अर्थ मन्त्रालयमा हिजो आयोजित बैठकमा उहाँले यस्तो निर्देशन दिनुभएको हो अर्थमन्त्री स्वास्थ्य तथा खाद्य स्वस्थता मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री कानून न्याय तथा संसदीय मामिला मन्त्री राष्ट्रिय योजना आयोगका उपाध्यक्ष लगायतका सहभागीहरूलाई उहाँले छलफल गरेर यस्तो निर्देशन दिनुभएको हो यसैबीच लामो समयदेखि चर्चामा रहेको छुरोल्पा हिमतालको खतरा कायमै रहेको विज्ञहरूले बताएका छन् दोलखाबाट गोर्खापत्र दैनिक संवाददाताले यो खबर लेख्नु भएको छ। गोर्खाको गौरीशंकर गाउँपालिका नौमा रहेको छोरोल्पा हिमताल फुट्ने जोखिम कायमै रहे पनि सम्भावित जोखिम बारेमा पूर्व सूचना दिन जडान गरिएका साइरन प्रणाली भने उपयोगविहीन बनेका छन्। साइरन जडान गरिएका महत्वपूर्ण उपकरण चोरी तथा बिग्रिएपछि तीन दशक अघि स्थापना गरिएको पूर्व सूचना प्रणालीले काम गर्न छोडेको छ। समुद्री सतहदेखि 4,580 मिटर उचाइमा रहेको छोरोल्पा हिमताल विस्फोट भएमा तल्लो तटीय क्षेत्रका बासिन्दामा ठूलो क्षति पुग्ने जोखिम रहेको छ। सम्भावित जोखिमबाट मानिसलाई समयमै सुरक्षित स्थानमा सार्न 19 बस्तीमा साइरन जडान गरिएको थियो। अहिले ती साइरनहरूमध्ये अधिकांशको अवस्था खराब रहेको र कतिपय स्थानमा साइरनको नाम निशान समेत नरहेको वडा नम्बर 9 का वडा अध्यक्ष मिङवा गेली शेर्पाले बताउनु भएको छ। यसैबीच रेड क्रसद्वारा 5,000 स्वयंसेवक परिचालन शीर्षकमा गोर्खापत्र दैनिकमै खबर छ। नेपाल रेडक्रस सोसाइटीले भुटेकोशी हिमबाडी प्रभावित क्षेत्रका 5,000 भन्दा बढ़ी स्थानहरूमा स्वयंसेवकलाई परिचालन गर्ने गरेर तालिका बनाएको छ। रेडक्रस अनुसार त्रिपाल 2,000 थान, कम्बल 1,000 थान, म्याट्रिस 1,000 थान, डोरी 600 थान, मर्यादे स्वच्छता महिनावारी हुँदा प्रयोग गर्ने सामग्रीहरू 5,000 किट, सब व्यवस्थापन ब्याग 1,790 थान सहयोग गरिसकेको छ। त्यसै गरी प्राथमिक उपचार बाकसहरू पनि प्रदान गरिएको छ। रसुवा भोटेकोशी नदीमा भदौक 10 को भीषण बाढ़ीका कारण 12 स्वास्थ्यकर्मी सम्पर्कविहीन भएका छन् र सम्पर्कविहीन भएका स्वास्थ्यकर्मी मध्ये रसुवाका 11 र नुवाकोटका एकजना रहेका छन्। उनीहरू विभिन्न स्वास्थ्य संस्थामा कार्यरत रहेको बागमती प्रदेश सरकारको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र हेटौँडाले जनाएको छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ीका कारण स्थगित भएको प्रतिनिधि सभा बैठक बोलाउन बारेमा सभामुख डोलप्रसाद अर्यालले दलीय परामर्श थाल्नु भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस समेतको ध्यानाकर्षणपछि सभामुख अर्यालले बैठक बोलाउने बारेमा छलफलका लागि हिजो कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनका लागि प्रारम्भिक छलफल गर्नुभएको थियो र आज बैठक बोलाइँदैछ। रसुवा बाढ़ीका दिन प्रभावित क्षेत्रका सांसदहरूको धारणा र सरकारको जवाफपछि प्रतिनिधि सभा सूचनाबाट अनिश्चितकालका लागि स्थगित गरिएको थियो। विपदका समयमा संसद र समितिहरूबाट सरकारको काम कारवाहीको निगरानी नीतिगत निर्देशन र समन्वयका लागि मार्गदर्शन गर्नुपर्ने बेलामा संसद रोकिएको भन्दै प्रमुख प्रतिपक्षी दलहरूले बैठक आह्वानका लागि माग गरेका छन्। प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदमेले सभामुख अर्याललाई भेटेर बैठक बोलाउन माग गर्नुभएको छ। त्यसक्रममा सभामुख अर्यालले कार्यव्यवस्था तत्काल मिलाउने बताउनु भएको छ। संघीय संसदका प्रवक्ता एकराम गिरीले सभामुख अर्यालले हिजो गरेको छलफल अनुसार आजको लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने प्रयत्न भइएको छ। संघीय संसदका दुवै सदनको अधिवेशन बैठक यसबीचमा बसेको छैन। भदौक 10 प्रतिनिधि सभा अनिश्चितकालका लागि स्थगित हुँदा राष्ट्रिय सभाको बैठक पनि भदौक 9 गते देखि नै बसेको छैन। बाढ़ी पहिरो लगायतका समसामयिक विषयलाई विषयगत समितिले छलफलको विषय बनाएको छैन। प्रमुख प्रतिपक्षी दलका नेता आङदमेले बैठक बोलाउन ध्यानाकर्षण गराएको जानकारी दिनुभएको छ। गोर्खापत्र दैनिकमै खबर छ, राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहसँग रासोपा सभापति लामिछानेको भेट। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिजो छुट्टा छुट्टै भेटवार्ता गरी रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रको पछिल्लो अवस्था तथा खोज उद्धार र राहत र पुनस्थापनाका प्रयासबारेमा छलफल गर्नुभएको छ। सभापति लामिछानेले राष्ट्रपति पौडेलसँग भेटमा भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीबाट भएको मानवीय तथा भौतिक क्षति र प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार राहत वितरण लगायतका गतिविधि बारेमा जानकारी गराउनु भएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। प्रवक्ता खरेलका अनुसार भेटका क्रममा सभापति लामिछानेले विपद प्रभावित क्षेत्रमा खोज तथा उद्धार र राहत व्यवस्थापनका लागि राज्यका सबै संयन्त्र पूर्ण रूपमा परिचालित हुनुपर्ने बताउनु भएको छ। यसैबीच भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालमाथि आउने कुनै पनि दुःख र पीड़ामा सबैभन्दा बढ़ी दुखी भारत हुने गरेको जनाउँदै अहिलेको विपदमा भारतको सहयोग अन्तिम समयसम्म जारी रहने बताउनु भएको छ। नेपाल भारत सीमानाको रूपैडिया स्थित नेपालगंज रोड रेल स्टेशनमा ब्राण्ड गेज रेल सेवाको हिजो शुभारम्भ गर्दै मुख्यमन्त्री योगीले नेपालमा आएको अहिलेको विपद नेपालको मात्र नभई भारतको पनि भएको बताउनुभयो। विपदमा परेर धेरै भारतीय नागरिकको ज्यान गएको उहाँले बताउनु भएको छ। उहाँले बाढ़ीको पहिलो दिनबाट नै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई आवश्यक सहयोग गर्ने जनाउनु भएको छ। सहयोग निरन्तर रहेको छ, त्यसका लागि विभिन्न क्षेत्रबाट सहयोगका लागि समन्वय गर्ने काम पनि भारतले गरेको बताउनु भएको छ। सब व्यवस्थापनका लागि विभिन्न किसिमका प्रयत्नहरू भइरहेका छन्। सब व्यवस्थापनको नीतिको बारेमा फोरेन्सिक विज्ञ डाक्टर अरविन्द्र साक्यसँग हामीले कुराकानी गरेका छौं।
8: सबमा चाहिँ पहिचान सुन्ने केही भेटिन्छ भेटिँदैन भन्ने जाँच गरिरहेको छौँ, रिपोर्ट गरेका छौँ। त्यो सँगसँगै चाहिँ डिएनए नमुनाहरू सञ्चालन गरेर जाँच हुने सञ्चालन गर्दछन् र
9: के के कुरामा ध्यान दिएर त्यसको अभिलेखहरू राख्ने काम भइरहेको छ।
8: अब महिला पुरुष के हो त्यो एउटा राख्छौँ, त्यो सँगसँग चाहिँ लम्बाइको छ के कस्तो छ, अनि त्यस बाहेक चाहिँ शनाखत हुने अरू फिल्महरू चाहिँ पोस्टिङ कतै कुनै खतहरू वा चाहिँ ट्याटुहरू त्यो देखिन्छ भेटिन्छ त्यो त्यो गर्छ हामीले बाहिरी हेर्दाखेरि तनाखत गर्नु सकिने खालको चिजहरू हामीले हेर्दा छौँ र त्यो सँगसँगै चाहिँ हामीले चाहिँ अब त्यो दाँतहरू पनि त्यहाँदेखि हामी दाँतबाट पनि तनाखत गर्नु देखिन्छ दाँतको चाहिँ एउटा दाँत कुनै कसै कसैले चाहिँ त्यो दाँतहरू भरेको हुनसक्छ दाँतहरू त्यहाँ नक्कली दाँतहरू हालेको त्यो दाँतहरू पनि हामीले सकेसम्म भएसम्म त्यो सबैको भएको जतिको चाहिँ हामीले हेरे चाहिँ जाँच गर्दा छौँ, नमुनाहरू हामी सङ्कलन गर्दा छौँ र त्यसलाई चाहिँ हामीले चाहिँ एउटा कोड नम्बर अथवा एउटा नम्बर चाहिँ एउटा पडिक ब्यागमा हालेर पडिक ब्यागमा पनि बाहिरबाट केही कोड नेम अथवा कोड नम्बर राखेर चाहिँ त्यसरी चाहिँ हामीले चाहिँ गरिरहेको त्यसलाई कति समय राख्न पर्न हुनसक्छ भनेर त्यो नभएर चाहिँ अब अहिले चाहिँ गाड्ने कि भन्ने एउटा अप्सन छ।
9: यो अन्तर्राष्ट्रिय अभ्यास हो कि अथवा नेपालमा मात्रै यस्तो खालको अभ्यास गर्न खोजियो जुन सबै शवहरूको व्यवस्थापन नहुँदाखेरि जमिन मुनि गाडेर व्यवस्थापनको अभ्यास गर्न खोजिएको नेपालमा
8: अन्तर्राष्ट्रिय अनुसार चाहिँ जहाँ चाहिँ हाम्रो रिसोर्सेसहरू पुग्दैन जहाँ चाहिँ त्यहाँ चिसो बनाउने कोठाहरू होइन अब जस्तै यसलाई चाहिँ स्टोर गरेर राख्न पर्ने चाहिँ अब फ्रिजरहरू छ ठुल्ठुलो फ्रिजरहरूमा चाहिँ अब बडी स्टोर गर्न सकिन्छ भने स्टोर गर्ने हो, स्टोर गरे पनि बडी चाहिँ डिकम्पोज हुन्छ समय त ढिलो हुन्छ भन्ने हो। अनि अब तर त्यो नहुने नभएको अवस्थामा चाहिँ त्यसलाई चाहिँ एउटा एउटा अप्सन चाहिँ टेम्पोरेरी बेरियर भन्छ, त्यसलाई चाहिँ शनाखत गर्ने अरू आधारहरू देखि अथवा चाहिँ कोही मान्छे खोज्न आयो भने त्यसलाई पछि निकालेर हो होइन भनेर ऊ गरेर अथवा त्यो डिएनए हामीले जुन सङ्कलन गरेको हुन्छौँ हामीले यति अघि भनेको जाँचहरू सबै गरिसकेपछि त्यसलाई चाहिँ टेम्पोररी बिरियल गरेर अनि त्यसमा पछि निकाल्न मिल्ने गरी पछि कोही आइहाल्यो खोज्नलाई भने चाहिँ त्यसको डिएनए हामीले निकालेको हुन्छौँ, त्यो डिएनए र उहाँले ऊ गरेको डिएनए चाहिँ हामीले म्याच गरेर यदि हो भने चाहिँ पछि निकालेर सबै उहाँलाई बुझाउन बुझाउने हो।
9: जमिन मैले राख्ने बित्तिकै त धेरैलाई कस्तो लाग्छ भने सर्ट कुहिन्छ त्यसपछि केही अवशेषहरू मात्रै बाँकी रहन्छ भन्ने हो, त्यो हुन्छ कि हुँदैन
8: केही गरेर पनि रोक्न सकिँदैन, कुहिने प्रोसेस त कुहिने भइहाल्छ तर अब त्यो अब कसरी चाहिँ यसलाई चाहिँ अब पछि हस्तान्तरण गर्दाखेरि अब त्यो कुहिहाल्यो भने पनि हामीले गाडेर राखेका छौँ भने चाहिँ त्यो पछि हस्तान्तरण गर्न सकिन्छ भन्ने हो, अवशेषहरू भए पनि हस्तान्तरण गर्ने भन्ने हो, अब त्यो यतिकै हामीले यतिकै राख्यौँ भने त बाहिर चाहिँ झन् चाँडै पुग्छ।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
11: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
12: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
11: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
12: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
11: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
12: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
11: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउं, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
7: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएनको साझा खबर सुन्दै हुनुहुन्छ। हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। साझा खबरका अन्त्यमा प्रमुख खबरका शीर्षकहरू: भोटेकोशी नदी प्रभावित 11,000 भन्दा धेरैको प्रभावित 11,000 भन्दा धेरैको सूची, ज्यान गुमाउनेको संख्या 900 नाग्यो, परिचय नखुलेका शवहरूको अभिलेख राखेर जमिन मुनि विसर्जन गरिँदै, रसुवा बाढ़ीका कारण सड़क तथा पुल पूर्वाधारमा ठूलो क्षति, 15 स्थानीय तहलाई 9,25,00,000 पठाइयो, प्रारम्भिक पुनस्थापना तथा आवश्यक व्यवस्थापनका लागि कार्यदल गठन, बाढ़ीपछि महामारीको जोखिम बढ़्यो, स्वास्थ्य मन्त्रालयको उच्च सतर्कताको लागि अनुरोध, पानी प्रयोग गर्दा सतर्क रहन विज्ञहरूको सुझाव, अमेरिकामा आकस्मिक बाढ़ी 15 बेपत्ता, ईरानी ड्रोन आक्रमण खतरापूर्ण भएको यूएईको भनाई, र एसीसी प्रिमियर कपमा नेपालको विजय शुरूआत, बहराइन 7 विकेटले पराजित, बिहिबार मलेसियासँग खेल्ने, अन्तर्राष्ट्रिय फुटबलबाट मेसीको सन्यास घोषणा। हवस् त, अहिलेलाई साझा खबरको समय सकिएको छ। प्राविधिक कक्षबाट साथ दिनुहुने सुनिल राज भारत, रवि धिताल, राजेन्द्र रिजाल र सहकर्मी साथीहरू लील प्रकाश चन्द, सुशीला श्रेष्ठ, सन्तोष गन्धर्व सहित म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार।

time check. It's 7 a.m. अहिले बिहानको 7 बजेको छ।

0: एलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी फेरि पनि दुई भाइ हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू पनि सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति जहाँबाट पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ, आफ्नो यात्राबाट, आफ्नो कामबाट अथवा परिवारसँग सँगै बसेर हाम्रो यो अध्ययनमा जोड़िनु भएको छ, सम्पूर्णलाई हामी हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौ र अब हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर रूपमा अगाडि बढाउनेछौ। त्यसैले आउनुहोस्, हाम्रो यो कार्यक्रमलाई अघि बढाउँ। दाइ, हामीले यो निरन्तर अध्ययनको यात्रामा भजन संग्रहको पुस्तकबाट चाहिँ अध्ययन गरिरहेका छौं, जहाँ हामीले हाम्रो जीवनलाई चाहिने र निकै नै आशिषमय अध्ययनहरू चाहिँ थाहा गरिरहेका छौं र एक आशिषमय समयलाई पनि बिताइरहेका छौं भने आजको अध्ययनमा चाहिँ हामी कुन विषयहरूमा रहेर चाहिँ यो हाम्रो अध्ययनको यात्रालाई चाहिँ अगाडि बढाउनेछौ?
2: भाइ, आज हामी भजन संग्रह 144 देखि 149 सम्मका खण्डहरूबाट अध्ययन गर्दैछौ। यी भजनहरूले परमेश्वरको युद्धमा सहायता, उहाँको महान उद्धार, राष्ट्रहरूबीच उहाँको महिमा, सृष्टिको स्तुति र परमेश्वरका जनहरूको विजयपूर्ण आराधनालाई प्रकट गर्दछन्।
1: भनेपछि दाइ, यी भजनहरूले परमेश्वर केवल व्यक्तिगत जीवनका परमेश्वर मात्र होइन, राष्ट्रहरू र सम्पूर्ण सृष्टिमाथि शासन गर्नुहुने महान राजा हुनुहुन्छ भन्ने कुरा हो।
2: हो भाई, यी आजको अध्ययन गर्ने भजनहरूमा दाउदले परमेश्वरलाई आफ्नो चट्टान, आफ्नो बल र आफ्नो युद्धमा प्रशिक्षक भनेर वर्णन गर्दछन्। साथै परमेश्वरको राज्य अनन्त छ र उहाँको महिमा असीम छ भन्ने घोषणा गर्दछन्। उहाँ सबैलाई भलाइ गर्नुहुन्छ र उहाँका कामहरू न्यायपूर्ण र करूणामय छन् भनी उनी स्वीकार गर्दछन् कि मानिस त क्षणिक छ तर परमेश्वरको सहायता बिना कुनै पनि विजय सम्भव छैन भन्ने सत्यलाई आजको दिनमा हामी थाहा गर्नेछौ।
1: भनेपछि दाइ, आजको अध्ययनले हामीलाई मानिसमा होइन परमेश्वरमा भरोसा गर्न सिकाउँछ र परमेश्वरको शक्ति र उहाँको सृष्टिमाथिको नियन्त्रण चाहिँ आज हामीले देख्न पाउनेछौ, होइन त?
2: हजुर भाइ, र त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई सम्झाउँछ परमेश्वर मात्र हाम्रो बल हुनुहुन्छ, उहाँ सम्पूर्ण सृष्टिको राजा हुनुहुन्छ र उहाँको नाम सधैँ स्तुति योग्य छ। त्यसैले मनको तयारी सहित आउनुहोस्, आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: मित्र, प्रभु येशू ख्रीष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो जय मसीह। आज हामी परमेश्वरको वचन अध्ययन भजन संग्रह 144 देखि 149 अध्यायसम्मबाट देख्न गइरहेका छौ। त आउनुहोस्, हामी सबभन्दा पहिले छोटो प्रार्थना गरौं। जीवित अनि सामर्थ्य बुबा, हामी तपाईँलाई धन्यवाद दिन्छौ यो सुन्दर समयको लागि तपाईँले हामीलाई दिनुभएको छ, ताकि हामी तपाईँको वचन अध्ययन गर्न सकौं र तपाईँको वचनबाट आशिषित हुन सकौं। प्यार प्रभुजी, तपाईँ हामीलाई आफ्नो वचनद्वारा आशिषित गराउनुहोस्, आफ्नो वचनको भेद खोलिदिनुहोस्, ताकि हामी तपाईँको वचनको बुझ्न सकौं र आफ्नो दिन प्रतिदिनको जीवनमा व्यवहारिकतामा उतार्न सकौं। धन्यवाद दिँदै यो छोटो प्रार्थना प्रभु येशू ख्रीष्टको नाममा, आमेन। मित्र, मैले भनिहाले कि आज हामी परमेश्वरको वचन अध्ययन भजन संग्रह 144 देखि 149 अध्यायसम्मबाट देख्नेछौ। त सबभन्दा पहिले हामी भजन संग्रह 144 अध्यायबाट देख्न गइरहेका छौ। यो दाउदद्वारा लेखिएको अर्को एक भजन हो। केही विषय सूची भजन 18 मा उल्लेखित विषय सूचीसँग मिल्दोजुल्दो छ, जुन यसरी आरम्भ भएथ्यो। भजन संग्रह 18 अध्याय 1 र 2 पदमा भनिएको छ, हे परमप्रभु मेरो शक्ति, म तपाईंलाई प्रेम गर्दछु। परमप्रभु मेरो चट्टान, मेरो गढी र मलाई छुटकारा दिने हुनुहुन्छ। मेरो परमेश्वर, मेरो शक्ति, म उहाँमै भरोसा राख्नेछु। मेरो ढाल र मेरो उद्धारको सिंह, मेरो अग्लो धरारा। फेरि आगे भजन संग्रह 18 अध्याय 6 पदमा दाउदले भने, मेरो आपदमा मैले परम प्रभुको पुकार गरे र मेरा परमेश्वर कहाँ चित्कार छोडे, आफ्नो मन्दिरबाट उहाँले मेरो स्वर सुन्नुभयो, उहाँका सामनेको मेरो पुकार उहाँको कानमा पुग्यो। मित्र, यो भजन 144 दाउदको एक अनुभवबाट लेखिएको थियो जब उसलाई राजा साउलबाट छुटकारा दिएथ्यो। उही समयमा यो अगमबाडीको त्यो दिनको आगमनतिर हेरिरहेको छ जब इसरायलका सन्तानहरू महाक्लेश अवधिमा दुःख कष्ट भोग्नेछन्। महान आपदको समयमा तिनीहरू परमेश्वर कहाँ प्रार्थनामा फर्कनेछन्। उही समयमा यो भजन दाउदको समय र महाक्लेश अवधि बीचका समय अवधिमा रहने सम्पूर्ण परमेश्वरका जनहरूको निम्ति लागू छ। भजन संग्रह 144 पद 1 भनिएको छ, परम प्रभु मेरो चट्टान धन्यको हुनुहुन्छ जसले मेरा हातलाई युद्ध गर्न र मेरा औंलाहरूलाई लड़ाई गर्न सिकाउनुहुन्छ। दाउदको यो भनाईको तात्पर्य के हो? त्यहाँ कोही कोही छन् जो तत्काल यो प्रश्न गर्छन्, हेर पुरानो नियमको परमेश्वर त युद्ध गर्नेवाला हुनुहुन्छ। मेरो मित्र, यदि तपाईँ दाउदको दिनमा रहनु भएदेखि तपाईँको वरिपरि रहने शत्रुहरूबाट सुरक्षित गरिनु भएको छ भन्ने कुरामा थाहा पाउँदा र तपाईँ आफैलाई रक्षा गर्न सक्नुहुन्थ्यो भन्ने कुरा थाहा पाउनु भए तपाईँ धेरै नै निश्चिन्त रहनुहुने थियो। अनि दुई पदमा भनिएको छ, मेरा करूणा निधान र मेरो किल्ला, मेरो उच्च धरहरा र मलाई मुक्ति दिने, मेरो ढाल जसमा म भरोसा राख्दछु, जसले मेरो प्रजालाई मेरो अधीनमा पार्नुहुन्छ। दाउद भन्छन् कि परमेश्वर उसको करूणा निधान हुन्। यदि तपाईँ र मसँग कुनै धार्मिकता छ भने त्यो ख्रिष्ट हुनुहुन्छ। दाउद यो पनि भन्छन् कि परमेश्वर उसको करूणा निधान हुनुहुन्छ, उसको उच्च धरहरा हुनुहुन्छ, उसको किल्ला हुनुहुन्छ, उसको मुक्ति दिने हुनुहुन्छ, उसको ढाल हुनुहुन्छ। अनि अन्तिम खण्डमा भन्छन्, जसले मेरो प्रजालाई मेरो अधीनमा पार्नुहुन्छ। यहाँ दाउद कमाण्डरको रूपमा बोलिरहेका छन्। अनि तीन पदमा भनिएको छ, हे परमप्रभु, मानिस के हो र तपाईँले त्यसको सोधी लिनुहुन्छ, अथवा मानिसको सन्तान जसको तपाईँ लेखा लिनुहुन्छ? किन परमेश्वरले सानो फुच्चे मानिसको ध्यान दिनुहुन्छ? मित्र, निश्चय नै मानिस त्यति धेरै महत्वको छैन। चार पदमा भनिएको छ, मानिस एक साँझ जस्तो मात्र हो, त्यसको दिन बिति जाने छाया जस्तो मात्र हुन्छ। यसको मतलब मानिस परमेश्वर बिना केही पनि होइन, व्यर्थ हो, जीवन उहाँ बेगर उद्देश्यहीन अर्थहीन छ। मैले डाक्टर मेगीको टिप्पणीबाट पढ़िरहेको थिएँ जसले भनेथ्यो, जब म नासभिलमा पास्टर थिएँ एक दिन मेरो अध्ययन कोठामा एकजना मानिस घुसी आयो र आफ्नो हातमा पुरानो बन्दुक पनि बोकेको थियो। उसले भन्यो, यदि तिमीले मलाई जिउनलाई कारण दिन सक्दैनौ भने म आफैलाई हत्या गर्नेछु। मैले उत्तर दिए, तिमीले मलाई अप्ठ्यारो स्थितिमा हाल्यौ, म कुनै त्यस्तो कारणको सोच्न सक्दिन कि किन तिमी आफैलाई हत्या गर्नुहुँदैन, तर म तिमीलाई यो भन्न चाहन्छु कि आफ्नो जीवनलाई

परमेश्वरको हस्तक्षेपको गरियोस् भन्ने प्रार्थना हो, पुकार हो। यो यसैया 64 अध्याय 1 र 2 पदमा पक्का गरिएको छ, जुनले भन्छ, आकाश फटाएर तपाई ओर्लनु भए त तपाईँका उपस्थितिमा पर्वतहरू डगमगाउने थिए, आगोले झाडी डडाए झैं र पानी उमाले झैं तपाईँका शत्रुहरूलाई आफ्नो नाउँ प्रकट गर्नलाई र जाति जातिहरूलाई तपाईँको उपस्थितिमा कामुन भनेर तपाईँ आउनु भए त। परमेश्वर कुनै दिन मानव इतिहासमा घोष्न गइरहनु भएको छ। मलाई थाहा छैन यो कहिले हुनेछ, तर निश्चय नै एक दिन उहाँले यो गर्न गइरहनु भएको छ। 6 पदमा भनिएको छ, बिजुली चम्काएर तिनीहरूलाई छिन्न भिन्न पार्नुहोस्, आफ्ना काणहरू छोडेर तिनीहरूलाई ध्वंस पार्नुहोस्। जब प्रभु फेरि दोस्रो पल्ट आउनुहुनेछ, उहाँ दण्डमा आउनुहुनेछ। मित्र, नयाँ नियम लगायत सम्पूर्ण शास्त्रको अभिप्राय भाव हो, परम प्रभु कुनै दिन दण्डमा आउन गइरहनु भएको छ। प्रकाश 19 अध्याय 11 पदमा युहन्नाले स्वर्गीय उग्रेको दर्शन देखे र एउटा सेतो घोडा र त्यसमाथि सवार हुने विश्वासयोग्य र सत्य कहलिँदथे जसले धार्मिकतामा इन्साफ र लड़ाई गर्नुहुन्थ्यो उसलाई देखेथे। यो परमप्रभु येशु ख्रिष्टको आगमन र शत्रुहरूमाथि विजयको तस्वीर हो। हुन सक्छ तपाईंलाई यो तस्वीर मन नपर्ला, तर यो नै परमेश्वरको वचनले पेश गर्ने उहाँको बारेमा तस्वीर हो। त्यस समयमा भजनकार भन्छन् 9 पदमा, हे परमेश्वर म तपाईँको निम्ति एउटा नयाँ भजन गाउनेछु, 10 तारे वीणामा म तपाईँको स्तुति गाउनेछु। क्लेशपछि मात्र इसरायलका सन्तानहरू आफ्नो परमेश्वरको निम्ति नयाँ गीत गाउनेछन्, यो भन्दा पहिले गाउने छैनन्। त्यसपछि 145 अध्यायतिर पनि लागौं, यो दाउदको अर्को भजन हो। यो उहाँको महानता र करूणाको निम्ति स्तुति प्रशंसाको गीत हो, यो हालेलुया कोरस हो। 145 अध्याय 1 र 2 पदमा भनिएको छ, हे मेरा परमेश्वर, हे महाराजा, म तपाईँको प्रशंसा गर्नेछु र म तपाईँको नाउँलाई सदा सर्वदा धन्यको भन्नेछु। प्रतिदिन म तपाईँलाई धन्यको भन्नेछु र म तपाईँको नाउँको स्तुति सदा सर्वदा गर्नेछु। प्रतिदिन म तपाईँलाई धन्यको भन्नेछु। यो हप्तामा खालि एकपल्ट मात्र होइन जब हामी चर्चमा आराधना सेवामा जान्छौं, तर हरेक दिन हामीले सधैँ चाहे दुःखमा होस् चाहे सुखमा उहाँको स्तुति प्रशंसा गर्नुपर्नेछ। यो स्तुति प्रशंसाको अचम्मको भजन हो। 8 पदमा भनिएको छ, परमप्रभु अनुग्रही र दयाले भरिपूर्ण हुनुहुन्छ, रिसाउनमा धीरजी र अति करुणामय हुनुहुन्छ। मित्र, हामीसँग त्यस किसिमको परमेश्वर हुनुहुन्छ। दाउले परमेश्वरको त्यस किसिमको दया करूणा प्रेमको अनुभव गरे र अरूलाई पनि उही किसिमको परमेश्वरको दयाको देखाउन उसलाई उत्प्रेरित गरियो। यसपछि पद 17 र 18 भनिएको छ, परमप्रभु आफ्ना सब मार्गमा धार्मिक र आफ्ना सारा व्यवहारमा अनुग्रही हुनुहुन्छ, उहाँमा पुकारा गर्ने सबैको नजिक परमप्रभु हुनुहुन्छ, उहाँलाई साँचोसित पुकार्ने सबैका नजिक। मित्र, तपाईँ चाहे जोसुकै हुनुहोस् वा जहाँसुकै हुनुहोस्, यदि तपाईँ साँच्ची नै परमेश्वरलाई चाहनुहुन्छ, उहाँको आवश्यक छ भने तपाईँ उहाँको उपस्थितिमा ख्रिस्टद्वारा आउन सक्नुहुन्छ। भजनकार भन्छन्, उहाँ पुकार गर्ने सबैका नजिक परमप्रभु हुनुहुन्छ। यदि तपाईँले येशु ख्रिस्टलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गर्नुभएको छ भने परमेश्वर कहाँ जाने तपाईसँग सधैँ अधिकार छ, अनि सिधै अधिकार छ, पहुँच छ। यदि तपाईँ उद्धार नपाएको जन हुनुहुन्छ भने परमेश्वर तपाईँलाई उद्धारको निम्ति उहाँ कहाँ आउन निमन्त्रण दिनुहुन्छ। परमेश्वर सधैँ उपलब्ध हुनुहुन्छ। त्यसपछि 146 अध्यायतिर पनि प्रवेश गरौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौं परमेश्वरको भलाइपनको लागि हालेलुया भजन। परमप्रभुको स्तुति गरको मतलब हो हालेलुया, अनि बाँकी 5 भजनहरू स्तुति प्रशंसाको हालेलुया भजन हो। तिनीहरू कति पनि सतावट, खेदो, दुःख कष्टको बारेमा कुरा गर्ने छैन। शत्रुहरूबाट छुटकारा वा सहायताको लागि कुनै र कति पनि प्रार्थना छैन।
त्यहाँ

0: अभिश्रापयुक्त प्रार्थना छैन। कष्ट, दुःख र पापको रात पूरा भइसक्यो। रातको रुवावासी खत्तम भयो र हजार वर्षीय राज्यको बिहानमा हर्ष आनन्द आएको छ। भजन संग्रह 146 अध्याय पद 1 भनिएको छ, परमप्रभुको प्रशंसा गर, ए मेरो आत्मा परमप्रभुको प्रशंसा गर। मित्र, हामीले खालि ओठले मात्र परमेश्वरलाई स्तुति प्रशंसा गर्नु हुँदैन, तर हामीले सच्चा रूपमा हृदयबाट उहाँको स्तुति प्रशंसा गर्नुपर्छ। यसले परमेश्वरलाई आनन्दित तुल्याउँछ, खुशी तुल्याउँछ। 3 पदमा भनिएको छ, राजाहरूमाथि त भरोसा नगर, मानिसमाथि पनि नगर, तिनीहरूबाट केही सहायता हुँदैन। यो पदले मानिसको शक्तिहीनताको वर्णन गर्दछ। कुनै पनि मानिसबाटको सहायता सधैँको निम्ति हुँदैन। मित्र, जसको शरीर माटोमा एक दिन मिल्न जानेछ, जहाँबाट त्यो शरीर बनाइएको थियो, चाहे ऊ राजा होस् वा राजकुमार होस् वा साधारण आम मानिस होस्। मित्र, यो भजनमा दिएको कथन यो हो कि मानिस पापी हो र मानिसमा कति पनि आशा छैन। ऊ सीमित सृष्टि हो र माटोमा मिल्छ। यो भजनको अन्त गर्ने पदहरूमा उल्लेखित परमप्रभुको अर्थ हो यहोवा, जुनको 8 पल्ट उल्लेख भएको छ। पद 5-8 भनिएको छ, याकुबका परमेश्वरलाई आफ्नो सहायक बनाउने चाहिँ सुखी हुन्छ, जसको आशा परमप्रभु तिनका परमेश्वरमा हुन्छ, जसले स्वर्गीय र पृथ्वी सृजनुभयो, समुद्र र त्यसमा भएका यावत थोक, जसले सधैँ सत्यलाई पालन गर्नुहुन्छ, जसले अत्याचारमा परेकाहरूको इन्साफ गर्नुहुन्छ, जसले भोक्काहरूलाई खानेकुरा दिनुहुन्छ, परमप्रभुले कैदीहरूलाई छोडिदिनुहुन्छ, परमप्रभुले अन्धाहरूका आँखा खोलिदिनुहुन्छ, परमप्रभुले न्यौरेकाहरूलाई खड़ा गर्नुहुन्छ। यहोवाको रूपमा उहाँ उद्धारकर्ता उद्धारक हुनुहुन्छ। सृष्टिकर्ताको रूपमा उहाँ इलोहिम हुनुहुन्छ। भजनहरूले यो अति नै स्पष्ट बनाउँछ। परमप्रभुको प्रशंसा गर, मतलब हालेलुया। त्यसपछि भजन 147 अध्यायतिर पनि लागौं। त्यहाँ हामी देख्छौ यरुसलेम प्रति र पृथ्वी प्रति परमेश्वरको भलाइपनको कारण हालेलुया कोरस। 147 अध्याय पद 1-2 भनिएको छ, परमप्रभुको प्रशंसा गर, किनकि हाम्रा परमेश्वरको स्तुति गान गाउनु असल कुरो हो, किनकि त्यो रमाइलो हुन्छ र उहाँको प्रशंसा गर्न सुहाउँछ। परमप्रभुले यरुसलेम बनाउनुहुन्छ, उहाँले इसरायलका तितर बितर भएकाहरूलाई जम्मा पार्नुहुन्छ। मित्र, यो अहिलेसम्म पूरा भइसकेको छैन, तर यो भविष्यमा पूरा हुनेछ। अनि 3 पदमा भनिएको छ, उहाँले मन भाँचेकाहरूलाई निको पार्नुहुन्छ र तिनीहरूको मनको चोटमा पट्टी बाँधिदिनुहुन्छ। मित्र, परमेश्वरले महाक्लेशका संकष्टहरूबाट भएर जानेहरू आफ्ना मानिसहरूको आफ्ना जनहरूको निम्ति यो गर्नुहुनेछ। अनि मित्र, उहाँले तपाईँ र मेरो निम्ति आज पनि यो गर्नुहुनेछ। 4 पदमा भनिएको छ, उहाँले ताराका संख्या गर्न सक्नुहुन्छ र ती सबैलाई नाउँ दिनुहुन्छ। मित्र, हाम्रा टुटेका हृदयहरूको ख्याल वस्त गर्ने उही परमेश्वर जसले ताराहरूको संख्या मात्र जान्नुहुन्न, जुन संख्या मानिसले कहिले गर्न सक्दैन, तर उहाँले ती हरेक ताराहरूको नाउँ पनि दिनुहुन्छ। त्यसपछि पद 12-14 भनिएको छ, हे यरुसलेम परमप्रभुको प्रशंसा गर, हे सियोन आफ्ना परमेश्वरको प्रशंसा गर, किनकि उहाँले तेरा मूल ढोकाको गजबार बलियो तुल्याउनु भएको छ, उहाँले तेरा छोरा छोरीहरूलाई तमा नै आशीर्वाद दिनुभएको छ, उहाँले तेरा शान्त सिमानामा शान्ति ल्याउनुहुन्छ, उहाँले तँलाई सबैभन्दा असल गहुँले तृप्त गराउनुहुन्छ। शान्तिको राजा प्रभु येशु ख्रिष्ट यरुसलेममा आउनु भएको छ। यस समयमा यसैयाको अगमबाडी पूरा हुनेछ। यसैया 14:11-13 पदमा भनिएको छ, हे दुःखमा परेकी, आँधी बेरीले पछारिएकी, औ सान्त्वन नपाएकी, हेर म तेरा पत्थरहरू राम्रो सजाएर बसाल्नेछु, निर्मणिहरूले तेरो जग बसाल्नेछ, मणिले तेरो गजुर र लाडमणिले तेरा मूल ढोका र बहुमूल्य रत्नहरू हरेले तेरा सारा घेर बनाउनेछु औ तेरा सबै छोरा छोरीहरू परमप्रभुबाट सिकाएका हुनेछन् र तेरा छोरा छोरीहरूलाई ठूलो शान्ति मिल्नेछ। आगे पद २०मा भनिएको छ, उहाँले अरू कुनै जातिमाथि यसो व्यवहार देखाउनु भएको छैन र उहाँका इन्साफ पनि तिनीहरूले थाहा पाएका छैनन्। इसरायलको राष्ट्र अद्वितीय छ। तिनीहरू मात्र ती मानिसहरू हुन् जसलाई चुनिएका जातिको उपाधि दिएका छन्। तिनीहरू मात्र ती जाति हुन् जसले परमेश्वरको प्रकाशको हेरचाह गर्ने व्यक्ति परिरक्षक बनाउनुभयो। परमेश्वरको वचनमा उहाँसँग तिनीहरूको निम्ति अनन्तकालीन उद्देश्य छ। हामीले यरूसलेमको शान्तिको निम्ति र तिनीहरूमाथि उहाँको प्रतिज्ञाको परमेश्वरले पूरा गर्नुहुने समयको लागि प्रार्थना गर्नुपर्छ। त्यसपछि भजन संग्रह 148 अध्यायतिर लागौं। यहाँ हामी देख्छौ सारा सृष्टिमा परम प्रभुको प्रशंसा। यस भजनमा स्वर्गमा स्वर्गदूतहरूबाट स्तुति प्रशंसाको आरम्भ हुन्छ। ओ कति महान हालेलुया कोरस हुनेछ जब परमेश्वरका सम्पूर्ण सृष्टिहरूले पृथ्वीमा र स्वर्गमा उहाँको स्तुति प्रशंसा गर्नेछन्। भजन संग्रह 148 पद 1-3 भनिएको छ, परमप्रभुको प्रशंसा गर, स्वर्गबाट परमप्रभुको प्रशंसा गर, उच्च स्थानहरूमा उहाँको प्रशंसा गर। हे उहाँका सारा दूतगण हो, उहाँको प्रशंसा गर। हे उहाँका सारा तारा मण्डल हो, उहाँको प्रशंसा गर। हे सूर्य र चन्द्र, उहाँको प्रशंसा गर। हे ज्योति दिने तारा हो, उहाँको प्रशंसा गर। आगे पद 11-13 भनिएको छ, पृथ्वीका राजाहरू र सारा मानिसहरू, भारदारहरू र सारा न्यायाधीशहरू, जवान ठेटा र कुमारीहरू, वृद्ध मानिस र केटाकेटीहरू, तिनीहरू सबैले परमप्रभुको नाउँको प्रशंसा गरून्, किनकि उहाँको नाउँ मात्र उच्च मानिएको छ। उहाँको महिमा पृथ्वी र आकाशको मास्तिर छ। मित्र, स्तुति प्रशंसा स्वर्गबाट आरम्भ भएर पृथ्वीमा उहाँका सृष्टिहरूले उहाँको स्तुति प्रशंसा गर्नेछन्। त्यसपछि 149 अध्यायतिर पनि लागौ। 149 एक पदमा भनिएको छ, परमप्रभुको प्रशंसा गर, परमप्रभुको निम्ति एउटा नयाँ भजन गाऊ र भक्तजनहरूको सभामा उहाँको प्रशंसा गर। हामीले पहिल्यै नयाँ गीतको बारेमा छलफल गरिसकेका छौ, जुनको प्रकाशको पुस्तकमा बताइएको छ। नयाँ भजन, नयाँ गीत त्यो तथ्यको बारेमा हुनेछ कि प्रभु येशु हाम्रा उद्धारकर्ता हुनुहुन्छ। पद्मा भनिएको छ, आफ्नो सृष्टिकर्तामा इसरायल रमाउन, सियोनका छोराहरू आफ्ना राजामा आनन्दित हौन। उहाँ हाम्रा उद्धारकर्ता हुनुहुन्छ र यो पनि याद राखौं कि उहाँ हाम्रो सृष्टिकर्ता पनि हुनुहुन्छ। हामीले यसको निम्ति उहाँलाई स्तुति प्रशंसा गर्नुपर्छ। मित्र, जब हामी जंगलको बीचमा हुन्छौ वा झरनाहरूको नजिकमा हुन्छौ वा नदीहरूको छेउमा हुन्छौ या समुद्रको किनारामा हुन्छौ, हामीले यसको निम्ति प्रशंसा स्तुति गर्न सक्छौं। हामी हरेक समय उहाँको स्तुति प्रशंसा गर्न सक्छौं। उहाँको सृष्टिको निम्ति, उहाँको महान कार्यको निम्ति, उहाँको भलाइको निम्ति, करुणाको निम्ति। अनि निम्न पदहरूमा हामीसँग राष्ट्रहरूको, जाति जातिहरूको इन्साफको बारेमा दिइएको छ। पद 6-9 भनिएको छ, तिनीहरूका मुखमा परमेश्वरको उच्च स्तुति र तिनीहरूका हातमा दुईधारे तरवार रहन्, अन्य जातिहरूलाई बदला दिनलाई र मानिसहरूलाई सजाय दिनलाई, तिनीहरूका राजालाई सङ्गलाले र तिनीहरूका भारदारहरूलाई फलामका सिक्रीले बाँध्नलाई, तिनीहरूलाई लेखिएका इन्साफ गर्नलाई। यो इज्जत उहाँका सारा भक्तजनहरूलाई छ, परमप्रभुको प्रशंसा गर। यो कुरा मनमा राखौं कि जब प्रभु येशु ख्रिष्ट यो पृथ्वीमा फर्की आउनुहुनेछ, उहाँलाई संसारको राष्ट्रहरूद्वारा स्वागत गरिने छैन। उहाँ यो पृथ्वीलाई इन्साफ गर्न आइरहनु भएको छ। जब उहाँ पृथ्वीमा आउनुहुनेछ, सारा विद्रोहलाई खत्तम गर्नुहुनेछ। उहाँले फलामको डण्डाले तिनीहरूलाई फोर्नुहुनेछ। भजन संग्रह 2:9 भनिएको छ, फलामको डण्डाले तिमीले तिनीहरूलाई फोर्नेछौ र कुमालेको भाँडालाई जस्तै गरी तिमीले तिनीहरूलाई चकनाचुर पार्नेछौ। मित्र, हाम्रा परमेश्वरले एक दिन पृथ्वीको इन्साफ गर्न गइरहनु भएको छ। तपाई र म त्यस्तो संसारमा रहेका छौं जुन हिंसाको दिनतिर बढ़िरहेको छ। प्रभु आफ्नो वचन अध्ययनमा हरेकलाई आशिष दिउ।
1: आजको दिनले हामीलाई सिकाएको छ कि परमेश्वर केवल व्यक्तिगत समस्या समाधान गर्न मात्र होइन सम्पूर्ण विश्वको चाहिँ राजा हुनुहुन्छ र हामी मानिसमा भरोसा गर्नु अस्थायी हुन्छ तर परमेश्वरमा भरोसा सधैँ स्थिर हुन्छ भन्ने कुरा चाहिँ आजको अध्ययनले हामीलाई बताएको छ।
2: यी आजको भजनले हामीलाई परमेश्वरलाई हाम्रो बल मान्न सिकाउँछ, उहाँको महानता र करूणाको प्रशंसा गर्न सिकाउँछ, साथै उहाँ नै साँचो सहारा हुनुहुन्छ। मानिसहरू परिवर्तन हुन्छन् तर परमेश्वर कहिल्यै परिवर्तन हुनुहुन्न भन्ने गहिरो सत्यलाई आजको अध्ययनले हामीलाई सिकाएको छ।
1: अनि अर्को कुरा पनि हामी यसबाट बुझ्न सक्छौ कि सम्पूर्ण सृष्टि नै परमेश्वरको महिमा गर्न बनेको हो र परमेश्वरका जनहरू आनन्द र विजयको साथ उहाँको आराधना गर्न चाहिँ बोलाइएका छन्।
2: हो त भाइ, सबै कुरा आकाश पृथ्वी प्राणी र मानिस सबैले परमेश्वरको स्तुति गर्नुपर्छ। उहाँको महिमा सृष्टिभर फैलिएको छ। परमेश्वरको जनहरूको जीवन आराधनाले भरिएको हुनुपर्छ। तब मात्र हामी उहाँको न्यायमा भरोसा गर्दै विजयको जीवन जिउन सक्छौं।
1: त्यसो भए दाई, आजको सन्देशले चाहिँ हामीलाई परमेश्वरमा भरोसा गर्न, उहाँको महानताको प्रशंसा गर्न र हरेक सृष्टिसँगै उहाँको महिमा गर्न चाहिँ सिकाउँछ।
2: अवश्य पनि भाइ, त्यसैले आदरणीय श्रोताहरू आज आफैलाई सोधौं, के हाम्रो जीवन परमेश्वरको प्रशंसाले भरिएको छ? के हामी उहाँलाई हाम्रो बल र राजा मानिरहेका छौं?
1: आजको दिनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ र जसरी तपाईँहरूले निरन्तर रूपमा आफ्नो प्रार्थना विषयहरू र आफ्नो गवाईहरू हामीलाई बाँड्नु भएको छ, आउने आगामी दिनहरूमा पनि यसरी नै आफ्नो गवाई र प्रार्थना विषयहरू हामीलाई बाँड्नुहुनेछ र हामी तपाईँको निम्ति निरन्तर रूपमा प्रार्थना गर्ने अवसर पाउनेछौ भनिकन आशा गर्दै आज भने हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207097 0420 97 97।

0: पञ्चायत सुने, बौद्धल र गणतन्त्र भोगे, तर देश र जनताको निस्वार्थ रूपले माया गर्ने न त कुनै नेता भेटे, न त अरू कोही। त्यसैले भन्न मन लाग्यो, लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरू देशमा पाइँदैन नेपालमै हो छुट।
1: एउटा छोरो छ, हाम्रो वास्ता गर्दैन,

0: पढेको भएन भने डिग्री पास गरेछ, पैसा कमाउनु छैन, होइन यस्तो पाराले जिन्दगी चल्छ?
1: गर्न त खोजिराख्यो नि, अस्ति पनि काम गरेको 2 महिनाको सौली पैसा दिएन, देश लुटेर भएन।

0: सिक्स पिल्ला हाम्रो नेपालको पापड।
1: म सायद तिमीले खोजेको जस्तो केटी होइन, मेरो लाइफको हरेक कुरामा इन्टरफेयर गर्छौ। मेरो पनि त आफ्नो लाइफ हुन्छ, मैले

0: இளம்பு பிரேக் டைம்.
1: ए बाबु हटेर टर्च बालेर जाऊ।
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
0: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्। के गर्नु भएको?
4: देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।

0: तपाईँ पनि
1: हेर्नुहोस् त है, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
0: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
0: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् ताई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
0: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
4: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
3: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
4: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
3: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
4: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
3: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुख ज्यू।
4: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
4: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू। बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
3: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
5: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: तपाईं अहिले हेलोम्बु एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: भावना म्यूजिक सोल्युशन प्रस्तुत गर्दछ।

0: wait just a minute. We will return back. Return back.
1: लगभग सबैजना आइसक्नुभयो. आजको वडा स्तरको छलफल सुरु गरौँ न त. आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ.
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्.
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको. हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त. सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है.
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्.
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न.
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ.
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन.
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन. घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो. सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ.
1: हो, उहाँले भनेको कुरा सही हो. ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
5: हेर
6: त, रगतै रगत भो. म त त्यस्तो हेर्न नि सक्दिन.
5: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिच बाटो पो बाटो काटेको.
6: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो. बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन.
5: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि. हेर त, अब
6: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको.
7: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं. जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ.
8: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं. बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं.
9: नेपाल सरकार विज्ञापन बोर्ड.
7: मानसिक समस्याबाट बच्ने उपायहरू.
8: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं.
7: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं.
8: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं.
7: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ.
8: असल साथीहरूसँग मात्रै संगत गरौं.
7: मादक पदार्थ र लागू औषध सेवन नगरौं.
8: नियमित स्वास्थ्य परीक्षण गरौं. मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं.
7: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
10: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
11: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो.
10: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्.
11: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला भनेर.
10: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो. यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्. मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्.
11: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु.
12: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ. हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ. दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ.
13: हिंसा सहनु पनि अपराध हो. हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्. उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ.
9: नेपाल सरकार
14: विज्ञापन बोर्ड
15: In the mix.
16: Hi, this is Britney Spears.
17: Hey, what up, this is Jay-Z.
18: This is Jennifer Lopez.
15: The mix.
19: 89.6 FM.
20: कति खुसी थियो हाम्रो जीवन तिमी थियो म थिएँ तर आज
21: जा त्यसको मैयालाई लिएर आइज अनि मात्रै त्यो दिलोबाट निस्किन्छ
22: हिट जाऊ

0: के गरेको यो? गेट आउट।
1: दिदी, उहाँले मेरो भिडियो बनाइराख्नु भएको छ। साँच्चीकै मेरो भिडियो बनाइराख्नु भएको छ।

check. It's 9 a.m. अहिले बिहानको 9 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्पु एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको खबरमा स्वागत छ। म क्यामलिङ। शुरूमा हेलम्पु खबरका मुख्य शीर्षकहरू। रसुवा स्थित भोटेकोशी बाढ़ीले बगाएका 939 जनाको मृत्यु, अझै 3925 जना बेपत्ता। भारतमा भेटिए भोटेकोशी बाढ़ीले बगाएका 17 जनाको शव। डीएनए नमूना संकलनपछि 280 जनाको शव व्यवस्थापन। शव पहिचानका लागि सम्बन्धित परिवारका सदस्यलाई रगतको नमूना दिन प्रहरीको आग्रह। अमेरिकी प्रभावलाई चुनौती दिन चीन, रूस र भारतका नेताहरू संघाई सहयोग संगठन एससीओ को शिखर सम्मेलनमा देखिँदै। र विश्व फुटबलका महान खेलाड़ी लियोनल मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। त्रिशुली नदीको पुलहरूमा बाढ़ीले क्षति पुर्याएपछि आवागमन अवरूद्ध बनेको नुवाकोटको त्रिशुली पारीको भूभाग पुनः सड़क सञ्जालमा जोड़िएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार वैकल्पिक ट्र्याक मरमत गरी यातायात सेवा सुचारू गरिएको हो। भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढ़ीका कारण नुवाकोट जिल्लाका विभिन्न स्थानमा सड़क सञ्जाल अवरूद्ध भएको थियो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निजी सचिवालयका अनुसार गल्छी त्रिशुली सड़क खण्ड अन्तर्गत त्रिशुली पुल पारीबाट त्रिशुली नदीको दायाँ किनारा हुँदै सलेरी टार, कोशी खोला, पिपल टार, दर्शन टार, छत्रे खोला, गौरीबेसी हुँदै त्रिशुली बजारसम्म सड़क सञ्चालनमा आएको छ। सड़क सञ्चालनमा आएसँगै नुवाकोटका धेरै नागरिकको सदरमुकामसँग पुनः पहुँच स्थापित भएको मन्त्री लम्सालको निजी सचिवालयले जनाएको छ। सड़क सञ्जाल जोड़िएसँगै बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, राहत र अत्यावश्यक सामग्रीको ढुवानीमा समेत सहजता भएको छ। रसुवागढ़ी स्थित भोटेकोशीको बाढ़ीले अवरूद्ध बनेको रसुवाको कालिका र नौकुण्ड गाउँपालिकाका अधिकांश क्षेत्रमा विद्युत आपूर्ति पुनः सुचारू भएको छ। यसै गरी गोसाईकुण्ड गाउँपालिका अन्तर्गत धुन्चे, भारकु तथा गोसाईकुण्ड क्षेत्रमा समेत पुनः विद्युत सेवा सुचारू भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले रसुवा स्थित भोटेकोशी बाढ़ीबाट प्रभावित भोटेकोशी गाउँपालिकाका पीड़ित परिवारलाई प्रति परिवार 2,00,000 रूपियाँका दरले राहत दिने भएको छ। बाढ़ीमा परिव्यवस्था भएका 73 परिवार र एकजना मृतकका परिवारलाई गाउँपालिकाले प्रति परिवार 2,00,000 रूपियाँका दरले राहत दिने निर्णय गरेको हो। गाउँपालिकाको हिजो बसेको आकस्मिक बैठकले गाउँपालिकाको विपद व्यवस्थापन कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष पासङ नोर्बु शेर्पाले जानकारी दिनुभएको छ। हेलम्बु खबरमा राष्ट्रिय खबर। रसुवागढ़ी स्थित भोटेकोशी बाढ़ीले बगाएर मृत्यु हुनेको संख्या 939 जना पुगेको छ भने अझै 3925 जना सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो साँझ 6 बजेसम्ममा 939 जनाको शव भेटिएका छन्। सबैभन्दा बढ़ी चितवनमा 279 जनाको शव भेला परेका छन्। त्यस्तै रसुवामा 23, नुवाकोटमा 95, धादिङमा 55, गोर्खामा 65, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 168 र तनहुमा 38 जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 11,379 जना नागरिकको सकुशल उद्धार गरिएको जानकारी दिनुभएको छ। नदीले बगाएर बेपत्ताहरूको खोजी तथा उद्धारका लागि यतिखेर 21,008 जना सुरक्षाकर्मी परिचालन भइरहेको छ। यसैबीच भोटेकोशी नदीमा परेर बेपत्ता भएका मध्ये 17 जनाको शव भारतको उत्तर प्रदेश स्थित गण्डक नदीमा फेला परेका छन्। भारतीय संचार माध्यमका अनुसार कुशीनगर जिल्लाको खड्डु र तामाकुहीराज तहसील क्षेत्रमा 13 तथा महाराजगंज जिल्लाको निचलौला तहसील क्षेत्रमा 4 वटा शव फेला परेका हुन्। भोटेकोशीमा आएको भीषण बाढ़ीपछि बगेका शवहरू नेपालको त्रिशुली र नारायणी नदी हुँदै भारतसम्म पुगेको देखिएको छ। रसुवा स्थित भोटेकोशी नदीले बगाएर विभिन्न नदी किनारामा फेला परेका शवमध्ये हालसम्म 280 जनाको शवको
सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ। शवको फोरेन्सिक परीक्षण तथा डीएनए नमूना संकलन गरी चितवनको देवघाटमा सुरक्षित व्यवस्थापन गरिएको छ। फोरेन्सिक विज्ञको नेतृत्वमा चिकित्सक टोली परिचालन गरी शव पहिचानका लागि आवश्यक फोरेन्सिक परीक्षण डीएनए लगायत जैविक नमूना संकलन तथा अभिलेखीकरण गरी शवको व्यवस्थापन गरिएको भरतपुर अस्पतालका प्रवक्ता डाक्टर राम प्रसाद सापकोटाले बताउनु भएको छ। भविष्यमा पहिचान गर्न सकिने गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप देवघाट स्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा ती शवको व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले बताउनु भएको छ। रसोईस्थित भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण विभिन्न जलविद्युत आयोजनामा कार्यरत 894 जना अझै सम्पर्कविहीन छन्। ती आयोजनामा कार्यरत कर्मचारी तथा श्रमिकहरू सुरुङभित्र फँसेका छन् कि बाढ़ीले बगाएर बेपत्ता भएको छ भन्ने यकिन विवरण नभएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानले जनाएको छ। निर्माणाधीन 11 जलविद्युत आयोजनमा कार्यरत कर्मचारी तथा मजदूरहरू यसरी बेपत्ता भएको इप्पानले जनाएको छ। सम्पर्कविहीन भएकाका परिवारजनले अन्तिम आशाका रूपमा सुरुङभित्र खोजी गर्नुपर्ने दबाव बढ़ाएका छन्। माथिल्लो त्रिशुली एकको आयोजना स्थल आसपासको क्षेत्रबाट 257 जनाको सकुशल उद्धार गरेको सरकारको दावी छ। अझै 573 जना भन्दा बढ़ी सम्पर्कविहीन रहेको बताइएको छ। माथिल्लो त्रिशुली 3B भने नेपाली सेनाको भैरवनाथगंजका 15 जना र नेपाल विद्युत प्राधिकरणका संयुक्त टोलीले खोज तथा उद्धारको प्रयास शुरू गरेको थियो। सोमबार बिहान 9 बजे पनि नेपाली सेनाको भैरवनाथगंजका 16 जना थपिएर सुरुङ क्षेत्रमा खन्ने काम भइरहेको छ। सोमबार 111 मेगावाटको रसुवागढ़ी जलविद्युत आयोजनाको सुरुङमा सेनाको टोली गए पनि भूमिगत विद्युत गृहसम्म पुग्न नसकेको सेनाले जनाएको छ। रसुवागढ़ी हाइड्रो पावर कम्पनी लिमिटेडका सचिव नरनाथ पन्यौपानेले सुरुङ खुला रहेको सम्म पुगे पनि भूमिगत विद्युत गृहसम्म पुग्न नसकेको उहाँले बताउनु भएको छ। भूमिगत विद्युत गृह पुग्न करिब 7 मिटर बाँकी रह सुरुङ थुनिएको आफूहरूलाई जानकारी आएको कम्पनीले जनाएको छ। मुख्य सुरुङबाट विद्युत गृहको सतह भेटिए पनि कर्मचारी भने त्यो भन्दा तल एक तल माथि नियन्त्रण कक्षमा रहेको अनुमान पन्यौपानेको छ। थप उपकरण लगेर माथिल्लो त्रिशुली 3A र माथिल्लो त्रिशुली 3B जस्तै काम गर्नुपर्ने उहाँले बताउनु भएको छ। खन्ने फ्याँक्ने र सफा गर्दै जानुपर्छ। विद्युत गृहसम्म पुग्न नसकेको छैन। उहाँले भन्नुभयो सरकारले प्राथमिकतामा राख्नु पर्यो। भूमिगत विद्युत गृहमा काम गर्न बसेका मान्छे 3 देखि 5 जना हुने भए पनि कार्यालय गेटसम्म 34 देखि 16 हुन सक्ने बताएको छ। साथी मेगावाटको माथिल्लो त्रिशुली 3A को पावर प्लान्ट भित्र प्राधिकरणका अनुभवी प्राविधिक इन्जिनियर तथा विभिन्न आयोजनाबाट बोलाइएका विशेषज्ञ टोली सहित 42 जना सुरुङभित्रको भूमिगत विद्युत गृहमा थुनिएका छन्। उनीहरूलाई उद्धार गर्न शनिबार रातिदेखि नै काम शुरू भए पनि सुरुङ मात्र भेटिएको छ। प्रहरीले भोटेकोशी बाढ़ीमा परेर ज्यान गुमाएका व्यक्तिको शव तथा शरीरका अंग यकिन गर्ने प्रक्रिया शुरू गरेको छ। बाढ़ीमा परेर मृत्यु भएका तथा हराएका व्यक्तिको पहिचानका लागि सम्बन्धित परिवारका सदस्यबाट रगतको नमूना दिन प्रहरीले आग्रह गरेको छ। नेपाल प्रहरीले बाढ़ीपछि फेला परेका शव तथा शरीरका अंगको डीएनए परीक्षण मार्फत पहिचान गर्ने व्यवस्था मिलाएकोले रगतको नमूना दिन आग्रह गरेको छ। यसका लागि नेपालमा रहेका सम्पर्कविहीन व्यक्तिका बाबु आमा छोरा वा छोरी मध्ये कुनै एकजना पहिलो तहका नातेदारले ताजा रगतको नमूना उपलब्ध गराउनु पर्नेछ। त्यसका लागि महाराजगंज स्थित प्रहरी अस्पतालको प्रयोगशाला वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ। विदेशमा रहेकाहरूको हकमा पहिलो तहका नातेदारले आफ्नो बसोबास रहेको मुलुकको आधिकारिक प्रयोगशालामा डीएनए प्रोफाइलिङ डीएनए प्रतिरूपण गराई त्यसको डिजिटल प्रतिलिपि प्रहरीको आधिकारिक इमेलमा पठाउन सक्नेछन्।
कलम्बो खबरमा अब विदेशको खबर। अमेरिकी प्रभावलाई चुनौती दिने मंचका रूपमा हेरिएको सांघाई सहयोग संगठन एससीओको शिखर सम्मेलनमा चीन, रूस र भारतका नेताहरू सहित विभिन्न मुलुकका नेताहरू सहभागी हुनुभएका छन्। सम्मेलनमा चिनिया राष्ट्रपति शी जिनपिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने कार्यक्रम छ। एससीओको मुख्य बैठकका क्रममा पुटिनले इरानी राष्ट्रपति मसूद पेजेस्कियनसँग पनि वार्ता गर्ने कार्यक्रम रहेको छ। सांघाई सहयोग संगठनको स्थापना शुरूमा सुरक्षा सहयोगमा केन्द्रित रहेको यो संगठन पछिल्लो समय आर्थिक, राजनीतिक र क्षेत्रीय सहयोगमा पनि विस्तार भएको छ। एससीओमा रूस, चीन, भारत, इरान, पाकिस्तान, बेलारूस, काजिकिस्तान, किर्गिस्तान, ताजिकिस्तान र उज्बेकिस्तान गरी 10 देश सदस्य छन्। केही अन्य देश भने संवाद साझेदारका रूपमा जोड़िएका छन्। अब खेलकुदको खबर। विश्व फुटबलका महान खेलाड़ी एवं अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत 37 वर्षीय मेस्सीले हिजो राष्ट्रिय टीमबाट आफ्नो 20 वर्षीय ऐतिहासिक यात्रामा पूर्ण विराम लगाएको जानकारी दिनुभएको छ। मेस्सीले आफू राष्ट्रिय टीमका लागि सबै कुरा जितिसकेको र नयाँ पुस्तका लागि ठाउँ छोड्ने उपयुक्त समय आएको बताउनुभयो। फाइनल खेलपछिको गम्भीर सोच विचारपछि यो निर्णयमा पुगेको बताउनुहुँदै उहाँले यो आफ्नो जीवनको सबैभन्दा पीड़ादायी तर अनिवार्य निर्णय भएको उल्लेख गर्नुभएको छ। पछिल्ला 2 दशकमा पाएको अपार मायाका लागि समर्थकहरूलाई धन्यवाद दिँदै मेस्सीले अब आफू मैदान बाहिरबाट एक साधारण समर्थकका रूपमा अर्जेन्टिनालाई सधैँ हौसला दिइरहने बताउनु भएको छ। हामी हेलम्बु खबरको अन्त्यमा छौं। बिदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। प्रशोषित भोटकोशी बाढ़ीले बगाएका 939 जनाको मृत्यु, अझै 3925 जना बेपत्ता। भारतमा भेटिए भोटकोशी बाढ़ीले बगाएका 17 जनाको शव। ए नमूना संकलनपछि 280 जनाको शवको व्यवस्थापन। शव पहिचानका लागि सम्बन्धित परिवारका सदस्यलाई रगतको नमूना दिन प्रहरीको आग्रह। अमेरिकी प्रभावलाई चुनौती दिन चीन, रूस र भारतका नेताहरू सांघाई सहयोग संगठन एससीओको शिखर सम्मेलनमा देखिँदै। र विश्व फुटबल

0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
1: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: हो, अरू भन त।
2: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
3: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
4: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
5: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
3: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
0: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
8: दिदी, म पनि बाह्रै वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
9: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
10: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
9: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
6: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: 6 PM
1: अहिले रातिको
0: टाइम चेक इट्स 10 AM
1: अहिले बिहानको 10 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: இளம்பு பிரேக் டைம்.
1: मनसुन विशेष अफर सिप सिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ.
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा. समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ. सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो.
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर. प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै. सम्पर्क नम्बर 9842420254.
3: नमस्कार, म सीता थापा, उप प्रमुख तथा न्यायिक समिति संयोजक चौतारा साँगाचोगढी नगरपालिका. देवानी प्रकृतिका विवादहरू, सात सिमाना मिचेको, बाली नोक्सानी गरेको, ज्याला मजुरी नदिएको, ज्येष्ठ नागरिकलाई पालन पोषण वा हेरविचार नगरेको, नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लाउन वा शिक्षा दीक्षा नदिएको भएमा, सार्वजनिक स्थल, धार्मिक स्थल, पार्टी पौवा प्रयोग गर्न नदिएमा, गाली बेइज्जती वा कुटपिट गरेमा, ध्वनि प्रदूषण र फोहोर मैला फ्याँकी छिमेकी वा अरूलाई असर गरेमा, पशुपन्छी छाडा छोडेको वा पशुपन्छी राख्दा वा पाल्दा लापरवाही गरी छिमेकी वा अन्यलाई असर गरेका लगायतका विवादहरू भए, हामी न्यायिक समितिको अधिकार क्षेत्रको प्रयोग गरी न्याय निरूपणमा सहजीकरण गर्नेछौ. विवाद लिएर प्रहरी अदालत भन्दा पहिले न्यायिक समितिमा जाउँ. अनावश्यक खर्च र समयको बचत गरौं. घर आँगनमै रहेको स्थानीय न्यायिक समितिको सदुपयोग गरौं. हामीलाई निष्पक्ष र विश्वसनीय सेवा गर्ने अवसर दिनुहोस्.
4: एबा चौतारा बजार आउनु भएको छ. अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
5: के हुनु नानी, छोराको बिहे पनि आइहाल्यो. बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी.
4: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनसारी पसल छँदैछ नि.
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 9141-5764. चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै.

0: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल्चोक
1: हाम्रा सेवाहरू
0: स्टेशनरीका सम्पूर्ण सामानहरू
1: फोटोकपी प्रिन्ट
0: कलर प्रिन्ट
1: पीवीसी आईडी कार्ड
0: सबै प्रकारका खेलकुद सामग्रीहरू
1: सबै तहको तथा विभिन्न पुस्तकहरू
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
1: ट्रफी
0: मायाको चिनो
1: मेडल
0: फ्रेम
1: जर्सी सेटहरू तथा प्रिन्ट
0: सब्लिमेसन प्रिन्ट
1: जर्सी प्रिन्ट
0: कस्टमाइज्ड कप प्रिन्ट
1: मेटल फोटो प्रिन्ट
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स
1: कन्ट्याक्ट नम्बर 9841924274
2: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: Just a minute. We will return back. Return back.
1: भर्ना खुल्यो।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत QAA प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्न खुलेको हुँदा समयमा नै भर्न हुन जानकारी गराइन्छ।
1: साथै कक्षा 12 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा 12 परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342-011-62-04-42 98-41-43-49-72 98-512-00-642
3: सीता थापा उपप्रमुख तथा न्यायिक समिति संयोजक चौतारा साँगाचोगढी नगरपालिका देवानी प्रकृतिका विवादहरू सात सिमाना मिचेको बाली नोक्सानी गरेको ज्याला मजुरी नदिएको ज्येष्ठ नागरिकलाई पालन पोषण वा हेरविचार नगरेको नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लाउन वा शिक्षा दीक्षा नदिएको भएमा सार्वजनिक स्थल धार्मिक स्थल पार्टी पौवा प्रयोग गर्न नदिएमा गाली बेइज्जती वा कुटपिट गरेमा ध्वनि प्रदूषण र फोहोर मैला फ्याँकी छिमेकी वा अरूलाई असर गरेमा पशुपन्छी छाडा छोडेको वा पशुपन्छी राख्दा वा पाल्दा लापरवाही गरी छिमेकी वा अन्यलाई असर गरेका लगायतका विवादहरू भए हामी न्यायिक समितिको अधिकार क्षेत्रको प्रयोग गरी न्याय निरूपणमा सहजीकरण गर्नेछौ। विवाद लिएर प्रहरी अदालत भन्दा पहिले न्यायिक समितिमा जाउँ, अनावश्यक खर्च र समयको बचत गरौं, घर आँगनमा रहेको स्थानीय न्यायिक समितिको सदुपयोग गरौं। हामीलाई निष्पक्ष र विश्वसनीय सेवा गर्ने अवसर दिनुहोस्।
4: सुन्दै हुनुहुन्छ हेलम्बा FM 89.6 MHz।

0: Time check. It's 11 a.m.
1: अहिले बिहानको 11 बजेको छ।

0: Time check. It's 11 p.m.
1: अहिले रातिको 11 बजेको छ।

0: हामी जान्जानी हारेको हो।
1: त्यही त, आफूले मन परेको मान्छेलाई जित्न दिनुपर्छ अरे क्या।
2: ल ल, धेरै नाटक भयो, हामीले जित्यौं, अब बारीको घाँस हामी काट्छौं।
0: ल ल, तिमीहरूले जित्यौ।

0: இளம்பு பிரேக் டைம்.
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ हेलुम्बु एफएम 89.6 मेगाहर्ज।

0: रमिता रमिता रमिता बरु आदर बाधाइदिनु पर्ला आफै हालेर
1: यही हो तिम्रो घराउने टाइम बिहान हिँडेको मान्छे 12 बजीसम्म आएको छैन
2: काम साम केही गर्नु छैन लुकर लुकर लुकर लुकर गाउँ गाउँ कुदेछ
1: घर छिटो आउनु पर्दैन
0: के हो तरकारी
1: मासु तर नक्कली
0: जलिनु मसिएर पकाएर मान्छेलाई झुकाउने कल त यसो मिठो पकाउन भनेको
2: पैसा लगाएर थुपारिदिएको छ र मिठो खोलालाई काम साम केही छैन बहादरको पुच्छर लौरो नै

0: साह्रै चित्त दुख्यो। भाउजूले तँलाई लास्ट हेप्ने क्या हेर, हामी सबैलाई थाहा छ लास्टै बुढी पिडित होस् भन्ने, यसरी पुरुष हिंसा सहेर बस्ने हो?
1: भगवान् कस्तो बुढी परेको मलाई, के होला मेरो जिन्दगी अब?
2: यसरी बुढीसँग डराएर हुन्छ? अब तैले बुढीलाई तलाउनु पर्छ,
1: तलाउनु पर्छ कसरी?
2: यसरी
0: रमाइलो भइरहेछ नि, जोस आइरहेछ होला नि, हो जसरी हुन्छ बुढीलाई गएर सताउनु पर्छ बुझ्यो? अन्तलाई जहिले नि घरमा मसुरा पकाएर खुवाउँछ होइन, अब ससुराले जानियो चिची पापा खानियो भनेर ल्याङल्याङ गर्न सुरु गर्छ।

0: घरै बस्छस् दिनभरि पम्फु सम्फु सिक्छस् कि चौबिस घन्टा रिसाउने तेरो दिमाग त ठिक छ कि घर भएको बुढाले रातै दिनै पिटी राख ल्याउँछु पर्खी स्याउसी अनि खालस यत्रो भर
1: ना ना ना ना ना ना ना।

0: तपाईँ अहिले सेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।
1: किन आँखा मिचेको मिचे गरेको
2: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाइसि क्या
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
2: बुझेँ।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मनसुन विशेष अफर, सिप सिकौं आत्मनिर्भर बनौं, आत्मनिर्भर बनौं।
6: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
5: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 98 42 40 20 54।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए,
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
11: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
10: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
11: खै के गर्ने गर्ने दिदी।
12: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: Listening to Hilum FM 89.6 megahertz. 89.6 megahertz.

यति बेला हो गराउने? 5 बजी अफिस छुट्टी हुन्छ, कहाँ गएको थियौ? सबैजना अफिस जान्छ नि त, न फोन उठाउँछौ? घर परिवारको अवस्था व्यस्त केही छैन है? बाहिरै बस्छ, भित्र छिर्नु पर्दैन।

काम झुकिन्छ म हेर्छु खोज्न परिवारको हाँसो खुसी कुल्चिन्छु त्यो स्वार्थ ठिक मात्र यो धर्म बुझी यही हो मेरो कर्म सोची किल्कीले हाँसोको खोजी किल्कीले आँसुलाई पुछी बिहान बेलुकाको भुजा रोटी कार्यालय पूजा कोठी दुई पैसा जोगिने हो कि त्यही आशामा दौडिन्छु बेलुका समय घुमिन्छु हाकिमहरूको इसारामा पुगिन्छ कि किनारमा भवसागरलाई चढेर के लेख्या छ निधारमा के भएन पढेर चाप्लुसीको संसारमा सकिँदैन लडेर मन खुसी यो व्यापारमा बेइमानीकै चल्दो रहेछ रुखमा पैसा फल्दो रहेछ इमान्दारी बेच्नेको टाउकोमा अर्को टेक्नेको आफूलाई मात्र देख्नेको झुटा कुरा लेख्नेको बेसहारालाई हेप्नेको मैले त्यो सकिनँ कहिले समाज नै दुश्मन भयो अहिले छोरा किचित गर्छ जहिले हात हातमा आइफोन छ भन्नुहोस् के दिनु भयो तपाईँले।

0: चेक निकै पुरा हुन्छ
1: टाइम चेक इज 12 नून
2: अहिले मध्याह्नको 12 बजेको समय

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, हिलम्बु एफएमबाट प्रसारण भइरहेको मध्याह बाह्र बजेको हिलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। समाचार शुरू गरौं मुख्य शीर्षकहरूबाट। रसुवा बाढ़ीमा 987 जनाको मृत्यु, 3916 जना सम्पर्कविहीन। प्रभावित नागरिकको पुनर्स्थापना चाँडै गर्ने प्रधानमन्त्री शाहको भनाई। उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनका लागि आज बैठक बस्दै नेकपा एमाले भोटेको सिवाडी पीड़ितका लागि 1,20,00,000 रूपियाँ सहयोग गर्ने। तीनतर्फ केरोङसम्मको राष्ट्रिय राजमार्ग पुनसंचालनको प्रयास जारी। र एसीसी प्रिमियर कपमा नेपालको विजय शुरूआत। लम्बु खबरको शुरूमा स्थानीय खबर। चीन सरकारले रसुवा गढ़ीमा आएको बाढ़ीपछि तातोपानी नाका समेत बन्द गरिएको छ। चीन सरकारको तर्फबाट भन्सार कार्यालयको नाममा इमेल प्राप्त गरिएको तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी तुलबहादुर पाण्डेले जानकारी दिनुभएको हो। इमेलमा अर्को सूचना जारी नभएसम्म तातोपानी नाका बन्द रहने उल्लेख गरिएको छ। बाढ़ीले रसुवा गढ़ी बाढ़ीले बगाएसँगै तातोपानी नाकाले विकल्पको रूपमा हेरिएको थियो, तर सो नाका समेत बन्द भएपछि नेपाल चीन व्यापार विकल्प साँगुरिएको छ। अब मुस्ताङ स्थित कोरोला नाकामा मात्र सञ्चालन हुनेछ। चाडपर्वको मुखैमा दुवै नाका अवरूद्ध हुँदा यसले नेपाली बजारमा भने प्रत्यक्ष असर पुग्ने नै छ। तातोपानी भन्सार कार्यालयको अनुसार अहिले नेपालतर्फ सड़क सामान्य चलिरहेको छ। त्रिशुली नदीको पुलहरूमा बाढ़ीले क्षति पुर्याएपछि आवागमन बनेको अवृद्ध बनेको नुवाकोटको त्रिशुली स्थित भूभागमा पुनः सड़क सञ्जाल जोड़िएको छ। पूर्वाधार विकास मन्त्रालयको अनुसार वैकल्पिक ट्र्याक मर्मत गरी यातायात सेवा सुचारू गरिएको हो। यही भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढ़ीका कारण नुवाकोट जिल्लाका विभिन्न स्थानमा सड़क सञ्जाल अवरूद्ध भएको थियो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निजी सचिवालयको अनुसार गल्छी त्रिशुली सड़क खण्ड अन्तर्गत त्रिशुली पुल पारीबाट त्रिशुली नदीको दायाँ किनार हुँदै कल्लेरी टार, कोशी खोला, पिपल टार, दर्शन टार, छत्रे खोला, गौरी विषे हुँदै त्रिशुली बजारसम्मको सड़क सञ्चालनमा आएको छ। लम्बो खबरमा राष्ट्रिय खबर। रसुवागढ़ी बाढ़ीमा परिहालसम्म 987 जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणले देखाएको छ। प्राधिकरणले आज बिहान 9 बजेसम्म सार्वजनिक गरेको तथ्याङ्क अनुसार विपदबाट ठूलो मानवीय तथा भौतिक क्षति गरिएको छ। प्राधिकरणको अनुसार विपदमा हालसम्म 289 जना घाइते भएका छन् भने 3916 जना सम्पर्कविहीन भएका छन्। विभिन्न स्थानबाट घाइतेहरूको उद्धार उपचार गरिएको र केही उपचारपछि डिस्चार्ज भइसकेका छन्। विपदमा फँसेका नागरिकको खोज र उद्धार कार्यलाई तीव्र पारिएको छ। प्राधिकरणको विवरण अनुसार हालसम्म 11,814 जनाको उद्धार गरिएको छ। उद्धार कार्यमा संलग्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय तह लगायतका सुरक्षा र उद्धार संयन्त्र परिचालन गरिएका छन्। हवाई उद्धार अन्तर्गत नेपाली सेनाका हेलिकप्टरबाट विदेशी पर्यटक सहित प्रभावित नागरिकको उद्धार गरिएको विवरण समेत प्राधिकरणले सार्वजनिक गरेको छ। विपद प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाली प्रहरी, नेपाल सेना सशस्त्र प्रहरी बल र नेपालका हजारौं सुरक्षाकर्मी परिचालन गरिएको छ। उनीहरूको खोज उद्धार र घाइतेको उपचार र राहत वितरणमा सहयोग गरिरहेका छन्। विपद प्रभावित परिवारलाई खाद्यान्न र अन्य आवश्यक सामग्री वितरण भइरहेको छ। विभिन्न स्थानमा राहत सामग्री पुर्याउनका साथै विस्थापितहरूलाई सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाएको प्राधिकरणले जनाएको छ। यसैबीच विपदबाट प्रभावित क्षेत्र, सड़क, संचार, विद्युत र अन्य पूर्वधारमा समेत क्षति पुगेको छ। क्षतिग्रस्त संरचनाको पुनर्स्थापन र अवरूद्ध सेवा सञ्चालनका लागि सम्बन्धित निकायले काम गरिरहेका छन्। सरकारले विपद पर्व तयारीको प्रभावितको खोज र उद्धार, उपचार, राहत र पुनर्स्थापनलाई प्राथमिकतामा राखिएको पनि जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि प्रभावित क्षेत्रको आवश्यक का अनुसारमा उद्धार, राहत तथा परिचालन समेत भइरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित क्षेत्रमा खोज र उद्धारसँगै सरकारले प्रभावित नागरिकहरूलाई पुनर्स्थापन गर्नेबारे छलफल अगाडि बढ़ाएको बताउनुहुँदै त्यसका लागि स्थानीय सरकारसँगको समन्वयमा प्रभावित नागरिकको संख्या र भौतिक क्षतिको विवरण संकलन शुरू भइसकेको जानकारी दिनुभएको छ। बाढ़ीका कारण ज्यान गुमाएका र पहिचान हुन नसकिएकाहरूको शव कानून बमोजिम वैज्ञानिक सक्रिय पूरा गरी व्यवस्थापन भइरहेको स्पष्ट पारिएको छ। हिजो राति सामाजिक सञ्जाल मार्फत उहाँले सो कुराको जानकारी गराउनु भएको हो। भोटेकोशी नदीमा बाढ़ी हजारौं आएको छैटौं दिनसम्म आइपुग्दा सरकार खोज उद्धार उपचार राहत र नागरिकको सुरक्षा व्यवस्थितमा दृढ़ र सक्रियताका साथ लागि परेको पनि बताएको छ। विपद व्यवस्थापनमा संघीय सरकारलाई प्रदेश र स्थानीय तहले दिएको साथ र सहयोग निकै महत्वपूर्ण रहनुको साथै मित्र राष्ट्रहरू स्वदेशी र विदेशी संघ संस्था संचार माध्यम लगायतका सबै सरकारवालाहरूले देखाएको उहाँले खोज उद्धार उपचार राहत कार्यको अग्रपंक्तिमा खट्नुहुने सुरक्षाकर्मी राष्ट्र सेवक कर्मचारी मीडिया विभिन्न निकायका पदाधिकारीसँग राष्ट्रिय सेवक स्वयंसेवक संस्था र आम मानिसको प्रशंसा समेत गर्नुभएको छ। उच्च स्तरीय सर्वदलीय संयन्त्र गठन सम्बन्धी छलफलका लागि आज बैठक बोलाएको छ। भोटेकोशीमा आएको अप्रत्याशित र विनाशकारी बाढ़ी पहिरो लगत्तै बसेको सर्वदलीय बैठकबाट पारित 10 बजे साँझ संकल्प अनुसार सर्वदलीय संयन्त्र गठनका लागि छलफल गर्न राष्ट्रपाको संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो 2 बजेको लागि बैठक बोलाएको राष्ट्रपाले जनाएको छ। बैठकमा दोस्रो तहका नेताहरू सहभागी हुने बताएको छ। विपद व्यवस्थापन पुननिर्माण र जोखिम न्यूनीकरणका कामलाई तत्कालीन राहत र उद्धार मात्र सीमित नगरी दीर्घकालीन समाधानका लागि उपाय खोज्न र उच्च स्तरीय सहयोग गर्ने समेत सहमति भएको थियो। विपदको पुननिर्माण जलवायु अनुकूल राष्ट्रिय विपद नीतिमा समय अनुकूल सुधार र सरकारका काम कार्यवाहीलाई निरन्तर सल्लाह सहयोग र अनुगमन गर्न एक संसदीय समिति उच्च स्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने सहमति बताएको छ। बैठकमा भोटेकोशी बारीबाट भएको क्षतिको अवस्था बेपत्ता खोजी प्रभावितको उद्धार राहत वितरण तथा स्थापनाको विषयमा छलफल केन्द्रित हुने भएका छन्। नेकपा एमाले भोटेकोशी र त्रिशुली नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित क्षेत्रका नागरिकहरूलाई 1,20,00,000 रूपियाँ सहयोग गर्ने निर्णय गरिएको छ। अध्यक्ष ओली केपी शर्मा ओलीले सोमबार हिजो प्रेस विज्ञप्ति जारी गर्दै तत्काल उद्धार राहत र दीर्घकालीन पुनस्थापना कार्यलाई तीव्रता दिन नेकपा एमाले 1,20,00,000 रूपियाँ सहयोग गर्ने निर्णय गरिएको छ। राहत वितरण प्रभावित र छोटो अवधिमा जोड़ दिँदै अध्यक्ष ओलीले पीड़ितका लागि तत्काल आवश्यक सहायता पठाउने व्यवस्था सबैभन्दा महत्वपूर्ण रहेको धारणा राखेका छन्। एमाले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको जीवन रक्षा तत्काल राहत सामग्री र वितरण आर्थिक र मानवीय सहयोग परिचालन पुनस्थापनाका लागि पार्टीका सचिव महेश बस्नेतको संयोजकत्वमा बाढ़ी पीड़ित उद्धार राहत र पुनस्थापना सहयोग समिति पनि गठन गरिएको छ। खेलम्बु खबरमा अब विदेशको खबर। दक्षिण पश्चिमी चीनको तिब्बत श्वेत क्षेत्र स्थित बाढ़ी पहिरो प्रभावित केरोङ बन्दरगाहतर्फ जाने प्रमुख राजमार्ग पुनसंचालनको लागि पहिरो र लेदो हटाउने प्रयास जारी राखिएको चीनीय संचार माध्यमले जनाएको छ। नेपाल चीन सीमामा उच्च हिमाली क्षेत्रमा रहेको हिम नदी भत्किएपछि आएको विनाशकारी बाढ़ी पहिरोको कारण चीनतर्फ केरुङ क्षेत्रमा कम्तीमा 16 जनाको मृत्यु भएको छ भने 546 जना अझै बेपत्ता रहेको क्षेत्रीय समाचार संस्थाले जनाएको छ। खेलम्बु खबरमा अब खेल खबर। कप्तान सन्दीप लामिछाने सहित बलरहरूको शानदार प्रदर्शनमा नेपालले एसएससी प्रिमियर कपमा विजय शुरूआत गरेको छ। मलेसियाको वाईएसडी यूकेमा ओभलमा हिजो दिउँसो सम्पन्न खेलमा नेपालले बहराइनसँग 7 विकेटले जीत हात पारेको छ। बहराइनले दिएको 88 रनको लक्ष्य नेपालले 3 विकेटको क्षतिमा पूरा गर्यो। अर्जुन कुमार 36 र रोहित पौडेलले 19 रनमा अभिजित रहेका थिए र त्यसपछि 5 खेलमा 1 विकेट लिएको छ भने 7 ओभरमा र 8 ओभरमा 1-1 विकेट लिँदै 5 विकेट पूरा गरेको छ। नेपालले दोस्रो खेलमा भोलि बिहिबार मलेसियासँग खेल्ने भएका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। बिदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः पटक। सुवा बाढ़ीमा 987 जनाको मृत्यु, 3916 जना सम्पर्कविहीन, प्रभावित नागरिकहरूको पुनर्स्थापना चाँडै गर्ने प्रधानमन्त्री शाहको भनाई। उच्च स्तरीय सर्वदलीय संयन्त्र गठनका लागि आज बैठक बस्दै एमाले भोटेको शिवाडी पीड़ितलाई 1,20,00,000 रूपियाँ सहयोग गर्ने। चीनतर्फ केरुङसम्मको राष्ट्रिय राजमार्ग पुनसञ्चालनको प्रयास जारी र एसएससी प्रिमियर कपमा नेपालको विजयी शुरूआत। मध्याह बाह्र बजेको समाचार सकियो। अर्ग समाचारका साथमा दिउँसो 3 बजे उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ विदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरु चाहिए थियो, लिन पठाउनु भाछ का जानी होला?
2: ए बुहारी, त्यसको लागि पीर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेज छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिस को सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेन को पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेज त हो नि।
3: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि, प्रोप्राइटर नारायण घले, मोबाइल 98493406667 र 98187798। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले
4: इन्टरप्राइजेज। Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Arunico Hotel and Restaurant Private Limited. Soutara Sangha Sugari Nagar Palika 5, Sindhu Paso. Email hotelarunico@gmail.com. Contact 011-620-326-960-982293. New Arunico Hotel and Restaurant Private Limited, Soutara Sangha Sugari Nagar Palika 5, Sindhu Paso.
0: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता, प्रत्यानकृत QAA प्राप्त, स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्ष शिक्षा शास्त्र, व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083/84 लागि भर्न खुलेको हुँदा समयमा नै भर्न हुन जानकारी गराइन्छ।
5: साथै कक्षा 12 मा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
0: संकायहरू एजुकेशन फोर्थ इयर, इंग्लिश, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ। साथै शिक्षा शास्त्र संकायमा भर्न हुन कक्षा 12 को परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर, साइन्स फोर्थ इयर, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू, नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको, प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने, विशेष छात्रवृत्तिको व्यवस्था, दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने, अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था, प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन।
5: फारम वितरण 2083/1 प्रवेश परीक्षा 2083/29 बिहान 7 बजे, कक्षा सञ्चालन 2083/1। सम्पर्क नम्बर 011-26-342-011-62-442। 98 41 43 49 72 98 512 00 642
6: This is your radio. This is LMFM 89.6 MHz. 89.6.

0: Elimbu FM 89.6 MHz.
1: Karikram, Karikram. Talk to Helambo.

म कार्यक्रम प्रस्त ताईसिंह तामाङ छु भने यति बेला मेरो यो आवाज तपाईँहरूको रेडियो सेट मोबाइल सेट लगायतका अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि यति बेला मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र हुनुहुन्छ वरदान गुरूङ अनि सुनेर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले र यति बेला तपाईँहरूले हेलम्बा फेम सुन्दै हुनुहुन्छ सिन्धुपाल्चोकको जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँ नुवाकोट धादिङ रसुवा मकवानपुर रामेछाप दोलखा सिन्धुली लगायतका विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट हेलम्बा फेमको फ्रिक्वेन्सीबाट यति बेला सुनिराख्नु भएको छ भने हामीलाई तपाईँहरूले हेलम्बा एफएमको फ्रिक्वेन्सी मात्र नभइकन तपाईँले देश विदेशका विभिन्न ठाउँहरूबाट हेलम्बा एफएमको फेसबुक पेज सामाजिक सञ्जाल गुगल क्रोम अनि अन्य विभिन्न वेबसाइटहरूबाट पनि एकैसाथ देशैभरमा रहनु भएर पनि हेलम्बा एफएम सुन्न पाउनुहुनेछ। विशेष गरी कार्यक्रम टक टू हेलम्बु छ दिन आउने गर्दछ। टक टू हेलम्बुमा तपाईँले आफूले मनपर्ने गीतहरू रोजाइमा पार्न सक्नुहुनेछ। नेपाली गीत, आधुनिक गीत, हिन्दी गीत, डिजे गीत, जुनसुकै विधाका गीतहरू यो व्यवसायमा तपाईँहरूले आफूलाई रोज्न पाउनुहुनेछ। तपाईँले समय सान्दर्भिक गीतहरू नेपाली गीत रोज्न पाउनुहुनेछ। इंग्लिस गीत, हिन्दी गीत, सेलो गीत, आधुनिक गीत, लोकदोहोरी गीत, तामाङ सेलो लगायत तपाईँले जुन गीत मनपर्छ सो गीत आफ्नो रोजाइमा पार्न सक्नुहुनेछ। त्यसको लागि भने कार्यक्रममा कल गरेर सहभागिता जनाउनु पर्ने हुन्छ र यो सँगसँगै तपाईँहरूले आजको यस व्यवसायमा आफ्नो साथीहरूलाई पनि सम्झन सक्नुहुनेछ यो गीत मार्फत है। गीत रोज्न पाउनुहुनेछ अनि गीतपछि आफ्नो साथी संगीलाई पनि सम्झिन सक्नुहुनेछ र कार्यक्रम छ दिन आउने गर्दछ। टक टू हेलम्बु छ दिनमा तपाईँले हामीलाई आइतबारको दिनमा चाहिँ सुन्न पाउनुहुने छैन र अन्य दिनहरूमा यसै समयमा दिउँसोको एक बजेबाट दुई बजेसम्म कार्यक्रम टक टू हेलम्बु सुन्न पाउनुहुनेछ। कार्यक्रम टक टू हेलम्बु तपाईँले छ दिन सुन्न पाउनुहुन्छ भने छ दिन नै हामी छुट्टा छुट्टै कार्यक्रम लिएर आउने गर्दछौ। तपाईँहरूले हाम्रो यो प्रोग्रामलाई आज बुधबार व्यवसायमा छौं। हामी बुधबार व्यवसायमा पहिलो मित्रले गीत रोज्न पाउनुहुनेछ भने अन्य तीनजना मित्रले साथीले रोज्नु भएको गीतलाई समर्थन जनाउनु पर्ने हुन्छ। समर्थन जनाउनु पर्छ है साथीले रोज्नु भएको गीतलाई नै आफ्नो साथी संगीलाई सम्झिन सक्नुहुनेछ र त्यसको लागि भने हामीले नम्बरहरू खुल्ला गरिसकेका छौं अनि फेसबुक पेजहरू पनि एकदमै खुल्ला गरिसकेका छौं। यदि तपाईँहरू फेसबुक चलाउनुहुन्छ, फेसबुक युजर हुनुहुन्छ भने तपाईँले सर्च गर्न सक्नुहुनेछ। आफ्नो फेसबुकमा जानुहोला अनि सर्च गर्नुहोस् हेलम्बु एफएम 89.6 MHz। यति सर्च गर्नुभयो भने तपाईँले विश्वको जुनसुकै स्थानमा रहनु भए तापनि हेलम्बु एफएमलाई मजाले सुन्न सक्नुहुनेछ, सुनेर साथ दिन सक्नुहुनेछ अनि कमेन्ट गर्न सक्नुहुनेछ। तपाईँको कल लागिरहेको छैन भने कमेन्ट गर्न सक्नुहुनेछ अनि यो प्रोग्राम साथीहरूको माझमा पुर्याउनका लागि तपाईँले हाम्रो प्रोग्रामलाई लाइभ सेयर गर्न पनि नभुल्नुहोला। लाइभ सेयर गर्नुपर्ने हुन्छ, लाइभ सेयर पनि गर्दै गर्नुहोला है, लाइभ सेयर गर्दै गर्नुहोस्। र कार्यक्रमको शुरूआतमा चाहिँ हामी एकदमै निकै नै मिठो गीत राख्छौं र तपाईँहरू कल गर्न चाहनुहुन्छ भने 98 60 52 55 25 98 60 52 55 25 कल गर्दै आउँदै गर्नुहोला। कार्यक्रमको शुरूआतमा भने हामी एकदमै मिठो अनि रमाइलो गीत राख्छौं। तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

हेलो, नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। साथमा सांगीतिक विवादन टक्राउन चाहे सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बु लिएर सदाको बसाइमा चाहिँ आज पनि तपाईँहरूको माझमा उपस्थित भएको छु।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले कार्यक्रमको शुरूआतमा राखिसकेका छौँ। सो गीतपछि पनि स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टु हेलम्बा सुन्दै हुनुहुन्छ। यो बसाईमा तपाईँले गीत रोज्न पाउनुहुनेछ। हामी छ दिन आउँछौ र छ दिन नै हामी छुट्टै छुट्टै बसाईमा कार्यक्रममा सहभागिता जनाउने गर्दछौ र त्यसैको सन्दर्भमा आज हामी बुधबारी बसाईमा छौं। बुधबारी बसाईमा पहिलो मित्रले गीत रोज्न पाउनुहुनेछ भने अन्य तीनजना साथीले सो गीतलाई समर्थन जनाउनु पर्ने हुन्छ। समर्थन जनाउनका लागि र कार्यक्रममा सहभागिता जनाउनका लागि नम्बर रहेको छ हाम्रो 98 60 52 55 25 कल गरेर कार्यक्रममा जोडिनुहोला अनि तपाईँले गीत रोज्न पाउनुहुनेछ। र यस्तो भन्दै गर्दाखेरि आजको लागि पहिलो मित्र लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्ते। हजुर नमस्ते, कहाँबाट बोल्दै हुनुहुन्छ तपाईँ? हजुर काभ्रेबाट त्रिसना माझी भन्नुभयो। हजुर त्रिसनाजी, यति बेलाको समयमा के गर्दै हुनुहुन्छ तपाईँ? हजुर बसिराख्नु भएको छ अनि सन्चै हुनुहुन्छ? हजुर मलाई पनि एकदमै ठिकै छ, सन्चै आरामै छ भन्नुपर्छ। अनि के छ खबर, नयाँ नौलो खबरहरू सुनाइदिनुहोस् न।
1: नयाँ नौलो खबर ठिकै छ दादा, मकै भाँच्ने कामहरू चाहिँ भइरहेको छ हाम्रो ठाउँतिर, त्यस्तै भन्नु पर्ने दादा।
0: हजुर जे होस्, मकै भाँच्ने कामहरू हुँदैछ।
1: हजुर समाधान चलिरहेको छ भन्नु पर्यो।
0: ल ठिकै छ, अनि सुनाउनु आज बाँकी दिनलाई कसरी बिताउँदै हुनुहुन्छ? हजुर घर आइसी काम गरेर आजको दिन बिताउनुहुन्छ। ओके ल, अनि आज कार्यक्रममा कल गर्नु भएको छ, कुन गीत रोज्न चाहनुहुन्छ? हजुर नगर दोबाना भन्नुभयो। ओके ल हुन्छ, हामी गीत राख्नेछौ। गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ? हजुर धन्यवाद। ओके बाई बाई साथी हुनुहुन्थ्यो, त्रिसनाजी हुनुहुन्थ्यो है, सो उहाँले कार्यक्रम गीत रोजिसक्नु भएको छ। आज विशेष गरी मंगलबार बसाई परेको रहेछ है, हामीले चाहिँ अब बुधबारको बसाई भनेर कार्यक्रममा साथीहरूको फोन कल लिँदैछौँ र खै केही छैन, पक्कै पनि हामी तपाईँहरूको रोजाइमा रहेको गीत बजाउने नै छौँ, रमाइलो गर्दै गर्नेछौँ। र अहिलेको लागि भने एकदमै मिठो अनि रमाइलो गीत राख्छौँ, तपाईँहरू भने यो गीत सुन्दै गर्नुहोला।

हजुर, एकदमै मिठो गीत हामीले राखिसकेका छौँ। सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। र हामी आज मंगलबारे बसाईमा छौँ। मंगलबारे बसाईमा हामीले शुरूमा एकजना श्रोताको कल लिएको छ भने बाँकी हामी माझमा धेरैजना श्रोता साथीहरूले मेसेज गर्नुभएको छ। आज मंगलबारको बसाई हो, आज हामीले मेसेज गरेका छौँ है भनेर धेरैजना साथीहरूले मेसेज गर्नुभएको छ। पक्कै पनि साथीहरूको मेसेजमा समावेश रहेका गीत हामी अवश्य अन्य गीतहरू बजाउनेछौँ। यदि तपाईँ मेसेज गर्न चाहनुहुन्छ भने 9860552555 मेसेज गर्नुहोला। अनि त्यसै गरी तपाईँहरूले कमेन्ट गर्न चाहनुहुन्छ भने फेसबुक लाइभबाट पनि कमेन्ट गर्नुहोला। त्यहाँबाट लाइभ भइरहेको छ, उक्त लाइभ मार्फत तपाईँले हामीलाई गीतहरू रोज्न पाउनुहुनेछ, तपाईँले आफूले मनपर्ने गीतहरू है। र यति बेला मेसेज गर्नुभएको छ, हेलो दादा, के छ हजुरको खबर भन्नुभएको छ। मेरो खबर एकदमै ठिकै छ, तपाईँको पनि एकदमै ठिकै नै होला भन्ने मैले आशा गरेँ। र म चाहिँ यता काभ्रेबाट माया घिसिङ भन्नुभएको छ, मलाई चाहिँ सञ्जीव घिसिङको आवाजमा रहेको जुनी जुनी प्यार भन्ने सङ तामाङ सेरो गीत राखिदिनुहोस् न भन्नुभएको छ। जुनी जुनी भन्ने बोलको गीत रोज्नु भएको छ। यो सेरो गीत मार्फत सम्झिनु पर्दा दादा हजुरको लागि, सम्पूर्ण साथीहरूको लागि सुनाउन चाहन्छु अनि एकदमै इन्जोय लिनुहोला भन्दै छुटिन्छु दाई। ओके, बाई बाई भन्नुभएको छ। सो मिठो मेसेजको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र तपाईँहरू पनि मेसेज गर्न चाहनुहुन्छ भने 9860552555 मेसेज गर्नुहोला। र अर्को साथीले मेसेज गर्नुभएको छ हामीलाई, हेलो दाई, के छ हजुरको खबर, सन्चै आरामै हुनुहुन्छ, म पनि प्रोग्राम सुन्दैछु नि तपाईँको प्रोग्राम है, यता मकवानपुरबाट भन्नुभएको छ। र आज चाहिँ मेरो लागि एउटा न्यू लोकदोहोरी गीत बजाइदिनुहोस् न सल्लाह धुपैले भन्ने बोलको गीत हैदाई भन्नुभएको छ। र गीत मार्फत सम्झिनु पर्दा धेरै पछाडि हजुरहरूको प्रोग्राम सुन्न पाए तपाईँको लागि अनि प्राविधिक मित्रको लागि अनि हेलुम्बा एफएमलाई कल मेसेज गर्नुहुने साथीहरूको लागि अनि त्यसै गरी मेरो घर परिवारको लागि अनि जति पनि मलाई आकृति भनेर चिन्नुहुन्छ चिन्नुहुन उहाँहरू सम्पूर्णको लागि भन्दै छुटिन चाहन्छु दाई। ओके, बाई बाई भन्नुभएको छ। सो धेरै धेरै धन्यवाद छ उहाँलाई पनि। र अर्को साथीको मेसेज रहेको छ, सो साथीको मेसेजमा लेख्नु भएको छ, हेलो दाई हजुर, नमस्ते, के छ खबर, सन्चै आरामै हुनुहुन्छ, आज मेरो लागि चाहिँ सिक्का नोटैमा भन्ने बोलको गीत राखिदिनुहोस् न है भन्नुभएको छ। म चाहिँ यता रामेछापबाट विष्णु वाइबा भन्नुभएको छ। गीत मार्फत हजुरको लागि अनि मेरो मलाई चिन्ने नचिन्ने सम्पूर्णको लागि भन्दै छुटिन्छु भाइ, दाई दा बाबाई भन्नुभएको छ। सो धन्यवाद छ यो मेसेजको लागि उहाँलाई। र यदि तपाईँहरू पनि मेसेज गर्न चाहनुहुन्छ भने 9860552555 मेसेज गर्दै आउँदै गर्नुहोला त र मेसेज गर्दै गर्नुहोस्। तपाईँहरूको मेसेजमा रहेका गीतहरू हामी बजाउनेछौँ। अहिलेको लागि भने एकदमै रमाइलो 3 गीतहरू सुन्दै गर्नुहोला।

हजुर, एकदमै मिठो अनि रमाइलो गीतहरूपछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरू कुरै हो, सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बु, सुन्दै हुनुहुन्छ र हामी मंगलबारको समयमा छौं। यो बसाईमा तपाईँले मेसेज गरेर गीत रोज्न पाउनुहुनेछ। मेसेज गर्नका लागि नम्बर रहेको छ 9860552525 मेसेज गर्दै पठाउँदै गर्नुहोला। हामी माझमा धेरैजना साथीहरूको मेसेज अनि कमेन्टहरू बाँकी नै छ, सो साथीहरूको कमेन्ट अनि मेसेजहरूलाई हामी अवश्य लिनेछौँ। र यति बेला हामीलाई मेसेज गर्नुभएको छ, हेलो दाई नमस्ते, के छ हजुरको खबर? म सिन्धु पाल्चोक हरियाबाट लक्ष्मी तामाङ भन्नुभएको छ। र मेरो चाहिँ अल्फ्रेनीलाई सबैजनाको लागि सम्झिन चाहन्छु भन्नुभएको छ है। सो गीत रोज्नु भएको छैन, सो यो मेसेजको लागि लक्ष्मीजीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र यति बेला मेसेज सो कमेन्टतर्फ लागौं। कमेन्ट गर्नुभएको छ, हेलो नमस्ते हजुर, म कार्यक्रम सुन्दैछु तेह्रथुमबाट, सुनाकन्दङवा भन्नुभएको छ। र अब बज्ने गीतहरू मार्फत सम्झिनु पर्दा साथी अप्सरा खड्का, सबिना कन्दङवा, सुनिता भण्डारी, स्वस्थानी उजेल अनि अप्सरा बस्नेत, अप्सरा थापा, अन्जिता मल्ल, सम्झना सृजला, कल्पना विनिता, सरिता बिना रन्जु, सुविता लक्ष्मी रूपा, मनसुन उर्मिला दियालीको लागि, अनि ठिक राज श्रीराज महतो, सरस्वता खत्री, तुलसा भेट बाल, अनि राधिका कार्की, मिना घिसिङ, विनिता थामी, लेखक बान्तवा लगायत सबैजना साथीहरूको लागि भन्दै छुट्टिन्छु भन्नुभएको छ। पूर्वबाट सो मिठो कमेन्टको लागि धन्यवाद छ तपाईँलाई। अनि लेख्नुभएको छ, हेलो हजुर नमस्ते, अनि मिस यु है भन्नुभएको छ। नवीन देवान हुनुहुन्छ, नवीनजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि गुड आफ्टरनुन नेपाली, नमस्ते हजुर, नमस्कार, म प्रोग्राम सुन्दैछु है उदयपुरको चौदण्डी गढी बेलथार राइचोकोबाट, हेलम्बा एफएम लाइभबाट प्रोग्राम सुन्दैछु है त भन्नुभएको छ। टेक बहादुरजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि हेलो हजुर नमस्कार, म तीनजुरी मिडिया ग्रुपको सदस्य, तेह्रथुमको फेदाबाट कमल श्रेष्ठ। अब बज्ने गीत मार्फत साथीहरूलाई सुनाउनु पर्दा देव बासकोटा, मनोज भुजेल, सुच्ची आरती लिम्बू, लोकेन थेक्लेन लिम्बू, राजन कथुवाल, चित्र योगी, अनि त्यसै गरी कार्की सुशीला, सरला राई, मिडिया प्रेमी निर्मला वानिम, पूजा माध्यमा लिम्बू, फूलमायाङ थेवा लिम्बू लगायत सबैजनाको लागि भन्दै छुट्टिन्छु भाइ भाइ भन्नुभएको छ। र यति बेला म्यासेज गर्नुभएको छ, म्यासेज प्राप्त भएको छ, हेलो दाई नमस्ते, म पनि प्रोग्राम सुन्दैछु मेलम्सीबाट, विनिता भन्नुभएको छ। आज मेरो लागि चाहिँ डिगी डिगी बम भन्ने बलको गीत बजाइदिनु ल भन्नुभएको छ, हिन्दी गीत रोज्नु भएको छ, डिगी डिगी बम भन्ने बलको गीत रोज्नु भएको छ। अनि अर्को साथमा साथीहरू सम्झिनु पर्दा तपाईँ लगायत सबैजनाको लागि, अनि मलाई चिन्ने नचिन्ने सबैलाई है भन्नुभएको छ, सो धन्यवाद छ यो म्यासेजको लागि। अनि अर्को म्यासेज पनि गर्नुभएको छ, हेलो दाई नमस्ते, नमस्कार, म पनि प्रोग्राम सुन्दैछु अनि हजुरहरूको भन्नुभएको छ। र आज चाहिँ मेरो लागि फुलबुट्टे सारी मेल भर्जनको राखिदिनुहोस् न ल भन्नुभएको छ, फुलबुट्टे सारी बोलको गीत रोज्नु भएको छ। गीत मार्फत तपाईँको लागि, अनि वरदान दिदीको लागि, राघव दाईको लागि, अनि त्यसै गरी दिपेन्द्र, दीपक, सुशीला लगायत सबैजनाको लागि भन्दै छुट्टिन्छु। इट्स मी मोनिका भन्नुभएको छ, र मोनिकाजीलाई पनि धेरै धेरै धन्यवाद छ। अनि कमेन्टतर्फै लागौं, कमेन्ट गर्नुभएको छ, हेलो हजुर नमस्ते, नमस्कार, म शुक्रराज रसाइली है त भन्नुभएको छ। अब बज्ने गीत मार्फत सम्झिनु पर्दा जीवन सहयात्री कमला रसाइली, प्रेम कला आचार्य, डिकेन्द्र सम्भाम्फे, अरूणा सम्भाङ्बे, गोपाल भाइ, मनिषा शेर्पा, गगन तेह्रथुमी लगायत सबैजना साथीहरूको लागि है त भन्नुभएको छ, सो धेरै धेरै धन्यवाद छ सो यो मिठो कमेन्टको लागि। र त्यसै गरी पालो तपाईँहरूको नै हो, कमेन्ट गर्न सक्नुहुनेछ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बो सुन्दै हुनुहुन्छ। यो प्रोग्राममा तपाईँले आफूले मनपर्ने गीत रोज्न पाउनुहुनेछ, गीत रोज्नका लागि कमेन्ट गर्दै गर्नुहोला र मेसेज पनि गर्दै गर्नुहोला 9860552525 मेसेज गर्दै गर्नुहोस्। अहिलेको लागि भने एकदमै मिठो अनि रमाइलो यो गीतहरू सुन्दै गर्नुहोला।

हजुर, एकदमै मिठो अनि रमाइलो गीतहरूपछि फेरि पनि स्वागत गर्न चाहन्छु र हामी माझमा धेरैजना श्रोता साथीहरूको कमेन्ट प्राप्त भएको छ र मेसेजहरू पनि हामी माझमा प्राप्त भइरहेको छ। साथीहरूको मेसेज अनि गीतहरू हामी राख्ने नै छौ र कमेन्टतर्फ लागौ। कमेन्ट गर्नुभएको छ लक्ष्मीजुजु, नमस्ते अनि नमस्कार, म पनि सुन्दैछु काभ्रेको डाँडा गाउँबाट। म अनिल घलान भन्नुभएको छ, सम्झना साथीहरूमा अञ्जली तामाङ, त्यसै गरी अञ्जली श्रेष्ठ, सुनिता तामाङ, विजय तामाङ, रेशम तामाङ, मनोज तामाङ अनि घर परिवारको लागि भन्दै छुट्टिन्छु भाइ बाबाई, ओके भन्नुभएको छ। र हामीलाई काभ्रेबाट अनिलजीले मिठो कमेन्ट गर्नुभयो, सो धेरै धेरै धन्यवाद छ यो मिठो कमेन्टको लागि। अनि नमस्ते गर्नुभएको छ सरस्वती श्रेष्ठ हुनुहुन्छ, नमस्ते, तपाईँले पनि शुभ दिन। र लेख्नु भएको छ, हेलो दादा, के छ हजुरको खबर? म विनिता दाहाल धनकुटाबाट सम्झिनु पर्दा खुसबुस सुवेदी लोचनाको लागि लोकेश, सुषमा दाहाल, विमला दाहाल, जमुना कुमारको लागि अनि त्यस्तै गरी तुलसा खड्का, जानुका चापा गाई अनि त्यस्तै गरी भण्डारी, भूमिका भण्डारी अनि त्यस्तै गरी दुर्गा कटुवाल, डम्बरू ढुङ्गना अनि विष्णु खनाल, शुक्रराज रोसाइली निर्दोष, हरपल रोशनी अनि पूर्वेली आकाश, ममता पोयाको लागि, शमशेर लिम्बू अनि कुमार जिम्बाको लागि अनि सुभाष कटुवालको लागि भन्दै छुट्टिन्छु बाबाई भन्नुभएको छ। विनिताजीलाई पनि धेरै धेरै धन्यवाद छ, यसो मिठो कमेन्ट गरिदिनु भयो हामीलाई धनकुटाबाट है। र अर्को साथीको कमेन्ट रहेको छ, नमस्ते हजुर, नमस्कार, सुन्दैछु सिन्धुली ठिकलबाट, आर्यन मगर, सबैजना साथीहरूलाई शुभ दिन है, सम्झेको छु भन्नुभएको छ। आर्यनजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु सो मिठो कमेन्टको लागि। अनि जीवन कार्की हुनुहुन्छ यति बेला पोखराबाट, नमस्ते सबै सबैजनाको लागि शुभ दिन है, सम्झिरहेको छु भन्नुभएको छ। जीवनजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि अर्को साथीको कमेन्ट छ, नमस्कार दादा, म चाहिँ यता काभ्रे मकैबारीदेखि है त भन्नुभएको छ, साजन हुनुहुन्छ काभ्रेबाट है, सो साजनजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। अनि लेख्नु भएको छ, नमस्ते, गुड आफ्टरनुन एन्ड हाउ आर

कस्तो मिठो कमेन्टको लागि। अनि मिस्यु सबैजनाको लागि भन्नुभएको छ विनोद चेमजोङ हुनुहुन्छ, विनोदजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि अर्को साथीको कमेन्ट रहेको छ, लेख्नु भएको छ उहाँले अपकमिङ सङ जस्ट फर यु एण्ड मेनुका चौधरी डबल बोहरा, अनि त्यसै गरी शिवम महतो, सञ्जीव खड्का, सञ्जय नेवा, युक्त प्रसाद श्रेष्ठ, अनि त्यसै गरी लेख्नु भएको छ त्यसै गरी गंगा पहाड़ी, दिपेन खम्बु, त्यसै गरी रमला साम्पाङ राई एण्ड अलको लागि भन्नुभएको छ। पुष्प राईजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। अनि अर्को साथीको कमेन्ट रहेको छ नमस्ते दादा, म पनि प्रोग्राम सुन्दैछु है भन्नुभएको छ, निशा ठोकर हुनुहुन्छ, निशाजीलाई पनि धेरै धेरै धन्यवाद छ। यति बेला हामीलाई मेसेज प्राप्त भएको छ र मेसेज लिन चाहन्छु। साथीको मेसेजमा लेख्नु भएको छ हेलो दादा नमस्ते नमस्कार, हजुर म भोटे चौरबाट राज थिङ है भन्नुभएको छ, आज चाहिँ मेरो लागि योङ योङ सम्दी भन्ने बोलको गीत बजाइदिनुहोस् न है भन्नुभएको छ, योङ योङ सम्दी भन्ने बोलको गीत रोज्नु भएको छ र यो गीत मार्फत तपाईँ लगायत सबैजनाको लागि है भन्नुभएको छ। हामीलाई यति बेला मेलम्ची एक भोटे चौरबाट राज थिङजीले मेसेज गर्नुभयो, उहाँलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। र अर्को साथीको मेसेज रहेको छ हेलो दादा हजुर नमस्ते नमस्कार, म पनि प्रोग्राम सुन्दैछु है आज तपाईँको धेरै समय पछाडि, हजुरहरूको प्रोग्राम सुन्दैछु नि मैले नि भन्नुभएको छ। र के छ हजुरहरूको खबर नयाँ नौलो धेरै पछिको भन्नुभएको छ, हाम्रो नयाँ नौलो खबर एकदमै ठिकै छ, रमाइलो छ, राम्रो छ र तपाईँको पनि एकदमै ठिकै नै हुन्छ हुनुहुन्छ होला, ठिकै होला भन्ने मैले हामीले एकदमै आशा र अपेक्षा गरिएको छ। र अब मेरो लागि चाहिँ आज एउटा मिठो तामाङ सेलो गीत मायाको प्यासी भन्ने बोलको गीत राखिदिनु होला है भन्नुभएको छ। गीत मार्फत हजुरको लागि अनि प्राविधिक दिदीको लागि राघव दाईको लागि अनि मलाई मन्जु भनेर चिन्ने नचिन्ने सबै सबैको लागि भन्दै छुट्टिन्छु, बाबाई है, म चाहिँ नवलपुरबाट लदाई भन्नुभएको छ, धेरै धेरै धन्यवाद छ। र अब भने हामी तपाईँहरूको फोन कल लिन कमेन्ट लिन सक्दैनौ साथीहरू, कमेन्ट मेसेज लिन सक्दैनौ, समय सकिएको छ। आज जति पनि साथीहरूले हामीलाई मेसेज गर्नुभयो सम्पूर्ण श्रोता महानुभावहरूलाई धेरै धेरै धन्यवाद छ। अनि एक घण्टाको अवधिभरमा प्रोग्राम सुनेर साथ दिनुहुने हाम्रा सम्पूर्ण रेडियो प्रेमी आमा बुबा दाजुभाइ दिदी बहिनीहरूप्रति नै हार्दिक आभार छ। यो व्यस्तताको समयले एक घण्टाको समयमा प्रोग्राम सुनेर साथ दिनुभयो, विशेष धन्यवाद व्यक्त गर्दछु। अनि यो समयमा प्राविधिक कक्षबाट मेरो आवाज तपाईँहरूको रेडियो सेट अनि मोबाइल सेट लगायत अन्य विविध माध्यमसम्म यो आवाज पुर्याउनका लागि प्राविधिक कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र वरदान गुरूङलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै आजको उत्साहबाट भने म कार्यक्रम प्रस्तुता आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: இளம்பு பிரேக் டைம்.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरु चाहिए थियो, लिन पठाउनु भाछ का जानी होला?
2: ए बुहारी, त्यसको लागि पीर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिस को सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेन को पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि।
3: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि, प्रोप्राइटर नारायण घले, मोबाइल 9843940667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले
4: इन्टरप्राइजेज। Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangatu Gurinagar Palika 5, Sindhupalcho. Email hotelaruniko@gmail.com. Contact 011-620-326-9860-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangatu Gurinagar Palika 5, Sindhupalcho.
5: Eva, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
6: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
5: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो बेखा रत्न साके ज्यासल सुनसारी पसल छँदैछ नि।
7: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 9841-5764। चौतारा को पुरानो बजार कृष्ण मन्दिर सँगै

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642
2: You are listening to Telemoya FM 89.6.

0: இளம்பு பிரேக் டைம். के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडामा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागाचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।
2: डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
3: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
2: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
3: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
2: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
3: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
2: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
3: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचारप्रति विश्वस्त हुनुहोस्।
2: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
3: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
2: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
4: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
5: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भन त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
6: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
5: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
7: संघ, प्रदेश र स्थानीय तह गरी 3 तहको सरकार रहने व्यवस्था छ सर।
5: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
8: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
5: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त
6: संघ,

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य।
3: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 98 42 40 20 54।
4: LMB FM 89.6 MHz.

0: minute. Just a minute. We will return back.
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य शीर्षक आत्मनिर्भर बनाऊ।
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
2: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्ज मा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, दिउँसो 3 बजेकै हेलम्बु खबरमा स्वागत छ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। विदेश पठाइदिने भन्दै लाखौं रकम ठगी गर्ने सिन्धुपाल्चोकी एक महिला पक्राउ, बेपत्ता भएका नागरिक खोज्न नुवाकोट पुगे जिरीका मेयर। जसवाबारीमा 987 कमैतो 3916 सम्पर्कविहीन, सुरुङमा फँसेकाको उद्धारका लागि आयोजना प्रवर्धकलाई अनुमति। श्रमिक कार्तिकमा फैलियो भाइरल ज्वरो, 51 परिवार प्रभावित। किएवमा रूसी हवाई आक्रमण, रेल कर्मी र 2 बालबालिका सहित 12 जनाको मृत्यु। र लर्ड्स स्टेटमा लज्जास्पद हारपछि पाकिस्तानले प्रशिक्षक र 7 खेलाड़ी हटायो। वैदेशिक रोजगारीका लागि इराक पठाइदिने भन्दै लाखौं रकम ठगी गर्ने सिन्धुपाल्चोकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई भदौ 11 गते काठमाडौँको भुडा नीलकण्ठ नगरपालिका चेयर पासीकोटबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका 5 घर भए हाल काठमाडौँको बुढा नीलकण्ठ नगरपालिका 4 बस्ने 55 वर्षीय सञ्चमाया तामाङ रहेकी छन्। उनले बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि इराक लैजाने भन्दै लामो समयसम्म जुक्याइनमा राखेकी थिइन्। विदेश नपठाई सम्पर्कविहीन भएपछि पीड़कहरूले दिएको जाहेरी दस्ताखतका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले अनुसन्धान शुरू गरेको थियो। अनुसन्धानका क्रममा तामाङले 3 पीड़ितबाट कुल 10 लाख रूपियाँ ठगी गरेको खुलेको छ। पक्राउ परेकी तामाङलाई थप अनुसन्धान तथा आवश्यक कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभएको छ। दोलखाको जिरी नगरपालिकाको नगर प्रमुख बेपत्ता भएका नागरिकको खोजीका लागि बाढ़ी प्रभावित क्षेत्रमा पुग्नु भएको छ। नगर प्रमुख जिरेल भोटेकोशीको बाढ़ीपछि बेपत्ता भएका परिवारका सदस्य सहित खोज तलाशका लागि नुवाकोट पुग्नु भएको हो। आज बिहान

0: तिर्सुली पुग्नुभएका नगर प्रमुख जिरेलले जिल्ला समन्वय समिति नुवाकोट र नेपाली सेनाको त्रिशुली स्थित ब्यारेकमा बेपत्ता भएका जिरेका नागरिकको विवरण बुझाउनु भएको छ। उहाँले नुवाकोटका सांसद समन्वय प्रमुख र सुरक्षा निकायका प्रमुखलाई भेटेर बेपत्ता भएका आफ्ना नागरिकको खोजतलास र उद्धार गरिदिन आग्रह समेत गर्नुभएको छ। रसुवामा बाढ़ीमा परिहालसम्म 987 जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विवरणले देखाएको छ। प्राधिकरणले आज बिहान 9 बजेसम्म सार्वजनिक गरेको तथ्याङ्क अनुसार विपदबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। प्राधिकरणका अनुसार विपदमा हालसम्म 279 जना घाइते भएका छन् भने 3916 जना सम्पर्कविहीन रहेका छन्। विभिन्न स्थानमा घाइतेहरूको उद्धार गरी उपचार गरिएको र केही उपचारपछि डिस्चार्ज भइसकेका छन्। विपदमा फँसेका नागरिकको खोज तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। प्राधिकरणको विवरण अनुसार हालसम्म 11,814 जनाको उद्धार गरिएको छ। उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय तह लगायतका सुरक्षा तथा उद्धार संयन्त्र परिचालन भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित क्षेत्रमा खोज र उद्धारसँगै सरकारले प्रभावित नागरिकलाई पुनर्स्थापना गर्नेबारे छलफल अगाडि बढ़ाउनु भएको बताउँदै त्यसका लागि स्थानीय सरकारको समन्वयमा प्रभावित नागरिकको संख्या तथा भौतिक क्षतिको विवरण संकलन शुरू भइसकेको जानकारी दिनुभएको छ। उहाँले बाढ़ीका कारण ज्यान गुमाएका र पहिचान हुन नसकेको सब कानून बमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी व्यवस्थापन भइरहेको स्पष्ट पार्नुभएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले यस्तो जानकारी दिनुभएको हो। सरकारले सुरुङमा फँसेकाहरूको उद्धारका लागि आयोजना प्रवर्धकलाई अनुमति दिएको छ। बाढ़ी गएको 7 दिनपछि सरकारले बल्ल आयोजना प्रवर्धकलाई उद्धारको अनुमति दिएको हो। अनुमति पाएपछि आयोजना प्रवर्धक कम्पनीहरू प्राविधिक टोली र आवश्यक उपकरणसहित फँसेका तथा सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धारमा परिचालन हुने भएका छन्। यसअघि सरकारले जलविद्युत आयोजनामा फँसेकाहरूको खोज तथा उद्धारका लागि एकधार प्रणालीबाट काम गरिरहेको भन्दै सरकारले सम्बन्धित आयोजनाका कम्पनीलाई उद्धारमा प्रत्यक्ष संलग्न हुन दिएको थिएन। नेपाली सेनाको नेतृत्वमा खोज तथा उद्धारको प्रयास भइरहेको थियो, तर नेपाली सेनाको टोलीले 7 दिनसम्म सुरुङमा फँसिरहेकाहरूको उद्धार गर्न सकेको छैन। 7 दिनसम्मको प्रयासबाट अपेक्षित उपलब्धि हासिल हुन नसकेपछि सरकारले सम्बन्धित आयोजनाका कम्पनीलाई समेत प्राविधिक जनशक्ति र आवश्यक उपकरणसहित खोज तथा उद्धारमा खटिन भनेको हो। बाजुरा जिल्लाको स्वामी कार्तिक खापर गाउँपालिका 2 का 3 बस्तीमा भाइरल ज्वरोको संक्रमण फैलिएको छ। गाउँपालिकाका परिवगर घट छुदरी र बालुवा बस्तीमा पछिल्लो 1 सातादेखि बालबालिकादेखि वृद्ध वृद्धसम्म ज्वरो आएर अन्य स्वास्थ्य समस्याबाट प्रभावित भएका छन्। वर्षाका कारण गाउँमा खानेपानीको मुहान बगेपछि स्थानीयले खोलाको पानी प्रयोग गर्न थालेका थिए। सोही पानी पिएपछि गाउँमा भाइरल ज्वरोको प्रकोप फैलिएको गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायले बताउनु भएको छ। रोकायका अनुसार 3 बस्तीका करिब 51 घर परिवारका सदस्यहरूमा ज्वरो, टाउको तथा शरीर दुख्ने, रुगा खोकी लगायत लक्षण देखिएका छन्। निरन्तर वर्षापछि खानेपानीको व्यवस्था प्रभावित भएपछि स्थानीयले बाध्य भएर खोलाको पानी प्रयोग गर्नु परेको बताएका छन्। युक्रेनको राजधानी किएव आसपासका क्षेत्रमा रूसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा 12 जनाको मृत्यु भएको छ। आक्रमणमा 2 बालबालिका सहित 17 जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्। आज राति गरिएको आक्रमणका क्रममा किएवमा सरकारी रेल कम्पनी ओक्राजाली जिन्यास्को डिपोमा समेत प्रहार भएको थियो। त्यहाँ कार्यरत रेल कर्मी मध्ये 6 जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। किमा नजिकैको बोरिसपल शहरमा थप 4 जनाको मृत्यु भएको छ। खेलकुदको खबर। इंग्ल्याण्ड विरूद्धको लर्ड्स स्टेटमा पराजय बिहोरेपछि पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले टीमबाट 7 जना खेलाड़ीलाई स्वदेश फिर्ता बोलाउने निर्णय गरेको छ। उनीहरूको स्थानमा टोलीमा सामेल हुने नयाँ खेलाड़ीहरूको नाम समेत सार्वजनिक गरिसकेको छ। बीबीसी उर्दूका अनुसार पीसीबीले एक विज्ञप्ति जारी गर्दै मोहम्मद रिजवान, इमाम उल हक, सलमान आगा अली, उस्मान आमिर जमाल, अवैस जफर र खुरमर शहजादलाई स्टेट टोलीबाट बाहिर गरिएको जनाएको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। बिदा हुनु पहिला हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरू। विदेश पठाइदिने भन्दै लाखौं रकम ठगी गर्ने सिन्धुपाल्चोकी महिला पक्र बेपत्ता भएका नागरिक। खोज्न नुवाकोट पुगे जीविका मेयर बाढीमा 987 को मृत्यु 3916 सम्पर्कविहीन सुरुङमा फसेकाहरूको उद्धारका लागि आयोजना प्रवर्धकलाई अनुमति कार्तिकमा फैलियो भाइरल ज्वरो 51 परिवार प्रभावित किबमा रूसी हवाई आक्रमण रेल कर्मी र 2 बालबालिका सहित 12 जनाको मृत्यु क्षेत्रमा लज्जास्पद हारपछि पाकिस्तानले प्रशिक्षक र 7 खेलाड़ी हटाइयो विश्व 3 बजेको हेलम्बो खबर सकिएको छ अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ प्रविधिमा साथ दिनुहुने मित्र साईसिंह तामाङलाई धन्यवाद दिँदै मलाई पनि बिदा दिनुहोस् हवस्त नमस्कार.
1: एबा चौतारा बजार आउनु भएको छ अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन के को खोजीमा हुनुहुन्छ बा
2: ल्याउनु नानी छोराको बिहे पनि आइहाल्यो बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी
1: ल बा पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि
3: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 98-41-51-67-84 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा 12 3 जीपीए भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिस नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा 12 परीक्षामा 2 जीपीए वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-6204-42 98-41-43-49-72 98-512-00-642
2: चौतारा स्वागत छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक Our services, deluxe room with AC, hot and cool water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugate. New Aruniko Hotel and Restaurant Private Limited. Chautara Sangasu Gurinagar Palika 5, Sindhupalchok. Email hotelaruniko@gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangha Sugari Nagar Palika 5, Sindhupalchok.
3: Let's go. This is your radio.
4: This is LMFM 89.6 MHz. 89.6.

0: big time.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाको रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
4: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाजित, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भन त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
5: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
4: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
6: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
4: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
7: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
4: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर, चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98-41-057-105।
4: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाथ 89.6 मेगाहर्ज।

जब हिमालको पवित्र स्वच्छ हिउँबाट हिउँ पग्लिएर छागा छहरा हुँदै छाल हान्दै अविरल बगिरहेको खोली नदीसँग ठोक्किन पुग्दछ, तब बन्दछ दोभान। त्यस्तै तपाईँ र हाम्रो जम्का भेटमा जन्मियो दुई खोली दोभान।

0: Time check. It's 4 p.m.
1: अहिले अपराह्नको 4 बजेको छ।

नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु साथमा सांगीतिक अभिवादन कार्यक्रम प्रतिभाको जबली लिएर यति बेला उकाली बोराले भन्जाङ अनि चौतारी अनि गाउँ बस्ती अनि शहर अनि ती कुना कन्दरा जतासुकै यति बेला तपाईँहरूको माझमा उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुता अन्जु अनि प्राविधिक कक्षमा हुनुहुन्छ मित्र हुनुहुन्छ है सो राघव तामाङ अनि साथमा तपाईँ मित्रहरू हुनुहुन्छ आज पनि हामी यहाँहरूको माझमा आइसकेका छौ यो अपराह्नको समय छ है सो तपाईँहरूले खाजा नास्ता लिनुभयो कि बाँकी नै छ के छ है खाजा नास्ता लिनुभएको छैन भने लिनुहोला समयमै पनि भन्छु हामी हरेक दिन यसै प्रहरमा आउने गर्दछौँ होइन चार बजेदेखि अपराह्नको चार बजेदेखि पाँच समय घण्टा एक घण्टा अवधिभर तपाईँहरूकै बीचमा रहेर हामी बलाकुसारी गर्ने गर्दछौ विशेषतः कार्यक्रम प्रतिभाको डबली तपाईँ हाम्रै डबली यस कार्यक्रममा तपाईँले फोन गर्न सक्नुहुनेछ है फोन गरेर तपाईँ भित्र भएका प्रतिभाहरू राख्नका लागि आउन सक्नुहुनेछ त्यसको लागि चाहिँ तपाईँले फोन गर्नुपर्ने हुन्छ अनि 97 48 26 69 79 चाहिँ यहाँका लागि हामीले नम्बर खुला गरेका छौं सो नम्बर हुँदै तपाईँलाई फोन गरेर गीत गाउन सक्नुहुनेछ एङ्करिङहरू ड्रामाहरू चुटकिलाहरू मिमिक्रीहरू जति पनि आवाजद्वारा राख्न मिल्ने सम्पूर्ण प्रतिभाहरू चाहिँ यहाँहरूले चाहिँ हामी माझमा राख्न सक्नुहुनेछ आउन सक्नुहुनेछ है साथीहरू तपाईँले सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर पनि हामीलाई एकदमै माया गरेर सुनेर साथ दिन सक्नुहुनेछ अनलाइन वेबसाइट हाम्रो बात्र एप सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर विश्वभर रहेर एकैसाथ यहाँहरूले चाहिँ सुनेर साथ दिन सक्नुहुनेछ मित्रहरू होइन आउँदै गर्नुहोला नम्बर खुला गरेका छौं 97 48 26 69 79 सो नम्बर हुँदै कार्यक्रमको बसाईमा जोडिँदै गर्नुहोला यति बेला हामी एकदमै मिठो गीतद्वारा कार्यक्रमको ढोका उगार्छौं गीतपछि

कार्यक्रम आजमा हामीले कार्यक्रम मा राख्यौं होइन एकदमै मिठो गीतद्वारा कार्यक्रमको ढुक्का उगाडिसकेका छौँ है साथीहरू. अब चाहिँ तपाईँहरूकै फोन कलहरू हामी लिन्छौं. व्यवसायमा आउन सक्नुहुनेछ तपाईँ आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि. नम्बर खुला गरेका छौं 97 48 26 65 89. जुनसुकै उमेर वर्गका साथीहरूले पनि व्यवसायमा चाहिँ फोन डायल गरेर आफूभित्र भएका ती अथाह प्रतिभालाई राख्न सक्नुहुनेछ. गीत गाउन सक्नुहुनेछ. एङ्करिङहरू, ड्रामाहरू, चुटकिलाहरू, मिमिक्रीहरू, जति पनि आवाजद्वारा राख्न मिल्ने ती प्रतिभाहरू छन् तपाईँ राख्नका लागि आउन सक्नुहुनेछ. साथीहरू आउँदै गर्नुहोला भन्छु. यो अपराह्नको समय छ. विविध काम धन्दातिर मस्त व्यस्त हुनुहुन्छ होला. घर घर आइसे काम, खेतबारीको कामदेखि लिएर अन्य विविध कामहरूमा हुनुहुन्छ होला. यति बेला चाहिँ एउटा हामी दुःखद घडीमा पनि छौं है. गत बुधबार चाहिँ एकदमै यो रसुवा लगायत तिर्सुली होइन नुवाकोट हुँदै होइन एकदमै यो बाढ़ीले चाहिँ धेरै मात्रामा जनधनको क्षति गरेको यो समयमा पनि छौं होइन. तपाईँहरू पनि आफ्नो एकदमै केयर गर्नुहोला. खोला छेउछाउमा हुनुहुन्छ भने सतर्क रहनुहोला पनि भन्छु. सामाजिक सञ्जालहरूमा जोड़िएर बस्नुहोला भन्छु होइन. एकदमै पानी पर्ने क्रम जारी नै छ होइन. विपद अझैसम्म अझै टरेको छ भनेर हामी भन्न सक्दैनौं होइन. त्यसले गर्दाखेरि एकदमै आफ्नो केयर गर्नुहोला पनि भन्छु. सतर्क रहनु, साथमा रेडियोहरू पनि सुन्नुहोला, टेलिभिजनहरू पनि हेरिराख्नुहोला पनि भन्छु होइन. त्यसै गरेर आफ्नो काम धन्दाहरू पनि गर्नुहोला, साथमा हामीलाई पनि माया गरेर सुनेर साथ दिनुहोला, फोन गरेर साथ दिनुहोला पनि भन्छु. त्यसै गरेर सामाजिक सञ्जाल फेसबुक मार्फत तपाईँले जोड़िएर पनि कहाँ कहाँदेखि हामीलाई सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, व्यवसायमा तपाईँले आफूभित्र भएका प्रतिभाहरू राख्नका लागि पनि आउन सक्नुहुनेछ. हामीले एकदमै फोन कलहरू पनि खुला गरिसकेका छौं. नयाँ साथी, पुराना साथी, सबै साथीहरू जोड़िन सक्नुहुनेछ. आउँदै गर्नुहोला भन्दै गर्दा यति बेला मलाई एउटा कमेन्ट पनि प्राप्त भएको छ, सो कमेन्ट पनि लिइहाल्छु. हेलो दर्शन हजुर, भन्नुभएको छ दर्शन हजुर म पूर्वेली अन्जान सफल आयुष राई हो, भन्नुभएको छ नेपाल घर तेह्रथुम, भन्नुभएको छ भइहाल युएबाट हो. आज चाहिँ जन्मदिन मनाउनु हुने दाई अमृत राईलाई अनि राई अनि देख्नु भएको छ बोजूलाई ह्याप्पी बर्थडे टु यू. जन्मदिनको धेरै धेरै शुभकामना. मेनी मेनी ह्याप्पी रिटर्न्स अफ द डे एण्ड मे यू बाई बाई, भन्नुभएको छ राई. सफल आयुष हुनुहुन्छ, सो धेरै धेरै धन्यवाद यहाँलाई कमेन्टको लागि. यसै गरी तपाईँ साथीहरू पनि जोडी गर्नुहोला. यति बेला हामी एउटा मिठो गीत राख्छौ. गीतपछि तपाईँहरूकै फोन कलहरू एकदमै लिनेछौ भन्दै स्वीकार्नु छ निकै नै मिठो गीत.

0: कार्यक्रममा हामीले राख्यौं कार्यक्रममा एकदमै मिठो गीत तिमी आउनु माया लाउनु सुगीतले भन्दै थियो है उर्गेन्दोङको आवाजमा रहेको गीतपछि पुनः कार्यक्रममा स्वागत गर्न चाहन्छु सुनिराख्नु भएको छ यति बेला तपाईँ कार्यक्रम प्रतिभाको डबली सिन्धुपाल्चोक चौताराबाट सुनिराख्नु भएको छ यसै गरी आजको लागि पहिलो साथी फोन लाइनमा जोडिनु भएको छ कहाँदेखि को हुनुहुन्छ फोन कल लिन्छु नमस्ते नमस्कार हजुर नमस्ते हजुर कहाँदेखिको बोल्दै हुनुहुन्छ ए ए अम्बो मैले चिने बल्ल अमृत जी बोल्दै हुनुहुन्छ होइन ल हो र कहिलेदेखि फेरि तपाईँ अमृत जीबाट अर्कै जी पर्नु भयो कहिले कस्तो यसो तपाईँकै मुखबाट नाम सुनिदिउँ न भनेर हो है त अनि सुनाउनुहोस् न के गर्दै हुनुहुन्थ्यो आजको दिन कसरी बिताउँदै हुनुहुन्थ्यो बोर्ड सिपातिर
1: आजको दिन पसल
0: बन्द गरेर घर जानुभएको ल ठिकै छ भनेपछि दिनभरि यस्तै पसलमा बसेर आजको दिन व्यतीत भयो है ल ठिकै छ त्यसो भए त अरू त सबै सन्चै हुनुहुन्छ कार्यक्रममा फोन गर्नु भएको छ त्यसो भए हामी प्रतिभातिरै लागौँ साथीहरूलाई प्रतिभा के सुनाउनुहुन्छ आज गीत गाउनुहुन्छ हस् हामी गन्ती गर्छौ गन्ती पछि है त हजुर सुरु गर्नुहोस्
2: हमारा करो गाँव में हवा चल रही सर सर।

0: चलता बड़े घर घर हमार थारू जाओ मा आवा चल रही चल चल। थैंक यू बेबी।
1: हजुर, हाम्रो थारू गाउँमा हावा चल्दै सरसर होइन त
0: हजुर दिदी? अब अलिक पुरै भनौँ कि जस्तो लाग्छ, फेरि घाँटी समस्या आयो त्यसले त।
1: थारू गाउँमा हावा सरसर चल्दा त रमाइलो हुन्छ होला होइन?
0: हजुर रमाइलो हुन्छ।
1: सो एकदमै मिठो यो गीत हजुरले गाएर सुनाउनु भयो, मिठो प्रतिभाको लागि हजुरलाई धेरै धेरै धन्यवाद है त अमृतजी। हस्, आउने दिनहरूमा पनि आउँदै गर्नु होला। अहिलेको लागि भने हामी उजल पर्छ मुख्य बाबाई। हजुर, यति बेला अमृत तामाङ हुनुहुन्थ्यो बोर्सिपाबाट, उहाँले पनि कार्यक्रममा फोन गर्नुभयो, रुप्टा तिमी राखेर छुटिसक्नु भएको छ, धन्यवाद। यसै गरी यति बेला अर्को मित्र फोन लाइनमा हुनुहुन्छ, कहाँदेखिको हुनुहुन्छ फोन कल लिन्छु। नमस्ते।

0: मलाई अब चाहियो माया यो हो अझै अझै गाढा। हेलो दिदी, नमस्ते, नमस्कार, गुड आफ्टरनुन।
1: नमस्ते, नमस्कार, गुड आफ्टरनुन। हजुर, तिम्रो मायाले बाँधेर राख भन्नुभयो, मेरो मायाले हजुरलाई बाँधेरै राखिराखेको त हो नि।
0: हजुर हजुर।
1: अनि यति मिठो आवाजमा कहाँदेखिको बोल्दै हुनुहुन्छ?
0: म दीपिका है त दिदी। हजुर।
1: अनि दीपिका सन्चै हुनुहुन्छ?
0: हजुर, म एकदम आराम कुशलै छु भन्नुपर्छ। अनि हाम्रो दिदीहरूलाई कस्तो हुनुहुन्छ?
1: हजुर, मलाई पनि एकदम ठिक छ, आरामै छु, सन्चै छु, खुसलै छु भन्नुपर्छ। अनि दीपिका, दिनहरू कसरी व्यतीत हुँदैछन् सुनखानीतिर?
0: दिनहरू चाहिँ यस्तै दिदी, कलेज जाने आउने यसरी नै दिनहरू व्यतीत भइरहेको छ भन्नुपर्छ।
1: पढाइ कस्तो चलिरहेको छ हजुरको?
0: पढाइ एकदम राम्रो चलिरहेको छ भन्नुपर्छ दिदी।
1: अनि हामीलाई प्रतिभा फेरि पनि के सुनाउनुहुन्छ?
0: म फेरि पनि छोटो गीत गाउने प्रयास गर्छु नि।
1: गन्ती गर्छौ गन्ती पछि है त?
0: हुन्छ।
2: 3, 2, 1, go!

0: Dankeschön.
1: हजुर, याखामा तिमी छौ, यो मनमा तिमी छौ, देखाउनलाई पो गाह्रो होइन त? आज धेरै दिनपछि कार्यक्रममा फोन गरेर प्रतिभा राख्नुभएको दीपिकाजीले, सो अलिकति धेरै दिनपछि प्रतिभा भनौँ न गाउनु भएर हो कि आज अलिकति हजुरलाई भनौँ न अलिकति यो मेलोडी चाहिँ कता कता घुमिरहेको जस्तो मलाई लागिरहेको थियो, मलाई लागिरहेको हो कि हजुरलाई पनि त्यस्तै लागेको हो?
0: होइन होइन दिदी, हजुर पक्कै पनि भन्नुपर्छ है, आज एकदम धेरै पछि गीत गाएर होला, कस्तो गाउनै नआएको जस्तो भइरहेको थियो मलाई,
1: अलिकति कन्फ्युज हुनुभयो जस्तो होइन। अनि म चाहिँ एउटा के भन्छु भने होइन, तपाईँको जति यो नेचुरल आफ्नै नेचुरल आवाज छ नि दीपिका, तपाईँको आफ्नै नेचुरल आवाजमा गाउनुहोस्, तपाईँको आवाज जस्तो निस्किन्छ होइन त्यो नै एकदम मिठास हुन्छ। हामी जति आवाजलाई बनाउनेतिर लाग्छौँ नि साथी, त्यति हाम्रो आवाज चाहिँ हाम्रो जति पनि आवाज नेचुरल आवाज त्यो नेचुरलपन हराउँछ क्या, अनि हामीले गाह्रो हुन्छ। जति पनि आफ्नो नेचुरल आवाज छ त्यो आवाजमा हजुरले गाउनु भयो भने हजुरलाई पनि सहज हुन्छ, एकदम मिठो सुनिन्छ, मलाई त त्यस्तो लाग्छ है त। अनि ठिक छ, मिठो गाउनु भएको हजुरले र पनि सदा जतिको होइन हजुरले गाउनुहुन्थ्यो, आज चाहिँ अलिकति धेरै दिन पछि भएर पनि होला, सायद अलिकति कहीँ कतै के भयो जस्तो भइरहेको थियो, र पनि प्रयास गर्नुभयो, राम्रो छ दीपिका, राम्रो गर्दै जानु होला है त।
0: धन्यवाद
1: दिदीले यस्तो भन्नुभयो भनेर माइन्ड चाहिँ नगर्नु होला है त। ठिक छ, तर राम्रो गाउनु भएको थियो। एनिवे मिठो प्रतिभाको लागि हजुरलाई धेरै धेरै धन्यवाद, आउने दिनहरूमा पनि यस्तै मिठो प्रतिभाहरू लिएर आउँदै गर्नुहोला दीपिका, प्रयास गर्दै गर्नुहोला, हुन त पढ्नु पनि पर्छ लगायत घर आइसे कामहरू पनि हुन्छ होइन, भए पनि त्यो समय त छँदैछ, अनि आफ्नो जुन कला आफ्नो गलालाई पनि एक समय थोरै समय छुट्याएर अझ कोसिस गर्नुहोला, कहिले न कहिले कतै न कतै स्थान अवश्य पाइन्छ है त।
0: धन्यवाद।
1: ओके, आजको लागि हामी छोड्छौँ, तपाईँ पनि कार्यक्रम सुन्दै गर्नुहोला। ओके बाबाई। नमस्ते, यति बेला हुनुहुन्थ्यो दीपिका यता सुनखानीबाट, उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर प्रतिभा राखेर यति बेला कार्यक्रमबाट बाहिरिसक्नु भएको छ, सो धेरै धेरै धन्यवाद भनेर भन्न चाहन्छु उहाँलाई पनि। त्यसै गरी पालो यहाँकै हो, आउन सक्नुहुनेछ तपाईँ पनि आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि कार्यक्रमको व्यवसायमा, हामीले नम्बर एकदमै खुला गरिसकेका छौँ, आउँदै गर्नुहोला साथीहरू फटाफट फटाफट फटाफट होइन। सो यति बेला कमेन्टहरू पनि मलाई धमाधम प्राप्त भइरहेका छन्, कमेन्टहरू पनि पढ्दै गर्छु, तपाईँहरूका रचनाहरू छन् भने पनि लेखेर मलाई चाहिँ छोड्नुहोला, यहाँहरूको रचनाहरू पनि मैले चाहिँ लिनेछु, अनि तपाईँहरूले नै अब छोड्नुभएका कमेन्टहरू पनि लिने नै छु होइन। 97 48 26 65 79 यहाँहरूका लागि चाहिँ एकदमै फोन गरेर आउनुपर्ने नम्बर रहेको छ, सो नम्बर हुँदै पनि तपाईँ चाहिँ होइन यो बसाइमा आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि आउन सक्नुहुनेछ, जुनसुकै उमेर वर्गका साथीहरूले पनि सहभागिता जनाउन सक्नुहुनेछ, साथीहरू पनि भन्छु होइन, जति पनि अब विभिन्न होइन व्यक्ति विशेष आफ्नो रुचिहरू हुन्छ, आफूभित्र विभिन्न प्रतिभाहरू लुकेर रहेका हुन्छन्, ती प्रतिभाहरूलाई चाहिँ हामीले प्रस्फुटन गर्न पाइरहेका हुँदैनौँ होइन, त्यसले गर्दाखेरि चाहिँ कार्यक्रम प्रतिभाको डबले चाहिँ तपाईँ हाम्रो प्रतिभा राख्ने डबली भएको कारणले आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि आउनुहोला, गुम्साएर नराख्नुहोला होइन, ती प्रतिभाहरूलाई चाहिँ प्रस्फुटन गर्नुहोला पनि भनेर भन्न चाहे। त्यसै गरी यति बेला मैले एउटा गजल पनि मैले होइन मलाई प्राप्त भएको छ, मैले गजल यहाँहरूको माझमा राखे, शीर्षक पहिचान शीर्षकमा रहेको तपाईँहरूले होइन तपाईँहरूको माझमा राख्छु, सुनेर साथ दिनुहोला है त। मलाई स्वयं मनै बन्नु छ कुनै उपनाम होइन, मलाई स्वयं मनै बन्नु छ कुनै उपनाम होइन, म शुद्ध एक नाम बन्नु छ सर्वत्र सर्वनाम होइन, म शुद्ध एक नाम बन्नु छ सर्वत्र सर्वनाम होइन। कसैको छायामुनि आफूलाई ओत लाउदिन, कसैको छायामुनि आफूलाई ओत लाउदिन, मलाई मुनासिब सोनाम बन्नु छ गुमनाम होइन,
2: मलाई स्वयं म बन्नु छ, कुनै उपनाम होइन। त्यो के नाम जुन नाम पैसामा किनबेच हुन्छ, त्यो के नाम जुन नाम पैसामा किनबेच हुन्छ। परिश्रम उच्च इनाम बन्नु छ, बदनाम होइन। मलाई स्वयं म नै बन्नु छ, कुनै उपनाम होइन। शायर एक संघर्षमा रचिएको नाम हो, शायर एक संघर्षमा रचिएको नाम हो। मलाई असली सो नाम बन्नु छ तथा नाम होइन। मलाई स्वयं मनै बन्नु छ, कुनै उपनाम होइन। म शुद्ध एक नाम बन्नु छ, सर्वनाम होइन। म शुद्ध एक नाम बन्नु छ, सर्वत्र सर्वनाम होइन। हजुर, हामीले राख्यौं यहाँहरूको माझमा एकदमै यो मिठो गजल। सो विवशजीलाई गजलको लागि सो धेरै धेरै धन्यवाद भनेर भन्न चाहन्छु। त्यसै गरेर फण्डाल गरेर साथीहरू पनि जोडिँदै गर्नुहोला व्यवसायमा 97 48 26 65 79 80। यहाँहरूका लागि चाहिँ हामीले नम्बर खुला गरेका छौं। त्यसो भन्दै गर्दा यति बेला मैले कमेन्ट पनि लिइहालेँ। टेकबहादुर पुमा राई हुनुहुन्छ, लेख्नु भएको छ, सञ्चालिका अञ्जुजी नमस्कार, शुभ सन्ध्या, सुन्दैछु भन्नुभएको छ। नमस्कार ज्यू, नमस्कार। चौनापा 8 बेल्टा राई टोल चोकबाट फेसबुक लाइभमा भन्नुभएको छ, धन्यवाद यहाँलाई। त्यसै गरी अर्को कमेन्टतिर लागि लेख्नु भएको छ, हेलो दर्शन दिदी हजुर भन्नुभएको छ, दर्शन हजुर, इट्स मी अनिल तामाङ फ्रम क्याभ्री लेख्नु भएको छ है, डाँडा गाउँबाट, एन्ड मिस यु अल माई फ्रेन्ड, ओके बाई बाई दिदी भन्नुभएको छ है। आफ्टर लङ टाइम पछि चाहिँ काभ्रेको डाँडा गाउँबाट अनिलजी है, सो को कमेन्ट पढ्न पाइयो, साथीको कमेन्ट पढ्न पाइयो, खुसी लाग्यो, कमेन्टको लागि यहाँलाई धन्यवाद। त्यसै गरी घिसिङ च्याङमा हुनुहुन्छ, लेख्नु भएको छ, हेलो दिदी नमस्ते भन्नुहोस्, नमस्ते हजुर नमस्कार, म पनि केटिएमबाट मजाले प्रोग्राम सुन्दैछु है, मिस्यु अल भन्नुभएको छ, धन्यवाद घिसिङ च्याङमाजी, हजुरलाई पनि माया गरेर सुनेर साथ दिनुभएकोमा। त्यसै गरी नमस्ते, गुड आफ्टरनुन एण्ड हाउ आर यु भन्नुभएको छ है, मलाई ठिकै छ है, हजुरलाई के छ होइन दियाजी, लेख्नु भएको छ उहाँले होइन, ब्युटिफुल भोइस एण्ड ब्युटिफुल वर्क भन्नुभएको छ है, सो धन्यवाद दियाजी हजुरलाई होइन मिठो कमेन्टको लागि। यति बेला भने फोन लाइनमा साथी हुनुहुन्छ, कहाँदेखिको हुनुहुन्छ फोन थालिदिन्छु, नमस्कार।
3: हेलो दिदी नमस्ते, नमस्कार।
2: नमस्ते नमस्कार हजुर, तीर्सनाजी बोल्दै हुनुहुन्छ, के छ हाल खबर हजुरको? के गर्दै हुनुहुन्छ? बसिराख्नु भएको, खाजा खानुभयो त? एकदम मेरो पनि भयो, भएर नै यहाँको माझमा सहभागिता जनाए भनौँ। अनि आजको दिन कसरी व्यतीत भयो त? हस् कार्यक्रममा फोन गर्नुभएको छ, अनि आज प्रतिभा के राख प्रतिभा के राख्नुहुन्छ? हामी गन्ती गर्छौ, गन्ती पछि है त।
3: गीतको बोले गिर्छ फेरि गुराँस खोज्दै भिर्खा हाइने, गुराँस

0: पछिका दिन कना, यति नै भन्नु पर्यो दिदी।
1: हजुर, पर्ख तिमीलाई भेटेपछि कहाँ दिन्छु उम्कन भन्नुभयो।
0: हजुर दिदी।
1: अब हो त, भेटेपछि उम्कन दिनु हुँदैन है त कृष्णजी। हजुर, एकदमै मिठो लोक भाका गाएर सुनाउनु भयो। प्रतिभाका लागि हजुरलाई धेरै धेरै धन्यवाद है त हजुर। हस्, आउने दिनहरूमा पनि कार्यक्रममा सम्झिँदै गर्नुहोला भन्दै अहिलेका लागि भने हामी छोड्छौँ। ओके, बाई बाई। हजुर, हुनुहुन्थ्यो तीर्थनामाजी, उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर प्रतिभा राखेर छुटिसक्नु भएको छ। यति बेला भने हामी एकदमै मिठो गीत पस्किन्छौँ, गीतपछि पुनः उपस्थित हुनेछौँ। तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

0: हजुर, हामीले कार्यक्रममा यहाँहरूकोमा आजमा राख्यौं एकदमै मिठो यो सांगीतिक कोसेली। सांगीतिक कोसेलीपछि पुनः स्वागत गर्न चाहन्छु सुनिराख्नु भएको छ यति बेला कार्यक्रम प्रतिभाको डबली सिन्ध पाल्चोक चौताराबाट हामीलाई सुनिराख्नु भएको छ। यो होइन यो व्यवसायमा हामीले तपाईँहरूकै फोन कलहरू लिइरहेका छौं अनि तपाईँहरूले नै आवाज दर राख्नुभएका विविध मिठा मिठा प्रतिभाहरू नै सुनिरहेका छौ। त्यसै गरेर यति बेला मैले कमेन्टतिर लागे फेरि पनि कमेन्टहरू पनि धेरैभन्दा धेरै प्राप्त भएका छन् है। अमिना हुनुहुन्छ, लेख्नु भएको छ, मिस यु अल भन्नुभएको छ, धन्यवाद यहाँलाई पनि अमिनाजी कमेन्टको लागि। त्यसै गरी लेख्नु भएको छ क्युट सिस गुड आफ्टरनुन भन्नुभएको छ, गुड आफ्टरनुन हजुर, मी झापाली हिरो राज कालीकोटे हो कि भन्नुभएको छ है। बिर्तामोड झापा जस्ट नाउ युए अफ कमिङ सङ डेडिकेटेड टु अल माई फ्रेन्ड भन्नुभएको छ, राज कालीकोटे हुनुहुन्छ। धेरै धेरै धन्यवाद यहाँलाई मिठो कमेन्टको लागि। त्यसै गरी अर्को कमेन्ट पनि मैले लिइहालेँ, हेलो हजुर नमस्कार एन्ड साङ्गीतिक अभिवादन भन्नुभएको छ, साङ्गीतिक अभिवादन हजुर। फास्थर हिलिहाङ साथ घर भइहाल फेदिन छ डब्ल्यूबाट शुक्रराज र साइली भन्नुभएको छ है। अनि अब बज्ने गीत मार्फत चाहिँ सम्झिनु पर्दा उहाँले चाहिँ जीवन सहयात्री कमला रसाइली, प्रेमकला आचार्य, डेकेन्द्र सम्बाम्फे, अरूण सम्बाम्फे लगायत सम्पूर्ण साथीहरूलाई चाहिँ सम्झिन चाहन्छु भन्नुभएको छ शुक्रराज र साइली, निर्दोष हुनुहुन्छ है, सो धन्यवाद उहाँलाई पनि। त्यसै गरी अर्को कमेन्ट लिइहाले, मिलन घायल मुटु हुनुहुन्छ, लेख्नु भएको छ, गुड आफ्टरनुन सिस्टर भन्नुभएको छ, गुड आफ्टरनुन हजुर, अपकमिङ सङ डेडिकेटेड टु अल फ्रेन्ड फ्रम दोहा कतार भन्नुभएको छ, धन्यवाद यहाँले पनि मिठो कमेन्टको लागि। लेख्नु भएको छ अर्को कमेन्ट लिए, जसले जति नै साथ दिन्छु भने पनि चित्त दुख्दा र चिन्ता हुँदा एक्लै नै हुने रहेछ भन्नुभएको छ, त्यो त पक्कै पनि होइन। आफ्नो चित्त दुख्दा अनि आफू चिन्तित हुँदा जहिले हुने भनेको नै आफू मात्रै हो है त हजुर। एकदमै मन छुने होइन, मनमा लागेको कुरा लेखेर पठाउनुभयो। लेख्नु भएको छ, हेलो हजुर, के छ खबर, खाजा खानुभयो भन्नुभएको छ, मेरो खाजा भयो हजुरको भयो कि नै, म प्रोग्राम सुन्दैछु केटिएमबाट रश्मि तामाङ, मिल्छ भने चाहिँ उर्गेन दोङको भोइसमा रहेको एउटा गीत बजाइदिनु न भन्नुभएको छ, पक्कै पनि हामीले होइन अन्तिमतिर बजाउनेछौ है त साथी। रश्मिजी यहाँलाई कमेन्टको लागि धन्यवाद। यति बेला फोन लाइनमा साथी हुनुहुन्छ, फोन कल लिन्छु, नमस्ते, नमस्कार।
1: नमस्कार
0: हजुर, मलाई त एकदम ठिकै छ। बिर्खजी तपाईँलाई के छ सुनाउनुहोस्। खाजा खानुभयो कि बाँकी नै छ के छ? हजुर, अनि आज भोलि के छ, कसरी दिनहरू बित्दैछन्?
1: कहिले पानी पर्नुहुन्छ, कहिले घाम लाग्नुहुन्छ, कहिले पानी पर्नुहुन्छ, कहिले घाम लाग्नुहुन्छ, त्यस्तै भइरहेछ अहिले।
0: भनेपछि कहिले घाम लाग्नुहुन्छ, कहिले पानी पर्नुहुन्छ, कहिले कता के गर्नुहुन्छ, यस्तै भइरहेछ है।
1: हजुर
0: हस्, अनि प्रतिभा के सुनाउनुहुन्छ त? हस् हामी गन्ती गर्छौ गन्ती पछि है त।
2: तपाईँको
1: अनि तपाईँको बल्ती खेलिबसेको थियो अरे, अनि उताबाट एकदम एउटा ठुलो सहरमा आएको चाहिँ पल्टी पल्टी पल्टी चढ्दै आएको छ, उसको पाला यही माछा समाउँछु भनेर फुट्टै खोला खोलामा हाम फालेको त के को हुन्छ, दिन त खाटबाट भुइँमा चाहिँ हाम फाल्दै आएको छ अरे क्या।
0: हजुर, ए ए ए, भनेपछि सपनामा चाहिँ जुन ठूलो माछा समाए भन्दाखेरि हाम्फाले माछा समाउनुलाई भन्दाखेरि बिपानीमा चाहिँ खाटबाट भुइँमा धरेछ अरे। पक्कै भने अब यदि अब त्यो निन्द्रैमा छौ भने ए सपनामा जुन माछा चाहिँ अब जुन उसले ठुलो माछा देख्यो माछा भनेर हाम फाल्यो, हाम फालिसकेपछि ऊ ओछ्यानबाट तल खस्यो र पनि उठेर ऊ माछा कता छ भनेर माछा खोज्नतिर लाग्यो ऊ भनेपछि सपनामै रहेछ। पक्कै पनि। अनि अब यही प्रसङ्गमा कहिले काहीँ तपाईँ चाहिँ खाटबाट तल लड्नु भएको छ कि छैन? पक्कै पनि यस्तो यस्तो कुराहरू यदा कता छिटपुट कहिले कसो हुन्छ होइन। अनि अब होइन म चाहिँ अहिलेसम्म भएको छुइनँ, होइन भएको छुइनँ भन्दा एकचोटि पहिल्यै त्यस्तै सपना हजुरले भन्नुभयो जस्तै भएको थिएँ. अनि कहिले कसो मलाई नि याद आउँछ नि, तपाईँले नि भनिराख्नु हुँदा त्यो मैले पनि भोगेको भएर मैले तपाईँलाई सोधेको. मैले मासु चाहिँ खोजिनँ, तर अब सपनामै त लडिहाल्यो, खाटबाट तल झरिहाल्यो. अनि झरिसकेपछि अब एक्लै मलाई चाहिँ हाँसो लागेको थियो, म चाहिँ हाँसेँ. अब फेरि उठेर अनि फेरि खाटमै गएर सुते. म चाहिँ
1: हजुर अहिले अब देशको अलिकति विषम परिस्थिति अलिकति दुःखदायी भएको कारणले गर्दा नि अब सधैँभरि तपाईँ कति दुःख गर्नु साथीहरूको ओठमा कहिले कहीँ अलिकति हाँसोको ऊर्जा थप्नु सकिन्छ कि भन्ने सोचले मात्रै पनि अलिकति भनेको हो. उहाँहरूप्रति चाहिँ अलिकति अब दुःखदायी अवस्थामा पनि हाँसो हुने कुराहरू गर्छ भनेर छु भन्दै चाहिँ अब के गर्ने परिस्थिति यस्तै छ, कहिले काहीँ हाँसो र खुसी पनि अलिकति ल्याउनु पर्छ भन्ने सोच भयो कि. त्यही भएर
0: पक्कै पनि हो, एकदमै भिन्न खालको छोटो मिठो प्रतिभा राख्नुभयो वृक्षजी. हजुरलाई धेरै धेरै धन्यवाद है त प्रतिभाको लागि. हस, आउने दिनहरूमा पनि कार्यक्रममा फन्डाल गरेर आउँदै गर्नुहोला. अहिलेका लागि भने हामी छुट्छ मुख्य बाबाई. हजुर, यति बेला हुनुहुन्थ्यो साथी होइन, सो उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर प्रतिभा राखेर छुटिसक्नु भएको छ होइन. बिर्ख थामी हुनुहुन्थ्यो यता दुस्कुनबाट. यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ व्यवसायमा फोन डायल गरेर. हामीले नम्बर एकदमै खुला गरेका छौं, 97 48 26 65 79. फटाफट फोन डायल गर्दै आउँदै गर्नुहोला साथी भन्छु. यसै बीचमा यति बेला फोन लाइनमा अर्को साथी जोडिनु भएको छ, कहाँदेखि को हुनुहुन्छ फोन कल दिन्छु. नमस्ते, नमस्कार.
2: मरेको लासबाट सुन लुटिँदै छ मानवता हरायो, मरेको लासबाट सुन लुटिँदै छ मानवता हरायो, बारीमा ग्यास आउला भनेर कुरिँदै छ मानवता हरायो, बुढी आमाको त्यो सिउँदो त लुटियो, बुढी आमाको त्यो सिउँदो त लुटियो, घरको सामान चोरिँदैछ मानवता हरायो, घरको सामान चोरिँदैछ मानवता हरायो. मान्छे त जहाँ भिड हुन्छन् त्यहीँ पर्खिन्छन्, तिन बस्ते नानीको न्याय चोरिँदैछ मानवता हरायो, यहाँ नुहाउँदै गरेको अश्लील तस्विर अपलोड हुन्छ, यहाँ नुहाउँदै गरेको अश्लील तस्विर अपलोड हुन्छ, समाज कहाँ जाँदैछ मानवता हरायो, समाज कहाँ जाँदैछ मानवता हरायो. बहादुर बहादुर हुन्छन् नेपाली सुन्दा गर्व लाग्थ्यो, बहादुर हुन्छन् नेपाली सुन्दा गर्व लाग्थ्यो, यहाँ सबै मूर्ख हुन्छन् बुझिँदैछ मानवता हरायो, यहाँ सबै मूर्ख हुन्छन् बुझिँदैछ मानवता हरायो. हेलो हजुर, नमस्ते, नमस्कार.
0: हजुर नमस्ते, नमस्कार हजुर, यहाँ सबै सुन्ने हुँदैछ मानवता हरायो होइन त हजुर? जुन यो अहिलेको विषम परिस्थितिको एरी फेरीमा रहेर एकदमै मन छुने खालको यो रचना हजुरले तयार पारेर सुनाउनु भयो, एकदमै मन छुयो. मिठो रचनाको लागि विशेष हजुरलाई धन्यवाद है त. अनि मनोजी सन्चै हुनुहुन्छ? हजुर हामीलाई पनि एकदमै ठिकै छ हजुर, हामी पनि सन्चै छौँ, आरामै छौँ भन्नुपर्छ. अनि मनोजी आज भोलि कतातिर हुनुहुन्छ, के गर्दै केमा व्यस्त बिजी हुनुहुन्छ त?
2: काठमाडौँतिरै छु, अब कामहरू गर्ने बस्ने त्यस्तै छ हजुर मेरो
0: चाहिँ. खाजा खानुभयो त?
2: हजुर एकदम, मेरो खाजा भइसक्यो हजुरहरूको पनि भयो होला
0: है? एकदम हाम्रो पनि भइसक्यो है, त भएर नै यहाँको माझमा सहभागिता जनाए भनौँ. अनि काठमाडौँतिर यति बेला मौसम के छ?
2: काठमाडौँतिर भन्नुपर्दा पानी पर्ला पर्ला जस्तो छ, त्यस्तै छ हजुर. अनि हजुरलाई गाई चौतारातिर के छ खबर?
0: हजुरले जस्तो सुनाउनु भयो त्यतातिरको, यतातिर पनि यस्तै छ. म लगायत अब हेलम ब्याफम होल युनिट हामी आरामै छौँ है त
2: हजुर. हजुर पक्कै पनि
0: हुन्छ. लामो समयपछि कार्यक्रमलाई सम्झेर फोन गर्नु भएको छ, फेरि पनि प्रतिभा के सुनाउनुहुन्छ?
2: हुन्छ, म एउटा मुक्तक भन्ने प्रयास गर्छु नि है त. फेरि
0: हस्, हामी गन्ती गर्छौँ, गन्ती पछि है त हजुर.
2: घरिघरि सपनीमा आइरहन्छौ, घरिघरि सपनीमा आइरहन्छौ, किन मलाई यसरी सताइरहन्छौ, घरिघरि सपनीमा आइरहन्छौ, किन मलाई यसरी नै सताइरहन्छौ. तिम्रो घरमा अन्न बचत भएको होला, तिम्रो घरमा अन्न बचत भएको होला, बेला बेला मेरै मुटु खाइरहन्छौ, बेला बेला मेरै मुटु खाइरहन्छौ. त्यति नै हजुर.
0: हजुर होइन, तिम्रो घरमा अन्न बचत होला घरिघरि मेरो मुटु किन खाइरहन्छौ, होइन त? एकदमै मिठो यो मुक्तक हजुरले सुनाउनु भयो, मिठो प्रतिभा राख्नुभयो, एकदमै मन छुयो। प्रतिभाको लागि मनोजी हजुरलाई धेरै धेरै धन्यवाद है त। हस्, आउने दिनहरूमा पनि कार्यक्रमलाई सम्झेर होइन माया गरेर फोन कल गर्दै कार्यक्रममा जोडिँदै गर्नु होला साथी। आजको लागि भने हामी छुट्छौँ। ओके बाबाई, नमस्ते। यति बेला साथी हुनुहुन्थ्यो, उहाँले पनि कार्यक्रममा फोन गरेर प्रतिभा राखेर छुटिसक्नु भएको छ, धन्यवाद भनेर भन्न चाहन्छु। यसै गरेर तपाईँहरू पनि आउन सक्नुहुनेछ व्यवसायमा, फोन डायल गरेर आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि। हामी पनि लगभग कार्यक्रमको अन्तिम अन्तिम क्षणमा पनि आइसकेका छौं, होइन? एकजना साथीको, एक दुईजना साथीको चाहिँ कार्यक्रमको व्यवसायमा फोन कल लिन्छौ, अनि त्यसपछि चाहिँ आजको लागि हामी पनि छुट्नु पर्ने बेला भने चाहिँ अब आउन आउन लागिसकेको छ। त्यसै गरेर होइन, सो यति बेला फोन लाइनमा साथी हुनुहुन्छ, फोन कल लिन्छु। नमस्ते, नमस्कार।
3: हेलो दिदी, नमस्कार।
0: हजुर नमस्ते, नमस्कार। हजुर को बोल्दै हुनुहुन्छ, कहाँदेखि? हजुर माया, सन्चै हुनुहुन्छ? हजुर एकदम, मलाई पनि ठिकै छ, सन्चै छु, आरामै छु भन्नुपर्छ माया। अनि के गर्दै हुनुहुन्थ्यो आजको दिन, कसरी व्यतीत गर्दै हुनुहुन्थ्यो?
3: आजको दिन चाहिँ
0: हजुर भनेपछि खेतबारीको काम गरेर धान गोड्ने काम चलिरहेछ है?
3: होइन दिदी, हाम्रो
0: ए धनियाँ भन्नुभयो, मैले धान भनेको सुने कि हजुर, त्यही भएर। ए ल, धनियाँ गोरेर आजको दिन बित्दैछ नि त।
3: हजुर
0: ओके साथी, हामी लगभग अन्तिम जस्तैमा छौँ, प्रतिभा के सुनाउनुहुन्छ? एकदम हाम्रो खाजा नास्ता भयो, भएर नै तपाईँहरूको माझमा सहभागी जनाएको है त। ओके, हामी प्रतिभातिरै लागौँ, प्रतिभा के सुनाउनुहुन्छ त? गन्ती गर्छौ, गन्ती पछि है त। सुरु गर्नुहोस्।

हजुर साथी हुनुहुन्थ्यो, चर्कन दिनुपर्नेलाई धड्कन दिएर भूल भो भन्दै हुनुहुन्थ्यो है। सो फोन चाहिँ डिस्कनेक्ट भएको छ। मिठो प्रतिभा राख्नुभयो मायाजी, हजुरलाई प्रतिभाको लागि सो धेरै धेरै धन्यवाद भनेर भन्न चाहन्छु। त्यसै गरेर मैले एउटा भनौँ होइन सो एकदमै मिठो रचना पनि साभार गरेकी छु यति बेला, जुन चाहिँ यो अस्ति होइन सो भदौको जति पनि यो भनौँ न यो बुधबार चाहिँ एकदमै भीषण बारीले जति पनि हाम्रो भनौँ न देश नेपाललाई जति पनि छेद विच्छेद पारेको छ त्यही यदि फेरिमा रहेर एकदमै मिठो एउटा रचना रच्नु भएको छ, मैले चाहिँ यसो सावर गरेकी छु होइन, तपाईँहरूको माझमा राख्छु, सुनेर साथ दिनुहोला है त। आधा नेपाल बगायो र मुटु दुखेको छ, आधा नेपाल बगायो र मुटु दुखेको छ, सयौंको ज्यान खायो र मुटु दुखेको छ, सयौंको ज्यान खायो र मुटु दुखेको छ, हिमाल फुटी यो भोटे कोसी बोलाउँदै, हिमाल फुटी यो भोटे कोसी बोलाउँदै महाकाल बनिआयो र मुटु दुखेको छ, आधा नेपाल बगायो र मुटु दुखेको छ, धन सम्पत्ति गाई वस्तु जग्गा जमिन जति, धन सम्पत्ति गाई वस्तु जग्गा जमिन जति, सेकेन्डमै सबै बिलायो र मुटु दुखेको छ, आधा नेपाल बगायो र मुटु दुखेको छ, चारैतिर कोरकार पारी स्वतर बनाउँदै, चारैतिर कोरकार पारी स्वतर बनाउँदै, बस्ती खण्डरहरू बनायो र मुटु दुखेको छ, आधा नेपाल बगायो र मुटु दुखेको छ, ग्यास मिल्ने सुन चोर्ने दानवलाई देख्दा, ग्यास निकाल्ने सुन चोर्ने दानवलाई देख्दा मलाई निकै बेर झस्कायो र मुटु दुखेको छ, आधा नेपाल बगायो र मुटु दुखेको छ, कोरोना भूकम्प देश जलेको बिर्सिएको बेला, कोरोना भूकम्प देश जलेको बिर्सिएको बेला, आज बाढीले याद गरायो र मुटु दुखेको छ, आधा नेपाल बगायो र मुटु दुखेको छ, आधा नेपाल बगायो र मुटु दुखेको छ, सयौंको ज्यान खायो र मुटु दुखेको छ, सयौंको ज्यान खायो र मुटु दुखेको छ। हजुर सो एकदमै मिठो यो समय सान्दर्भिक होइन एकदमै यो रचना मैले चाहिँ सामाजिक सञ्जालबाट चाहिँ यहाँको माझमा सावार गरेर सुनाएको थिएँ। सो गणेश खत्री सायरजीले सो लेख्नु भएको जुन यो रचना यहाँको माझमा राखे पक्कै पनि तपाईँलाई पनि मन पर्यो होला। उहाँको ठेगाना रहेको छ सन्नी त्रिवेणी 9 रहेको छ है, मुम्रा कालीकोट हाल चाहिँ बेङ्गलोर कर्नाटक इण्डियामा हुनुहुँदो रहेछ। सो उहाँले लेख्नु भएको यो रचना यहाँको माझमा राखे होइन, समय सान्दर्भिक एकदमै मार्मिक थियो, मलाई चाहिँ एकदमै मन छोयो र यहाँहरूको माझमा मैले प्रस्तुत गरे, तपाईँलाई पनि मन पर्यो नै होला है। सो धन्यवाद उहाँलाई। यसै गरी म कमेन्टतिरै लाग्छु है, कमेन्ट

निधनकुटाबाट सबै साथीहरूमा मिठो सम्झना, साथीहरूमा मिठो माया भन्नुभएको छ। धन्यवाद यहाँलाई कमेन्टको लागि। सो अब भने चाहिँ हामी पनि कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौँ। निर्धारित समयले आजको लागि नेटो काटिसकेको छ। अब चाहिँ तपाईँहरूको फोन कलहरू पनि लिइदिन, तपाईँका रचनाहरू कमेन्टहरू पनि केही पनि लिइदिन है त। जति पनि आजको बसाईमा साथीहरूले फोन गरेर प्रतिभा राख्नुभयो, प्रतिभा राख्नुहुने तपाईँ सम्पूर्ण मित्रहरूलाई धेरै धेरै धन्यवाद भनेर भन्न चाहन्छु। अनि त्यसै गरेर कमेन्टहरू गरेर साथ दिनुभयो यहाँलाई पनि धन्यवाद। उकाली ओह्राली भन्जाङ्गानी चौतारी गाउँ बस्ती गर्दै हामीलाई माया गरेर सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण रेडियो प्रेमी मित्रलाई पनि धन्यवाद। प्राविधिक कक्षमा रहेर साथ दिनुभयो मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद भन्दै आजको बसाईबाट म पनि ओझेल पढ्न चाहन्छु। हौस् त, नमस्ते, नमस्कार।

0: Time check. It's 5 PM.
1: अहिले साँझको 5 बजेको छ।

0: இளம்பு பிரேக் டைம். मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊं।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
9: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
8: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
9: अँ है, बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
8: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
9: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
8: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
0: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
10: You are listening to Hillum Web FM 89.6 MHz.
11: 89.6 MHz.

काले मेरो छोरीलाई छमी नचाछ भन्ने सुनेको थिए। तिमीहरूले देखाउ त्यसलाई नचाहेको? कोही बोल्दैनन् त, चुप्प लाएर बसिरहेछन्। बजाइदेऊ बाउ म्युजिक, म नाच्छु अब चाहिँ।

我见了把苗头朝着那小杆子上，我是夹在上去啊，这样的吃。见了苗头朝着那小杆，把个碗出个声。

0: Wait, just a minute. We will return back. Return back.
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: के भयो? के को हल्ला खल्ला हो यो?
4: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
3: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नमस्कार सेन्सेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, साँझ 6 बजेको समाचारमा स्वागत छ। म आइसिंह तामाङ। समाचार शुरू गरौं मुख्य शीर्षकहरूबाट। सिन्धुपाल्चोकको बार विषयका 61 जना अझै बेपत्ता। प्रभावित परिवारलाई 1,15,000 राहत दिने। रसुवागढ़ी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1,003 पुग्यो। 3,916 जना अझै सम्पर्क विहीन। राष्ट्रिय एकताका साथ खोज र उद्धारमा जुट्न राष्ट्रिय सभा अध्यक्षको अपील। सुरुङमा फँसेकाहरूको उद्धारका लागि आयोजना प्रबन्धकहरूलाई अनुमति दिइयो। कतारमा भारत चीन र कोरियाको प्राविधिक टोली नेपालमा परिचालन। किएवमा रूसी हवाई आक्रमण। रेलकर्मी र 2 बालबालिका सहित 12 जनाको मृत्यु। र ताप्लेजुङ गोल्ड कप जर्जिया र सहलेस पहिलो सेमी फाइनल खेल खेल्दै। लम्बु खबरको शुरूमा स्थानीय खबर। नुवाकोट जिल्लाको भिदुर नगरपालिका 10 बेत्रावतीमा एउटै घरबाट नेपाल प्रहरीले 24 वटा शव निकालेको छ। होटेकोसी नदीमा आएको बाढ़ीका कारण प्रभावित क्षेत्रमा खोजी र उद्धार कार्यका लागि खोटिएको प्रहरी टोलीले बच्चुराम अवस्थीको घरबाट 30 शव निकालेको हो। शुरूमा ड्रोन क्यामेराबाट एउटा शव देखिएको थियो। त्यसपछि उत्तर गया मिनी मार्ट रहेको घरमा प्रवेश गरेपछि खोजी गर्दा अन्य 23 वटा शव भेटिएको प्रहरीले जनाएको छ। ती शव मध्ये 1 बालिका, त्यसै गरी 11 जना पुरूष र 12 महिला शव भेटिएको छ। निकालिएको शवको मुचुल्काका लागि पहिचान गर्ने काम भइरहेको छ। रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित सिन्धुपाल्चोक जिल्लाको 12 विषय नगरपालिकाका 61 परिवारलाई पालिकाले 1,15,000 रूपियाँका दरले राहत दिने भएको छ। बेपत्र मृतकका परिवारलाई राहत तत्काल राहत उपलब्ध गराउने उद्देश्यका साथ नगरपालिकाले परिवार प्रति 1,15,000 रूपियाँ राहत दिने निर्णय गरिएको नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले जानकारी दिनुभएको हो। उहाँको अनुसार नगरपालिकाको विपद व्यवस्थापन कोषबाट उक्त रकम उपलब्ध गराइनेछ। भोटेकोसी बाढ़ीमा 12 विषयका 61 जना नागरिक प्रभावित भएकोमा 1 जनाको शव फेला परेको छ भने 60 जना अझै बेपत्ता भएको नगरपालिकाले जनाएको छ। रोजगारीको सिलसिलामा रसुवा पुगेका 12 विषय नगरपालिकाका नागरिकहरू बाढ़ीमा परेका हुन्। 12 विषय विपत्मा परेका आफ्ना नागरिकका परिवारलाई राहत तत्काल सहयोग आवश्यक रहेकाले नगरपालिकाले राहत उपलब्ध गराउने निर्णय गरिएको नगरपालिका 3 का वडा अध्यक्ष जीवन भण्डारीले जानकारी दिनुभएको छ। रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको बाढ़ी भीषण बाढ़ी र पहिरोबाट प्रभावित भएकाहरूका लागि 5 पोखरी थाङपल गाउँपालिकाले आर्थिक सहयोग र समावेदना प्रकट गरिएको छ। गाउँपालिकाका अध्यक्ष टासी लामाको अध्यक्षतामा 2083 भदौ 15 गते बसेको गाउँ कार्यपालिकाको बैठकले पीड़ितहरूको पुनर्स्थापन र राहतका लागि एकबद्धतामूलक निर्णयहरू गरिएको छ। गत भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ी पहिरोले ठूलो जनधनको पुर्याएको प्रति गाउँपालिकाले दुःख व्यक्त गरिएको हो। विपत्तिमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समावेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। आन्तरिक आय र स्रोत साधन सीमित रहे तापनि मानव नै सबैभन्दा ठूलो धर्म हो भन्ने भावनालाई आत्मसात गर्दै गाउँपालिकाका

सम्पूर्ण जनप्रतिनिधि, गाउँपालिका तथा वडा कार्यालयका कर्मचारी, स्वास्थ्य कर्मी र सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीहरूको शुरूको तलब शुरू तलब स्केलको तीन दिन बराबरको रकम कट्टा गरी राहतमा योगदान गरिने भएको हो। यसै साथै गाउँपालिकाको तर्फबाट थप आर्थिक सहायता स्वरूप मुख्य प्रभावित एवं सीमाना जोड़िएका छिमेक गोसाईकुण्ड गाउँपालिकालाई 5 लाख, उत्तर गया गाउँपालिकालाई 5 लाख र आमा छोदिङमो गाउँपालिकालाई 2 लाख गरी जम्मा 12 लाख रूपियाँ एकीकृत आर्थिक सहायता रकम रसुवाका बाढ़ी पहिरो पीड़ितको पुनर्स्थापन राहतका लागि तत्काल उपलब्ध गराइने जनाएको छ। वैदेशिक रोजगारीका लागि इराक पठाइदिने भन्दै लाखौं रूपियाँ रकम ठगी गर्ने सिन्धुपाल्चोकी एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई घर गते काठमाडौँको बडा नीलकण्ठ नगरपालिका 4 पासीकोटबाट पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका 5 घर भई हाल काठमाडौँ बडा नीलकण्ठ नगरपालिका 4 बस्ने 55 वर्षीय सन्तमाया तामाङ रहेका छन्। उनले बेरोजगार युवा युवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा रोजगारीका लागि इराक लैजाने भन्दै लामो समयसम्म झुक्याउनमा राखेका थिए। विदेश पठाइदिने नपठाई सम्पर्कविहीन भएको भन्ने पीड़ितहरूले दिएको जाहेरी दस्ताखतका आधारमा काठमाडौँ उपत्यकाको अपराध अनुसन्धान कार्यालय टिकुबाट खटिएको प्रहरी टोलीले अनुसन्धान शुरू गरेको थियो। अनुसन्धानको क्रममा तामाङले 3 जना पीड़ितबाट कुल 10 लाख रूपियाँ ठगी गरेको खुलेको छ। पक्राउ परेकी तामाङले थप अनुसन्धान र आवश्यक कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभएको छ। लम्बो खबरमा अब राष्ट्रिय खबर। एक हप्ता अगाडि गएको 10 गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1003 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसार दिउँसो 1 बजेसम्म 8 वटा जिल्लामा यी शवहरू भेटिएको छ। अहिलेसम्म रसुवामा 41 जना, नुवाकोटमा 95, धादिङमा 57, गोर्खामा 65, तनहुँमा 38, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 170 र चितवनमा 321 वटा शव भेटिएको हो। प्राधिकरणको अनुसार अहिलेसम्म 1884 जनाको उद्धार गरिएको छ। यी सबै 3916 जना अझै सम्पर्कविहीन छन्। बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतका काम चलिरहेको छ। 21314 जना सुरक्षाकर्मी परिचालन गरिएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विपद व्यवस्थापन संघ प्रदेश र स्थानीय तह, सुरक्षा निकाय, नागरिक समाज, निजी क्षेत्र, समुदाय, मित्र राष्ट्रिय, अन्तर्राष्ट्रिय साझेदार र आम नागरिकको साझा दायित्व भएको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा विशेष सम्बोधन गर्नुहुँदै अध्यक्ष दाहालले भोटेकोशीबाट प्रभावित नागरिकको जीवन रक्षा, खोज र उद्धार, राहत, पुनर्स्थापन र पुननिर्माण कार्यलाई प्रभावकारी बनाउनका लागि पारदर्शी र मानवीय ढंगले अगाडि बढ़न, आपसी सहकार्य र समन्वय मार्फत जुड्नका लागि सबैलाई अपील गर्नुभएको हो। घाइतेको निशुल्क उपचार, सम्पर्कविहीन नागरिकको खोज र उद्धार कार्यलाई उच्च प्राथमिकतामा राख्दै उपलब्ध स्रोत, साधन, प्रविधि र जनशक्तिको अधिगतम परिचालन गर्न सरकार र सम्बन्धित निकायको ध्यानकर्षण गराउनु भएको हो। अध्यक्ष दाहालले नदी तटीय क्षेत्र र जोखिमपूर्ण क्षेत्रमा रहेका नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न, स्वास्थ्य सेवा र अति आवश्यक वस्तुको सहज पहुँच सुनिश्चित गर्न र प्रभावित क्षेत्रका नियमित तथा अविश्वासीय विश्वसनीय सूचना प्रवाहको व्यवस्था मिलाउन पनि आग्रह गर्नुभएको छ। सरकारले सुरुङमा फँसेकाहरूको उद्धारका लागि आयोजना प्रवर्धकहरूलाई अनुमति दिएको छ। बाढ़ी गएको 7 दिनपछि सरकारले बल्ल आयोजना प्रवर्धकहरूलाई उद्धारको अनुमति दिएको हो। अनुमति पाएपछि आयोजना प्रवर्धक कम्पनीहरू प्राविधिक टोली र आवश्यक उपकरण सहित फँसेका र सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धारमा परिचालन हुने भएको छ। यसअघि सरकारले जलविद्युत आयोजनामा फँसेकाहरूको खोज र उद्धारका लागि एकद्वार प्रणालीबाट काम गरिरहेको भन्दै सरकारले सम्बन्धित आयोजनाका कम्पनीहरूलाई प्रत्यक्ष उद्धारमा प्रत्यक्ष संलग्न हुन निर्देशन दिएको थियो। नेपाली सेनाको नेतृत्वमा खोज र उद्धार प्रयास भइरहेको थियो तर नेपाली सेनाको टोलीले 7 दिनसम्म सुरुङमा फँसेकाहरूको उद्धार गर्न सकेको छैन। 7 दिनसम्म प्रयासबाट अपेक्षित उपलब्धि हासिल हुन नसकेपछि सरकारले सम्बन्धित आयोजनाका कम्पनीहरूलाई समेत प्राविधिक जनशक्ति र आवश्यक उपकरण सहित खोज र उद्धारमा खट्न आग्रह गरिएको हो। सुरुङमा फँसेका कर्मचारी र कामदारहरूको जीवन बचाउने
सम्भावना क्षीण हुँदै गएपछि सरकारले अनुमति दिएको भन्दै आलोचना समेत भइरहेको छ। यसअघि अपनाएको उद्धारको तरिकाबाट अपेक्षित परिणाम नआएपछि अब नयाँ ढंगबाट अगाडि बढ्नुपर्ने व्यवस्था समेत आएको छ। भदौ 10 गते रसुवामा आएको बाढ़ीपछि प्रभावित क्षेत्रमा खोज र उद्धार, टनेल उद्धार र सपहिचानका लागि भारत, चीन र दक्षिण कोरियाबाट अन्तर्राष्ट्रिय प्राविधिक सहयोग प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। आज आयोजित नियमित प्रेस ब्रिफिङ मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेलले क्षेत्रीय मित्र राष्ट्रबाट आएका प्राविधिक टोली नेपाली सुरक्षाकर्मीसँग समन्वय गरी उद्धार तथा राहत पहिचानमा सपहिचानमा प्रचलित भएको परिचालित भएको बताएको छ। उहाँको अनुसार भारतबाट 24 सदस्यीय टनेल उद्धार टोली नेपाली सेनासँग समन्वय गरी सिलिमी र लाङथाङ जलविद्युत आयोजना क्षेत्रमा परिचालन गरिएको छ। चीनबाट आएका 9 सदस्यीय टोली टनेल उद्धार र माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनामा खटिएका छन् भने दक्षिण कोरियाबाट पनि उद्धार टोली नेपालमा आइपुगेको प्रवक्ता पौडेलले जानकारी दिनुभएको छ। उक्त टोली प्रभावित क्षेत्रमा खोज र उद्धार कार्यमा परिचालन गरिएको छ भने बेपत्ता व्यक्तिका निकटतम सदस्यलाई नेपाल प्रहरी अस्पताल, महाराजगंज र नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरिएको छ। विदेशमा रहेका परिवारका सदस्यले सम्बन्धित देशमै डीएनए प्रोफाइल तयार गराई नेपाल प्रहरीको आधिकारिक माध्यम मार्फत पठाउन सक्ने व्यवस्था गरिएको पनि मन्त्रालयले जनाएको छ। आज दिउँसोदेखि देशैभर विभिन्न ठाउँ ठाउँमा यति बेला हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बाढ़ी सम्भावित रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन, नवलपरासी सहित सिन्धुपाल्चोक, लमजुङ, सुर्खेत लगायतका विभिन्न जिल्लामा पानी परिरहेको छ। यी जिल्लामा थप पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले 5 विवरण अनुसार एक घण्टामा सबैभन्दा धेरै लमजुङको खुदी बजारमा झण्डै 38 मिलिमिटर पानी र सुर्खेतको रानी मतामा 31 मिलिमिटर वर्षा मापन गरिएको छ। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही ठाउँ ठाउँमा र मध्य प्रदेशको थोरै ठाउँमा मध्यम वर्षा भइरहेको छ र सम्भावना छ भने कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भागका 1-2 स्थानमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ। खेलम्बु खबरमा अब विदेशको खबर। युक्रेनको राजधानी किव र आसपासका क्षेत्रमा रूसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा 12 मृत्यु भएको छ। आक्रमणमा 2 बालबालिका सहित 17 घाइते भएका छन्। आज राति गरिएको आक्रमणका कारण किएवमा सरकारी रेल कम्पनी उक्र जिल्लाको डिपोमा समेत प्रहार भएको थियो र त्यहाँ कार्यरत रेलकर्मी मध्ये 6 ज्यान गएको छ। खेल खबरमा अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगितामा आज पहिलो सेमी फाइनल हुने खेल भएको छ। भारतको जर्जिया युनाइटेड फुटबल क्लब कालिम्पोङ र सिराहाको सहलेस युथ क्लब बीच पहिलो सेमी फाइनल खेल हुने भएको हो। समितिका अध्यक्ष सागर मादेनका अनुसार पाहुना टोली जर्जियन युनाइटेड आयोजक ताप्लेजुङ 11-2 गोल अन्तरले हराउँदै सेमी फाइनलमा पुगेको छ र ललितपुरको साधोबाट युथ क्लबलाई पेनाल्टी सुटआउटमा 4-3 गोल अन्तरले पराजित गर्दै सहलेस युथ क्लब सेमी फाइनलमा आयोजक समितिका अध्यक्ष मदेनले जानकारी दिनुभएको छ। समितिका अध्यक्ष मादेनको अनुसार सेमी फाइनलमा विजय हुने टोलीले प्रतियोगिताको फाइनलमा पुग्नेछ र साथै बुधबार 5 थरको फेडिम स्पोर्टिङ क्लब र झापा 11 फुटबल क्लब बीच दोस्रो सेमी फाइनल खेल हुने भएका छन्। हामी हिलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हिलम्बु खबरका मुख्यमुख्य शीर्षकहरू पुनः पटक। सिन्धुपाल्चोकको 12 विषयका 61 अझै बेपत्ता। प्रभावित परिवारलाई 1,15,000 राहत दिने। रसुवा बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1,003 पुग्यो। 3,916 अझै बेपत्ता। राष्ट्रिय एकता तथा खोज र उद्धारमा जुट्न राष्ट्रिय सभा अध्यक्षको अपील। सुरुङमा फँसेकाहरूको उद्धारका लागि आयोजना प्रवर्धकहरूलाई अनुमति। उद्धारमा राहत, भारत, चीन र कोरियाको प्राविधिक टोली परिचालन। किबमा रूसी हवाई आक्रमण। रेलकर्मी र 2 बालबालिका सहित 12 मृत्यु। र ताप्लेजुङ गोल्ड कप जर्जिया र सहलेस पहिलो सेमी फाइनल खेल खेल्दै।
साँझ छ बजेको समाचार सक्यो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौ। तीनजेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आयुष सिंह तामाङ विदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल्चोक
1: हाम्रा सेवाहरू
0: स्टेशनरीका सम्पूर्ण सामानहरू
1: फोटोकपी प्रिन्ट
0: कलर प्रिन्ट
1: पीवीसी आईडी कार्ड
0: सबै प्रकारका खेलकुद सामग्रीहरू
1: सबै तहको तथा विभिन्न पुस्तकहरू
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
1: ट्रफी
0: मायाको चिनो
1: मेडल
0: फ्रेम
1: जर्सी सेटहरू तथा प्रिन्ट
0: सब्लिमेसन प्रिन्ट
1: जर्सी प्रिन्ट
0: कस्टमाइज कप प्रिन्ट
1: मेटल फोटो प्रिन्ट
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स
1: कन्ट्याक्ट नम्बर 9841924274

0: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल चौक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर, चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: है मित्र, ये रुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र।
1: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
0: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
1: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
0: राम राम राम राम राम, अब भो त यति कामको लागि यहीले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
2: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
3: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
2: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
4: 9849213727।
5: मनसुन विशेष अफर, सिप सिकौं आत्मनिर्भर बनौं, आत्मनिर्भर बनौं।
6: भर पर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
5: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।

जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाझैं म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजनबाट।

0: यो आशिषित वचनपछि कार्यक्रम जीवनको वचनमा यहाँलाई पुनः स्वागत छ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण ख्रिस्टियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोताहरूलाई जयमसी तथा ख्रिष्टीय अभिवादन। म गोविन्द विश्वकर्माको तर्फबाट प्रिय मित्रहरू सदाझै आउनुहोस्। आज पनि हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन पाठ गर्दै जानेछौ। आज म मत्तीको पुस्तक 13 अध्यायको 44 46 पदसम्म पाठ गर्नेछु। मलाई विश्वास छ तपाईँ मसँगै हुनुहुन्छ। शीर्षकमा लेखिएको छ गाढ धन र मोतीको दृष्टान्त। यहाँ गार्डनको बारेमा यीशुले बताउँदै हुनुहुन्छ र मोतीको बारेमा यीशुले बताउँदै हुनुहुन्छ। एउटा बहुमूल्य कुराको बारेमा उहाँले आफ्ना चेलाहरूलाई बताउँदै हुनुहुन्छ अनि उहाँले विभिन्न किसिमका दृष्टान्तहरूको बारेमा चाहिँ बताउँदै विभिन्न उदाहरणहरू दिँदै आफ्ना चेलाहरूलाई र उहाँलाई पछ्याउनेहरूलाई उहाँले स्वर्गको राज्यको बारेमा बताउँदै हुनुहुन्छ। स्वर्गको राज्य के हो त? यीशुलाई विश्वास गरे भने के हुन्छ? उहाँलाई पछ्याउँदा पाउने प्रतिफल के हो भनेर मानिसहरूको मनमा कौतूहलता थियो, मानिसहरूले जान्न खोजिरहेका थिए। त्यसकारण यीशुले स्वर्गको राज्यका बारेमा विभिन्न उदाहरणहरू दिएर बताउँदै हुनुहुन्छ। यहाँ 44 पदमा यसरी लेखिएको छ, स्वर्गको राज्य कुनै एउटा खेतमा गाडी राखिएको गार्डन जस्तो हो, जो एकजना मानिसले भेट्टाएर लुकाई राख्दछ र आनन्दित भएर ऊ जान्छ र आफूसित भएका सबै बेच्छ र त्यो खेत किन्छ। त्यसै गरी 45 पदमा यसरी बताइएको छ, फेरि स्वर्गको राज्य असल मोतीहरू खोज्ने एउटा व्यापारी जस्तो हो, त्यसले एउटा बहुमूल्य मोती भेट्टाएपछि गएर आफूसँग भएका सबै बेचेर त्यो मोती किन्यो। परमेश्वरलाई महिमा भएको होस्। वचन अध्ययनबाट तपाई सबैजनाले वचन सुनाईबाट आशिष प्राप्त गर्नुभएको होस्। यहाँ बताइएको छ कि स्वर्गको राज्य एउटा गार्डन जस्तो भनेर बताइएको छ। गार्डन एउटा बहुमूल्य कुरा हो, जहाँ चाहिँ सदियौंदेखि धेरै वर्ष पहिले ती हाम्रा पुर्खाहरूले लुकाएर राखेका ती हीरा, चाँदी, सुन, विभिन्न बहुमूल्य त्यो एउटा धन सम्पत्ति, जहाँ चाहिँ एउटा खेतमा एउटा जमीनमा गाडेर राखिएको हामीले भेट्न सक्दछौ। जब त्यो एउटा खेतमा राखिएको त्यो गाडिएको त्यो धन एकजना मानिसले भेट्टाउँछ, तर त्यो खेत उसको हुँदैन, त्यो जमिन उसको हुँदैन। उसलाई थाहा छ त्यहाँ बहुमूल्य सम्पत्ति छ, उसले जब भेट्टाउँछ, तर त्यो खेतको जुन मालिक हो, जसको त्यो जमिन हो, उसको अनुमति बिना उसले त्यो खेतबाट कुनै पनि धन सम्पत्तिहरू लिएर जान सक्दैन। त्यो गार्डन उसले देखेको छ, थाहा छ, बहुमूल्य कुराहरू त्यहाँ छन्, तर त्यो उसले लिएर जान सक्दैन। तर जब उसले त्यो कुरा थाहा गर्छ त्यो जमिनमा गार्डन लुकाएर राखिएको रहेछ, तब ऊ निकै रमाउँदछ, निकै आनन्दित हुन्छ, निकै खुसी हुन्छ र आफूसँग भएको सबै कुरा भनेर भनिएको छ। यहाँ आफूसँग भएको सबै कुरा बेच्छ र त्यो खेत किन्छ। यो एउटा मानिसले बहुमूल्य कुरा, उसले कल्पना नै गर्न नसकेको कुरा प्राप्त गरेको जस्तो एउटा उदाहरण दिएको हामीले पाउँदछौ। उसले त्यो खेतलाई आफूसँग भएको सबै कुरा बेच्छ। आफूसँग भएको सबै कुरा भनेको उसँग घर होला, उसँग विभिन्न किसिमका धन सम्पत्तिहरू होलान्, उसँग के छ, आफूसँग भएका ती सबै कुराहरूले बेचेर केवल त्यो जग्गा किन्नको लागि, त्यो जमिन किन्नको लागि, त्यो खेत किन्नको लागि उसले ती सबै कुराहरू बेच्छ। त्यो किन ऊ त्यति धेरै खुसी भयो भन्दा उसलाई थाहा छ त्यहाँ एउटा गार्डन लुकाएर राखिएको छ, एउटा जमिन मुनि धेरै सम्पत्तिहरू लुकाएर राखिएको छ। स्वर्गको राज्य पनि त्यस्तै हो भनेर येशु प्रभुले बताउँदै हुनुहुन्छ। प्रियहरू, हामी कतिपय विश्वासीहरू पनि प्रभुलाई विश्वास गरिसकेपछि कहिलेकाहीँ हामी निराश हुन्छौं, कहिलेकाहीँ हामी कहाँ छौं, हामी के अवस्थामा छौं, कस्तो अवस्थामा छौं, स्वर्गको राज्यमा हामी प्रवेश गरेर पनि कहिलेकाहीँ हामीमा त्यो किसिमको चमक, त्यो किसिमको आनन्द, त्यो किसिमको खुशी हामीसँग नहुन सक्छ। तर यहाँ वसनले भन्दछ, स्वर्गको राज्य यति बहुमूल्य हो, यति महत्वपूर्ण हो, हाम्रो रूपियाँ पैसा धन सम्पत्तिले पनि किन्न नसकिने राज्य हो स्वर्गको राज्य। यहाँ एउटा मानिसले जसरी गार्दन लुकाएको थाहा पाउँछ, आफूसँग भएको सबै कुरा बेच्छ, कति खुसी हुन्छ ऊ, निकै हर्षित हुन्छ। ती सबै कुराहरू किन बेच्छ भने त्यो खेत किन्न पाऊ भनेर, त्यो खेत, त्यो जमिन किन्न पाऊ भनेर उसले आफूसँग भएको सबै कुरा बेच्छ। आज तपाईँ र मैले परमेश्वरलाई विश्वास गरिसकेपछि हामी आत्मिक रूपमा परमेश्वरको राज्यमा हामी प्रवेश गरिसकेका छौं। अब हामीले संसारमा भएको कुनै कुरा, संसारमा भएको यावत कुराहरू भन्दा बहुमूल्य कुरा त हामीले प्राप्त गरिसकेका छौं। अब त्यो कुरालाई हामीले पक्री राखेर त्यो कुराको हामी हर्ष, उमङ्ग, खुशी मनाउनु पर्दछ भनेर बाइबलमा बताइएको छ। फेरि हामीले अर्को हामी पद यहाँ पढ्दै जाँदाखेरि यहाँ यीशुले फेरि भन्दै हुनुहुन्छ, स्वर्गको राज्य के हो भन्दाखेरि एउटा असल मोती खोज्ने एउटा व्यापारीको जस्तो हो। हामीलाई थाहा छ व्यापारीहरूले चाहिँ पक्कै पनि एउटा असल असल कुराहरू, एउटा बहुमूल्य कुराहरू उनीहरूले खोजिरहेका हुन्छन्। मोती खोज्ने, मोती कति बहुमूल्य छ त्यसको खोजी गर्ने एउटा व्यापारी जस्तो, व्यापारीको जस्तो यहाँनिर तुलना गरिएको छ, जसले चाहिँ बहुमूल्य मोती उसले प्राप्त गर्दछ र त्यो बहुमूल्य मोती चाहिँ उसले खोज्दाखेरि कुनै ठाउँमा उसले त्यो बहुमूल्य मोती, एकदमै मूल्यवान मोती भेट्दछ र त्यो मोती किन्नका लागि उसले आफूसँग भएको सबै कुरा बेचेर त्यो मोती किन्छ। यहाँ एउटा हाम्रो धन सम्पत्तिको कुरा गरिएको छ कि बहुमूल्य, त्यसको कुनै मूल्य छैन, त्यो एउटा सामान्य रूपियाँ पैसाले हामीले किन्न सक्दैनौ, तर त्योभन्दा बहुमूल्य कुरा हामीले प्राप्त गर्यौं र हामीसँग भएको सबै कुरा बेचेर त्यो किन्यौं, त्यो जस्तो एउटा खुसीको कुरा केही हुन सक्दैन। यहाँ स्वर्गको राज्यलाई पनि त्यहीसँग तुलना गरिएको छ। प्रियहरू, आज परमेश्वरको राज्यमा हामी प्रवेश गरिरहँदाखेरि त्यो एउटा बहुमूल्य कुरा हामीले प्राप्त गरेका छौं भन्ने कुराको तपाईँ र मैले खुशी र आनन्द मनाउन सक्नु पर्दछ। हाम्रो धन सम्पत्तिले, रूपियाँ पैसाले, हाम्रो गरेको कामले हामीले स्वर्गको राज्य प्राप्त गर्न सक्दैनौ, तर येशूमाथि गरेको हाम्रो विश्वासका कारणले तपाईँ र मैले स्वर्गको राज्यमा हामीले प्रवेश पाउँदछौ, स्वर्गको राज्य हामीले प्राप्त गरेका छौं। म केही बाइबलका अन्य खण्डहरू पढेर तपाईँलाई उत्साह दिन चाहन्छु। मत्तीको पुस्तक 6 अध्यायको 19 र 20 पदमा यसरी लेखिएको छ, आफ्नो निम्ति पृथ्वीमा धन सम्पत्ति नथुपार जहाँ किरा र खियाले ती नष्ट पार्दछन् र जहाँ चोरहरूले घर फोरेर ती चोर्दछन्, तर आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार जहाँ किराले वा खियाले नष्ट पार्दैन र चोरले पनि छोड्दैन। संसारमा भएको धन सम्पत्तिले, रूपियाँ पैसाले स्वर्गको राज्य किन्न सक्दैन, अथवा संसारको रूपियाँ पैसा नाश भएर जान्छन्, ती सबै चोरले लगेर जान सक्छन्, ती खियाले खाएर जान सक्छन्, हामी मृत्युपछि हामीले लगेर जानुपर्ने केही पनि हुँदैन, हामी जस्तो आएका छौं त्यस्तै हामी जानुपर्ने हुन्छ। तर स्वर्गको लागि धन सम्पत्ति थुपार भन्ने कुरा गरिएको छ, जो चाहिँ सदा सर्वदा अटल रहन्छ। यसको अर्थ आज तपाईँ र म संसारमा के को लागि जिइरहेका छौं भन्ने कुरालाई खसखसाइरहेको छ। संसारको लागि धन सम्पत्ति थुपार्ने कुराको लागि हामी हाम्रो जीवनलाई समर्पण गरिरहेका छौं कि, अथवा हामी स्वर्गको लागि धन सम्पत्ति थुपार्ने कुरामा हाम्रो मन, हाम्रो तन, हाम्रो ध्यान हामीले लगाएका छौं। हामीले त सबैभन्दा बहुमूल्य कुरा प्राप्त गरिसकेका छौं, स्वर्गको राज्य। हामीले अगाडि हेर्यौं उदाहरणहरू, आफूसँग भएका सबै कुराहरू बेचेर सिद्ध्याएर एउटा बहुमूल्य कुरा उनीहरूले प्राप्त गरेको जस्तै कति खुशी भएका थिए ती व्यक्तिहरू, त्यस्तै स्वर्गको राज्य पनि हामीले हाम्रो धन सम्पत्तिले किन्न नसक्ने त्यो राज्य अनन्तको राज्य हो। त्यसको अगाडि संसारको कुराहरू सबै नाशवान छन् प्रियहरू। त्यसकारण आज तपाईँ र मेरो ध्यान कता छ? त्यसै गरी मर्कुसको पुस्तक 8 अध्यायको 36 पदमा यसरी बताइएको छ, किनभने मानिसले सारा जगत हात पारेर आफ्नो प्राण गुमायो भने त्यसलाई के फाइदा हुन्छ र? यहाँ हामीले हेर्न सक्दछौ कि मानिस संसारमा धन सम्पत्तिको लागि, आफ्नो लागि केही कुरा खाउला, के लाउला, के पिउला, भोलि मेरो भविष्यका लागि भनेर धेरै कुराहरू यहाँनिर थुपारेर राखेको हामीले भेट्न सक्दछौ। मानिसको स्वभाव आज त्यो खालको हुन्छ प्रियहरू। हामी संसारको धन सम्पत्तिका लागि, संसारको विभिन्न किसिमका भौतिक सुविधाका लागि तपाईँ र हामी दौड़िरहेका हुन्छौं, तर वास्तवमा यहाँ बताइएको छ वचनमा, मानिसले सारा जगत हात पार्यो तर उसले आफ्नो प्राण गुमायो, उसले आफ्नो जीवन गुमायो, उसलाई के लाभ भयो? त्यसकारण धेरै महत्वाकांक्षी भएर हामीले देखेका छौं संसारमा ठूला ठूला धनी मानिसहरूले पनि अन्तिममा आफ्नो प्राण उनीहरूले जोगाउन सकेका छैनन्। उनीहरूको प्राण मात्र गएको छैन तर उनीहरूले आफ्नो आत्मा पनि गुमाएका छन्। जसले येशूलाई विश्वास गरेका छैनन् उनीहरूको अनन्त मृत्यु निश्चित छ, तर जसले येशूलाई विश्वास गरेका छन् स्वर्गको राज्य उनीहरूका लागि सदा सर्वदाका लागि खुल्ला छ। त्यसकारण संसारमा भएका यावत थोकहरू भन्दा बहुमूल्य स्वर्गको राज्य हो। यो कुरालाई तपाईँ हामी विश्वासीहरूले मनन गर्नु अति आवश्यक छ। प्रियहरू, लुकाको पुस्तक 12 अध्यायको 33 देखि 34 पदमा पनि यहाँ यसरी लेखिएको छ, तिमीहरूको सम्पत्ति बेचेर दान दियो, आफ्नो निम्ति थोत्रो नहुने थैलीहरू बनाओ, स्वर्गमा कहिल्यै नष्ट नहुने धन स्वर्गमा सञ्चय गर, त्यहाँ चोर आउँदैन र किरा पनि लाग्दैन, किनकि जहाँ तिम्रो धन छ त्यही तिम्रो मन पनि हुनेछ। आज धेरै विश्वासीहरू आफ्नो विश्वासबाट पतित भएको हामीले देख्न सक्दछौ। धेरै विश्वासीहरू जसले येशूलाई विश्वास गरेका छन्, येशूलाई आफ्नो मुक्तिदाता भनेर ग्रहण गरेका छन्, उनीहरूले अनन्त जीवन प्राप्त गरेका छन्, तर संसारको धन सम्पत्तिका लागि, संसारको कुराका लागि उनीहरूले आफ्नो विश्वासलाई पक्री राख्न सकेका छैनन्। उनीहरू आफ्नो विश्वासबाट पतित भएका छन्। कति मानिसहरूले येशूलाई चिनेर पनि पछि गएर येशूलाई इन्कार गरेका छन्। कारण संसारको धन सम्पत्ति, भौतिक मोजमजाका लागि। त्यसकारण प्रियहरू, आज संसारमा भएका यावत कुराहरू भन्दा बहुमूल्य कुरा आज हामीले प्रभु येशूलाई हामीले प्राप्त गरेका छौं, स्वर्गको राज्य हामीले प्राप्त गरेका छौं। त्यसकारण प्रियहरू, आज तपाईँ र म जब परमेश्वरलाई हामी विश्वास गर्दछौ, हामीले स्वर्गको राज्य प्राप्त गरिसकेपछि आफ्नो सम्पूर्ण जीवन हामीले परमेश्वरमा समर्पण गर्नु आवश्यक छ। आफ्नो जीवनलाई परमेश्वरमा समर्पण गर्न निकै आवश्यक छ। प्रियहरू, लुकाको पुस्तक 14 अध्यायको 33 पदमा यहाँ बताइएको छ, यसकारण तिमीहरू मध्ये जसले आफूसित भएका सबै थोक त्याग्दैन त्यो मेरा चेला हुन सक्दैन। येशूले भन्दै हुनुहुन्छ, हामीसँग भएका ती संसारिक कुराहरू, संसारिक विचारहरू, संसारिक धन सम्पत्ति, लोभ लालचहरू, विभिन्न किसिमका कुराहरू हामीसँग हुन्छन्। जब हामीले येशूलाई विश्वास गर्दछौ, हामीसँग भएका ती सबै कुराहरू हामीले त्याग्न सक्नु पर्दछ। जब हामीले ती सबै कुराहरू त्याग्न सक्दैनौ अथवा हामी त्यो कुरालाई हामी पक्री राख्दछौ, वचनमा अगाडि पनि भनिएको छ, जहाँ हाम्रो धन हुन्छ त्यहाँ हाम्रो मन हुन्छ। हामीले आफ्नो खुला हृदयले येशूका लागि जीवन समर्पण गर्न सक्दैनौ। त्यसकारण जब तपाईँ र म स्वर्गको राज्य पाएर खुशी मनाउँदछौ, साँच्चीकै त्यो एउटा धन सम्पत्तिले किन्न नसक्ने त्यो अनन्तको राज्य जब तपाईँ र हामीले प्राप्त गर्दछौ, हामीले त्यो कुराको हर्ष मनाएर आफ्नो जीवनलाई परमेश्वरमा समर्पण गर्नु आवश्यक छ। प्रियहरू, त्यसै गरी फिलिपी 3:7-8 पदमा पनि यसरी बताइएको छ कि पावलले यहाँ मण्डलीलाई बताउँदैछन् कि, तर जति कुरा मेरो निम्ति लाभदायक थिए ती त मैले ख्रिस्टको खातिर हानि नै ठाने। साँच्चै भन्ने हो भने ख्रिस्ट येशू मेरा प्रभुलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्दछु। ख्रिस्टलाई प्राप्त गर्न सकु भनेर उहाँको निम्ति मैले सबै कुराको नोक्सानी भोगेको छु, अनि ती सबैलाई फोहोर मैला तुल्य म गन्दछु। पावलले आफ्नो जीवन परमेश्वरमा समर्पण गरेका छन्। उनी निकै अधिकार प्राप्त व्यक्ति थिए, उनी निकै शक्तिशाली व्यक्ति थिए। उनी आफ्नो बारेमा बताउँदै गर्दाखेरि उनले भनेका छन् कि, म इजरायल जातिको बेन्यामिन कुलको हुँ, हिब्रूहरूको पनि म हिब्रू, व्यवस्थाको विषयमा भन्यो भने एक फरिसी, जोशको विषयमा भन्यो भने मण्डलीलाई सताउने, धार्मिकताको विषयमा भन्ने हो भने व्यवस्थामा भएको धार्मिकता बमोजिम निष्खोट ठहरिएको। तर उनले बताउँदछन् कि ती सबै कुरा, जति उनले आफ्नो बारेमा सोचेका छन् संसारमा, उनले जति आफ्नो बारेमा कमाएका छन् संसारमा, कमाएका ती धन सम्पत्ति, मान इज्जत प्रतिष्ठा, एउटा अधिकार प्राप्त एउटा शक्तिशाली मानिस, उनले बताउँदछन् कि, तर जति कुरा मेरा निम्ति लाभदायक थिए ती त मैले ख्रिस्टको खातिर हानि नै ठाने। येशू ख्रिस्टलाई पाउनु सबैभन्दा बहुमूल्य कुरा उनले ठाने। तर सबै कुरा जसले उनको लागि जुन संसारमा हुँदाखेरि धन सम्पत्ति, मान इज्जत प्रतिष्ठा थियो, त्यो सबै कुरा ख्रिस्टका लागि हानि नै उनले ठानेका छन्। किन यस्तो गरे भन्दाखेरि, वास्तवमा उनले आफ्नो जीवन परमेश्वरमा समर्पण गरे। उनले स्वर्गको राज्यलाई एउटा बहुमूल्य कुरा जस्तो उनले ठाने। किनभने त्यो वास्तविक रूपमा बाइबलमा भनेको पनि छ कि हाम्रो संसारमा प्राप्त गरेका ती धन सम्पत्ति, हामीले प्राप्त गरेका मान इज्जत, हामीले प्राप्त गरेका सबै कुराहरू एकपटक छोडेर जानुपर्छ। सबै कुराहरू नाश भएर जानेछन्, तर स्वर्गमा परमेश्वरले हाम्रो लागि त्यो अनन्त इनामहरू परमेश्वरले राख्नु भएको छ। त्यसकारण ती जति पनि लाभदायक कुराहरू छन् ती सबै कुरा परमेश्वरको खातिर, यीशु ख्रीष्टको खातिर ती सबै कुराहरू कुनै मूल्यको पनि रहेनछन् भनेर पाउलले बताउँदछन् प्रियहरू। त्यसकारण आज हामीले कहिलेकाहीँ हामीले यीशुलाई विश्वास गरिसकेपछि, मण्डलीमा हामी गइसकेपछि पनि जब हामीले तपाईँ र हामीले परमेश्वरलाई विश्वास गरेर उहाँको राज्यमा हामी प्रवेश गरेर पनि कहिलेकाहीँ हामी निराश हुन्छौं। संसारको कुराहरूमा हामीले मन लगाइरहेका हुन्छौं, यावत कुराहरूको हामीले चिन्ता र फिक्री लिइरहेका हुन्छौं, हाम्रो भविष्यको, हामीले भविष्यमा के गर्ने, कसरी धन सम्पत्ति कमाउने भनेर कहिलेकाहीँ त्यहाँतिर हाम्रो मन हुन सक्दछ। तर म तपाईँलाई बताउँदछु, यहाँनिर जसरी एउटा व्यक्तिले गाढ धन प्राप्त गर्नको लागि आफ्नो सबै कुरा बेचेका छन्, जब उनले त्यो किन्दछन् कति खुसी हुन्छन्, त्यसै गरी तपाईँ र मैले त्यो एउटा अनन्त इनाम, अनन्त राज्यमा तपाईँ र मैले प्रवेश गरिसकेका छौं, प्राप्त गरिसकेका छौं। संसारमा भएका ती सबै कुराहरू त्यो बहुमूल्य कुराको तुलनामा केही पनि होइनन्। त्यसकारण आज म तपाईँलाई उत्साह दिन चाहन्छु कि रमाउनुहोस्, खुसी हुनुहोस्, तपाईँले बहुमूल्य कुरा प्राप्त गर्नुभएको कुरालाई सम्झिएर तपाईँ उत्साहित हुनुहोस् प्रियहरू। अन्तिममा म केही बाइबलका खण्डहरू पढेर तपाईँहरूको बीचबाट विदा हुन्छु। रोमीको पुस्तक 14:17 म यस समयमा पाठ गरिदिनेछु। किनभने परमेश्वरको राज्य भनेको खानु र पिउनु होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्द हो। परमेश्वरको राज्य एउटा अनन्तको राज्य हो, जहाँ चाहिँ संसारको कुराहरूको लागि हामीले चिन्ता र फिक्री गर्नुपर्ने कुराहरू त्यहाँ हुने छैनन्, तर पवित्र आत्मामा, धार्मिकतामा, शान्तिमा र आनन्दको त्यो एउटा राज्यमा हामीले प्रवेश गर्नु समान हो। त्यसकारण आज तपाईँ र म त्यो कुरालाई सम्झेर उत्साहित हुन आवश्यक छ। त्यसै गरी पहिलो पत्रुस 1:8-9 म तपाईँको बीचमा पाठ गरिदिनेछु। तिमीहरूले नदेखिए तापनि उहाँलाई प्रेम गर्दछौ, उहाँलाई तिमीहरू अहिले देख्दैनौ तापनि उहाँमाथि विश्वास गर्छौ र अवर्णनीय र गौरवमय आनन्दमा रमाउँदछौ। तिमीहरूका विश्वासको प्रतिफल स्वरूप तिमीहरूले आफ्ना आत्माको मुक्ति पाउँछौ। परमेश्वरलाई विश्वास गर्नु भनेको त्यो अनन्तको उत्सव, अनन्तको आशिष, त्यो अनन्तको खुशीलाई आफ्नो हृदयमा धारण गर्नु हो प्रियहरू। त्यसकारण पहिलो पत्रुस 8:9 यसरी बताइएको छ, तिमीहरूले नदेखे तापनि उहाँलाई प्रेम गर्छौ, उहाँलाई तिमीहरू अहिले देख्दैनौ तापनि उहाँमाथि विश्वास गर्छौ र अवर्णनीय र गौरवमय आनन्दमा रमाउँदछौ। तिमीहरूका विश्वासको प्रतिफल स्वरूप तिमीहरूले आफ्ना आत्माको मुक्ति पाउँछौ। हालेलुया। साँच्चीकै यो संसारमा आफ्नो आत्मालाई मुक्ति दिनका लागि मानिसहरू धेरै धन सम्पत्तिहरू, रूपियाँ पैसाहरू बगाएको हामीले पाउँदछौ। आफ्नो जीवन मानिसहरूले समर्पण गरेको हामीले पाउँदछौ। आत्मालाई मुक्ति दिनका लागि कति मानिसहरू संघर्ष गरिरहेका हामीले पाउँदछौ। तर वास्तविक रूपमा तपाईँ र मैले त सित्तैमा यीशु ख्रीष्टलाई विश्वास गरेका खातिर, उहाँलाई आफ्नो मुक्तिदाता र उद्धारकर्ता भनिकन विश्वास गरेकै कारणले तपाईँ र मैले आफ्नो आत्मामा हामीले मुक्ति प्राप्त गरेका छौं। हामीले अनन्तको जीवन प्राप्त गरेका छौं। हामीले स्वर्गको राज्य, त्यो अनन्त इनाम हामीले प्राप्त गरिसकेका छौं। त्यसकारण यो कुरालाई सम्झिएर प्रियहरू, तपाईँ र हामी दिन प्रतिदिन परमेश्वरलाई धन्यवाद दिएर, परमेश्वरमा उत्साहित भएर, आनन्दित भएर अगाडि बढ़िराख्नु निकै जरूरी छ। आज म तपाईँलाई भन्दछु, तपाईँले असल धन सम्पत्ति प्राप्त गर्नुभएको छ, स्वर्गको धन सम्पत्ति तपाईँले प्राप्त गर्नुभएको छ। हाम्रो रूपियाँ पैसाले किन्न नसक्ने, तपाईँ र हाम्रो कामले हामीले किन्न नसक्ने अनन्तको राज्य तपाईँ र मैले प्राप्त गरेका छौं। एउटा गाढधन, लुकाएर राखेको गाढधन तपाईँले हामीले प्राप्त गरेका छौं। एउटा बहुमूल्य मोती हामीले प्राप्त गरेका छौं। यो जस्तो असल कुरा केही छैन प्रियहरू। त्यसकारण म तपाईँलाई उत्साह दिन चाहन्छु, हामी दिन प्रतिदिन अन्य कुराहरूको भन्दा पनि परमेश्वरको राज्यमा रमाहाट गर्दै, आनन्द मनाउँदै अगाडि बढ़िराखौं। हुन्छ, आजको वचन अध्ययन र यसको सुनाईबाट तपाईँलाई परमेश्वरले आशिष दिनुभएको होस्। हवस् त, जय मसीह।

0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाई आशिषित हुनुभएको छ। तपाईहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्।
1: रेडियो कार्यक्रम जीवनको वचनका लागि तपाईँको कुनै प्रतिक्रिया, सल्लाह, सुझावहरू छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि सम्पर्क मोबाइल नम्बर 9851038516 9851038516 जुनसुकै बेला पनि सम्पर्क गर्न सक्नुहुनेछ। यदि तपाईँलाई कार्यक्रम सुनेर बाइबल अध्ययन गर्न मन लागेको छ भने पनि हामीलाई सम्पर्क गर्नुहोला। हामी तपाईँलाई बाइबल उपलब्ध गराउनेछौ।
0: हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ विदा हुन चाहन्छु। तपाईँलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

आवरण थेसुमुला रेडियो कार्यक्रम स्पार्क माई फेथ नला विश्वासी समक बसुगो रङ नङ्गी शान्ति कायम थन्सुगो जयमसी तथा नमस्कार लासो फ्याफुल्ला रेडियो कार्यक्रम स्पार्क माई फेथला जीवनला क्षणहरू देन श्रृङ्खला अङ्क एग्री स्वागत मुला नबियोग तामाङ सायद तिनी राङला लुई चिन्ता श्री प्लिङ्ग मुला राङला वरिपरि ताजिबा लालन तामगदेशे लामा राङला सेम अलमल्ला अथवा मुला लुइदा कठिन सोजीबा तामगदेशे रङसे सामना लसिबा राङलान समस्या कदे समाधान लब्री आवश्यक उत्तर कदे याङबरी रङ संघर्ष लस्यु मुला तिगा रङ चुत्ताम गोबरी हाम्स्युला तिनीगा रङ गदेन यीशु ख्रिस्टे रोरी विश्वास लवा बेनान लागरी बारेर याकर्की अद्भुत उपहार विषयरी जुबरे सेमुला जेदा शान्ति बेमुला रोमी पाँच धैला एक थेदासेलमा युल्ला विश्वास गदेला सेन युल्दा परमेश्वर द सेम निवा मी दोना लाभ मुला ओछे याङला प्रभु येशु ख्रिस्ट ग्याम सेन याङ परमेश्वर देन छ्याम दिग्वा मुला शान्ति याकर्गी उपहार हिनबामु जुन याङसे प्रभु येशु ख्रिस्ट ग्याम याङबा मुला याङसे चुदा कमाप लाभा लागिरी तिगै लाभा आरे याङसे छु परमेश्वरला मायाला कारणसे याङबा मुला याङसे याङला वरिपरिला फिर्क्याप्ला संसारी ज्ञान समस्याला सामना लजिबा दुइयन चु शान्तिसे याङदा नङला रूपी शान्त चिबरी अनुमति दिनमुला युहन्न तोराधेला तेत्तिस एनिगदी गदेन छ्याम गिक तसी शान्ति याङसी चिबरी खम्गै बिसिन नाई एनिगदेदा चु जम्मान ताम्पाङबा हिन्न जम्बुलिङ्गी एनिगदेदा लानन दुख तला तर एनिगदेसे आठ लौ तिग्द विषम नाई जम्बुलिङ्गला जम्मन नाइबा ताम्दा डासी जिन्ब मुला याङ चुरङ्ब संसारी सोजीब मुला जुन हाइमा हाइमा लानन चुनौतीपूर्ण तामुला विचलित क्वी घटना गदेसे याङदा खाइमा दमन घेरला मुला थे ताम गदे याङला लुई माला अरे साचिन तासै ज्ञान खबर छु हिन्न कि चु ताम गदे याङला वरिवरि तजिबा दुई एन परमेश्वर से याङदा याङला तिङ्री शान्ति थान्बा क्षमता पिन्सिबा मुला जुन ग्याम याङसे सामना लजिबा लुइला हाजिबाई नन देन हरेक परिस्थिति फेरि विजय हासिल लावरी हमला फिलिपी चार धेला छ एनिगदेशे तिगै ताम्रे सुर्त थलाउ तर जम्मन ताम्रा लागिरी प्रार्थना लवन धन्यवाद पिन्सी परमेश्वर देन श्याम बिन्ती लाउ याङ ख्रिस एसुला हिन्बा याङ रोला हिन्न देन रो याङला मुस्युला देन जब याङ चुरङला सि या मिलाप लाला फेरि हाजिबै यन समस्या वा परिस्थिति

0: भोटेकोशी बाढ़ीबाट क्षति पुगेका रसुवा नुवाकोट धादिङका मुख्य सड़क मरमत तथा वैकल्पिक सड़क संचालनको काम तीव्र। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीर पहिरोले अवरूद्ध भएको सड़क खुलाउन कम्तीमा दुई हप्ता लाग्ने,
1: सुचारू गर्ने गरी अगाडि बढ़ाउने हाम्रो लक्ष्य रहेको छ, त्यही अनुसारको काम अगाडि बढ़ेको अवस्था।
0: पूर्वाधार विकास मन्त्रालयद्वारा बाढ़ी प्रभावितलाई 21 दिनभित्र प्रारम्भिक पुनस्थापना तथा आवश्यक व्यवस्थापनका लागि कार्यदल गठन, प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान,
2: जस्तै अहिले सबै पहिचान नभएका शवहरूको डीएनए प्रोफाइलिङ गरेर राखिएको छ।
0: सम्भावित विपदमा ध्यान दिएर चीन सरकारद्वारा नेपाल चीन उत्तरी नाका तातोपानी पारीको झाग्मु बन्दरगाह अनिश्चितकालका लागि बन्द, कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा भारी वर्षा हुँदै
3: यति बेला चाहिँ विशेष गरी बागमती प्रदेशका पनि केही स्थानहरूमा, गण्डकी प्रदेशको केही स्थान, लुम्बिनी कोशी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशको दुई स्थानमा मध्यम वर्षा भएको देखिन्छ भने आज।
0: र रूसले किएव लगायतका वरपरको क्षेत्रमा गरेको आक्रमणमा परि 12 जनाको मृत्यु।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: गहिरो आघात सहेका नेपाल र नेपालीले सम्भवतः यस शताब्दीकै सबैभन्दा ठूलो हृदय विदारक विपत्तिको सामना गर्नु पर्यो। यो अवस्थामा सरकार र प्रतिपक्ष नभनिकन राजनीतिबाट माथि उठेर समन्वयकारी भूमिका खेलेर खोज तथा उद्धार, राहत र पुननिर्माणको काममा सबै नेपाली जुट्नु पर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान गरिएको छ। संघीय संसद सचिवालयले आज बैठकको मिति र समय सार्वजनिक गरेको हो। सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले निकाल्नु भएको सूचना अनुसार बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावली 2083 नियम 6 उपनियम 3 बमोजिम बैठकको मिति र समय निर्धारण गर्नुभएको हो। यसअघि गएको बुधबार भोटेको बाढ़ी लगत्तै अर्को सूचना नआएसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित भएको थियो। भोलिको बैठकमा भोटेकोशी बाढ़ी र विपदबारे सभामुख अर्यालले विशेष प्रस्ताव पेश गर्ने तय भएको छ। 10 गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1003 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दिउँसो 1 बजेसम्म 8 जिल्लामा यी शव भेटिएका हुन्। अहिलेसम्म रसुवामा 41, नुवाकोटमा 95, धादिङमा 57, गोर्खामा 65, दनहुमा 38, नवलपरासी पूर्वमा 116, नवलपरासी पश्चिममा 170 र चितवनमा 321 शव भेटिएको छ। प्राधिकरणका अनुसार अहिलेसम्म 11,884 जनाको उद्धार भएको छ। यस्तै 3,916 जना अझै सम्पर्कविहीन रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतको काम चलिरहेको छ। 21,314 जना सुरक्षाकर्मी परिचालन भएका छन्। भोटेकोशी बाढ़ीबाट क्षति पुगेका रसुवा, नुवाकोट र धादिङका मुख्य सड़क मर्मत तथा वैकल्पिक सड़क संचालनको काम तीव्र पारिएको छ। पहिलो चरणमा सड़क सफाई, पुननिर्माण र यातायात सुचारू गर्ने कामलाई प्राथमिकता दिएको छ। नुवाकोटको गल्छी देवीघाट सड़क खण्डको ठूलो खोला पुल मर्मत भइरहेको छ भने तादी खोलामा बगाएको पुलको स्थानमा बेली ब्रिज राख्ने तयारी छ। त्रिशुली रसुवा सड़कका विभिन्न वैकल्पिक मार्गमा साना सवारी संचालनमा आएका छन्। नी बुद्ध सिंहघाट तथा लभ डाँडा शिर खाली बेनी बेसी हुँदै कोलनी जाने वैकल्पिक सड़क पनि संचालनमा आएको छ। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीर पहिरोले अवरूद्ध सड़क खुलाउन कम्तीमा 2 हप्ता लाग्ने भएको छ। भोटेकोशीमा आएको बाढ़ीका कारण त्रिशुली नदीमा पानीको बहाव बढ़ेपछि कृष्णभीर क्षेत्रमा सड़कको तल्लो भाग कटान भई राजमार्ग अवरूद्ध छ। सड़क विभागले अवरूद्ध सड़क 10 देखि 15 दिनभित्र संचालनमा ल्याउने गरी तयारी गरेको जनाएको छ। सड़कको अनुगमनपछि जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सड़कको तल्लो भाग कटान भएको र माथिल्लो भागमा समेत चिरा परेकाले पहिरो खसेको बताउनुभयो। उहाँले अवरूद्ध राजमार्गलाई उच्च प्राथमिकतामा राखेर तत्काल खुलाउने गरी काम अघि बढ़ेको जानकारी दिनुभयो।
1: दुर्खीबी राजमार्ग भएर जाने आवागमन गर्ने सम्पूर्ण सवारी साधनहरू पूर्ण रूपमा बन्द गरिएको अवस्था छ र यो राजमार्ग सुचारू गर्नको लागि चाहिँ अब हाम्रो प्राविधिक टिमले त्यो पहिरोको अध्ययन गरिराखेको अवस्था छ। स्थलगत अध्ययन पनि गरिरहेको छ, ड्रोनबाट पनि अध्ययन गरिराखेको अवस्था छ। अध्ययन पश्चात प्राविधिक प्रतिवेदनको आधारमा यो बाटोलाई छिटो सुचारू गर्ने गरी अगाडि बढाउने हाम्रो लक्ष्य रहेको छ। त्यही अनुसारको काम अगाडि बढेको अवस्था छ, तर समय चाहिँ ठ्याक्कै यति नै लाग्छ भनेर भन्न सक्ने अवस्था छैन र अहिलेको यो पहिरोको प्रकृति हेर्दाखेरि अब अलि समय चाहिँ अलि लामै लाग्ने जस्तो देखिन्छ।
5: पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकलाई 21 दिनभित्र सामान्य अवस्थामा फर्काउने लक्ष्यसहित प्रारम्भिक पुनस्थापना तथा आवश्यक व्यवस्थापनका लागि अघि बढ़ाउन कार्यदल गठन गरेको छ। बाढ़ीबाट क्षतिग्रस्त भौतिक संरचना तथा प्रभावित नागरिकको तत्कालीन आवश्यकतालाई सम्बोधन गर्न गठित कार्यदललाई सड़क पुल खानेपानी पुनर्वास झोलुङ्गे पुल भग्न अवशेष व्यवस्थापन संचार तथा स्वास्थ्य सम्बन्धी कामको पहिचान र कार्यान्वयन गर्ने जिम्मेवारी दिएको छ। कार्यदलले बाढ़ीबाट भएको क्षतिको प्रारम्भिक मूल्यांकन गरी तत्काल गर्नुपर्ने र दीर्घकालीन पुनस्थापनाका योजना समेत तयार गर्नेछ। आवश्यक स्रोत तथा साधनको व्यवस्थापन सम्बन्धी सरकारी निकायबीच समन्वय र प्रगतिको प्रतिवेदन तयार गर्ने जिम्मेवारी पनि कार्यदललाई दिएको छ। विनाशकारी बाढ़ी प्रभावित रसुवा र नुवाकोटका जलविद्युत आयोजनाका सुरूङमा फँसेका तथा सम्पर्कविहीन कामदारको खोजी तथा उद्धारमा सम्बन्धित कम्पनीलाई पनि सहभागी गराउन थालिएको छ। यसअघि जलविद्युत आयोजनासँग सम्बन्धित कम्पनी तथा निजी क्षेत्रका प्रतिनिधिले आफ्नै प्राविधिक जनशक्ति उपकरण र क्षमता हुँदाहुँदै पनि उद्धारमा सहभागी हुन सरकारले अनुमति नदिएको गुनासो गर्दै आएका थिए। अब पनि सरकारसँगको समन्वयमा निजी क्षेत्रका प्राविधिक जनशक्ति र उपलब्ध प्रविधि प्रयोग गरी खोज तथा उद्धार कार्य अघि बढ़ाउने सहमति भएको छ। कर्णाली प्रदेश सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रका लागि 2 करोड़ रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्री परिषद बैठकले प्रदेश सरकारका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 2 करोड़ रूपियाँ जम्मा गर्ने निर्णय गरेको हो। उक्त रकम बाढ़ी प्रभावित क्षेत्रमा राहत उद्धार पुनस्थापना र पुननिर्माणका लागि रहेको बताइएको छ। त्यस्तै बैठकले सामाजिक विकास मन्त्रालयद्वारा तयार गरिएको शिक्षा क्षेत्र योजना 2083 2092 स्वीकृत गर्ने निर्णय समेत गरेको छ। प्रदेश सरकारले आगामी 10 वर्षका लागि शिक्षा क्षेत्रको विकास र सुधारलाई लक्षित गरी यो योजना तयार पारेको हो। आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशको पहाड़ी तथा तराई भूभागका 1-2 स्थानमा पानी पनि भारी वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मध्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना छ। आज राति कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मध्य प्रदेशका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने मौसमविद डेभिड ढकालले सीआईएनलाई जानकारी दिनुभयो।
3: यति बेला चाहिँ विशेष गरी बागमती प्रदेशका पनि केही स्थानहरूमा गण्डकी प्रदेशको केही स्थान लुम्बिनी कोस्ती र कर्णाली प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशको 2 स्थानमा मध्यम वर्षाहरू देखिन्छ भने आज रातिको लागि कुरो गर्नु पर्दाखेरि विशेष गरी कोसी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भागका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भागका थोरै स्थानमा चाहिँ मेघर चटाइसे वर्षा देखिन्छ भने बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराई भागका केही स्थानमा साथै मध्य प्रदेश कोस्ती र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा सम्भावना देखिएको छ। आज साथै कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभाग लुम्बिनी प्रदेशको पहाड़ी भूभाग स्थानमा चाहिँ भारी वर्षा पनि सम्भावना देखिएको छ।
5: चीन सरकारले नेपाल चीन उत्तरी नाका तातोपानी अरूको जाङमु बन्दरगाह अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिएको छ। सम्भावित विपदलाई ध्यानमा राखेर चीन सरकारले तातोपानी वनसर कार्यालयका वनसर अधिकृत तुलबहादुर पाण्डेलाई ईमेल मार्फत जाङमु बन्दरगाह अनिश्चितकालका लागि बन्द गरिएको जानकारी गराएको हो। आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन कार्यक्रम तत्कालका लागि स्थगित भएको छ। विभागले आज सार्वजनिक सूचना निकालेर यो कार्यक्रम अहिलेलाई स्थगित गरिएको जानकारी दिएको हो। भोटे कोशी बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्ला प्रभावित भएका र नागरिक हताहती भएसँगै विभागले चिट्ठा उपहार कार्यक्रमलाई रोकेको हो। विभागले आज भदौ 16 गते छनौट हुनुपर्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई रोकेर असोज 1 गते सञ्चालन गर्ने उल्लेख गरेको छ। साझा खबरमा अब विदेशका खबर। रूसले किएव लगायत वरपरको क्षेत्रमा गरेको ड्रोन तथा ब्यालिस्टिक मिसाइल आक्रमणमा परि कम्तीमा 12 जनाको मृत्यु हुनका साथै 21 जना घाइते भएको युक्रेनले जनाएको छ। मस्कोले पछिल्लो समयमा किएवमा आफ्नो आक्रमणलाई तीव्र बनाएको छ। आक्रमणको 4.5 वर्ष भन्दा लामो समयपछि अमेरिकी मध्यस्थतामा वार्ता प्रक्रिया जारी छ भने क्रेमलिनले युद्ध अन्त्य गर्न आफ्नो अधिकतम मागहरू छोडेको छैन। अब खेल खबर। भूटानमा आयोजना हुने कावा बीच भलिबल टूर भूटान 2026 नेपाली महिला र पुरूषको समान दुई गरी 4 जोडीले भाग लिने भएको छ। प्रतियोगितामा सेप्टेम्बर 4-6 तारीकसम्म हुनेछ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रामचरित्र महतोले आज विदाई गर्नुभयो। महिलातर्फ टीम एमा कमला पुन र कुपिला राणा तथा टीम बीमा भावना डाँगी र सुनिता राई रहेका छन्। यस्तै पुरूषतर्फ टीम एमा मन सिंह दर्जी र शरण कार्की तथा टीम बीमा महेन्द्र श्रेष्ठ र राजकुमार निरौला रहेका छन्।
0: सन्तोषी रावल दुःखलाई बिर्सेर आशाका साथ महाविपत्तिबाट उठ्नुपर्ने।
6: अहिलेको लागि चाहिँ हामीले हातमा नभएको कुरालाई स्वीकार गर्दै हाम्रो हातमा जे जीवन बचेको छ र हामी जो बाँचेका छौं र त्यसलाई चाहिँ हामीले अगाडि लिएर जानको लागि चाहिँ हामीले डरबाट बाहिर निस्किने।
0: जानकारीसँगै बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशु चौपाय व्यवस्थापन र रोग फैलन नदिने तरिका लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: प्यास फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
9: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
8: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
9: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाले हृदय विदारक महाविपत्तिको सामना गर्नु पर्यो। अब यो शोक, दुःख र पीड़ाबाट माथि उठ्दै बाँकी जीवन बिताउनुको विकल्प छैन। बाँकी रहेकालाई खुवाउने र बचाउने काम गर्दै महाविपत्तिबाट माथि उठेर सुरक्षित जीवन बनाउने आधारहरू तयार गर्नुपर्ने प्रेरक भक्त रमन भट्टराई बताउनुहुन्छ।
6: अहिलेको लागि चाहिँ हामीले हातमा नभएको कुरालाई स्वीकार गर्दै हाम्रो हातमा जे जीवन बचेको छ र हामी जो बाँचेका छौं र त्यसलाई चाहिँ हामीले अगाडि लिएर जानको लागि चाहिँ हामीले डरबाट बाहिर निस्किने। अनि अलिकति अब हामी कतिजना त्यस्तो अवस्थामा छौं र हामी सबैजना उहाँहरूको लागि सहयोगमा छौं। हामीहरू हाम्रो पनि नजिकका आफन्तहरू त्यसमा हुनुहुन्छ, पर्नु पनि भएको छ र हामीहरू सबैजना हातोमालो गर्दैछौ। अर्थात अप्ठ्यारो पर्दाखेरि हामीहरू सारा त्यहाँको स्थानीय निकाय अथवा हामीहरू बाहिर भएकाहरू आफन्त सबैजना विश्व एउटा अहिले नेपालमा र विशेष गरेर यो क्षेत्रमा नै संसारको सबैको ध्यान र सहयोग भएको हुनाले हामीले उहाँहरूको सहयोग लिन पनि हामी हातेमालो पनि गर्नुपर्ने हुन्छ र यो बेलामा विशेष गरेर अप्ठ्यारोमा परेका अब अप्ठ्यारोमा परिसकेर पनि फेरि अझ अप्ठ्यारोमा परेका व्यक्तिहरूसँग पनि हामीले सहकार्य सहयात्रा गर्नुपर्छ, उहाँहरूलाई पनि हात दिनुपर्छ र यो बेलामा चाहिँ हामी भोलि ठिक हुन्छ भन्ने हिसाबले आजको वर्तमान समयमा हामीले ध्यान दिनुपर्छ। जस्तो उदाहरणका लागि हामीले फर्केर हेर्दाखेरि त्यसैलाई सम्झिराख्दाखेरि त्यसले हामीलाई फेरि अझ हैरान गर्ने जस्तो हुन्छ, भोलिको अब कस्तो होला भन्ने भयो भने झन् त्यसले पनि दुःख जस्तो थप्छ।
0: हजुर, यस्तो आपत्तिमा अब आफ्नो आफन्त गुमाउनु भएको छ, आफूले जीवनभरि जोडेका सम्पत्तिहरू गुमाउनु भएको छ, के खानु अब भन्ने छ, खानु भएको छैन, पानी समेत नपिउने होइन, खानेकुराहरू नखाने, त्यसरी चाहिँ जुन कष्ट भोगिरहनु भएको छ उहाँहरूलाई तपाईँको सुझाव मान्छेको जीवनको लागि पोषणको कुरा, खानेकुराहरू मिलाउने कुराहरू
6: विशेष गरेर अहिले सबैभन्दा बढी ध्यान नै कोही व्यक्तिहरू भोको पो हुनुहुन्छ कि भनेर सबैजनाको ध्यान नै अहिले भोजनमा छ, हामीहरू पनि त्यसमा लागिरहेका छौँ, विभिन्न संस्थाहरू त्यहाँ पुगिराख्नु भएको छ। पहिलो चाहिँ भोजनै होस् भनेर हो, पहिला भोजन भइसकेपछि हाम्रो दोस्रोमा त फेरि के छ, विशेष गरेर केटाकेटी बालबालिकाहरू साना उमेरका भाइ बहिनीहरू र विशेष गरेर सुत्केरी महिलाहरू उहाँहरू अलिक समस्यामा जस्तो पर्ने भए, त्यसैमा पनि अलिकति ज्येष्ठ नागरिकहरू पनि हुनुहुन्छ, हुन त अहिले सबै समस्यामै हुनुहुन्छ, तर त्यसमध्ये पनि हामीले जो हामीले देख्यौं कि कतिजना केही समयपछि पनि उहाँहरूलाई उद्धार गर्दाखेरि पनि उहाँहरू जे हिँड्न सक्ने अवस्थामा हुनुहुन्छ, त्यो भनेको त्यो एउटा हौसला, त्यो एउटा उदाहरणीय कुराहरू पनि हो। त्यसको साथसाथमा हामीले आफूले आफूसँग चाहिँ म ठिक छु, म ठिक हुन्छु र ठिक भएर मैले अरूलाई पनि ठिक गर्नु पर्नेछ भन्ने भावनालाई निरन्तर रूपमा राख्नुपर्छ। र
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। हराएका आफन्तको शव पहिचानका लागि डीएनए परीक्षण कसरी हुँदैछ?
10: मृत शरीर मरेको पशु चपायाबाट डाइरेक्टली प्रत्यक्ष रूपमा चाहिँ त्यसको स्वास्थ्यमा हानि गर्ने वा
0: जानकारीसँगै बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशु चौपाय व्यवस्थापन, रोग फैलन नदिने तरिका लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
12: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
11: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
12: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
11: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
12: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
11: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली। नेपाल प्रहरीले रसुवाको बाढ़ीमा पहिचान नभएका शवहरू डीएनए परीक्षण मार्फत यकिन गर्न प्रक्रियाहरू अगाडि बढ़ाइरहेको छ। हराएका आफन्तको शव पहिचानका लागि डीएनए परीक्षण कसरी गरिन्छ? प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक डीआईजी अभिनारायण काफ्लेलाई एकैछिन सुनौ।
13: आंशिक अंग मात्रै फेला परेका, खास गरी पहिचान नभएका जो शवहरू छन् त्यो शवहरूको आइडेन्टिफाइड हुन बहुत गाह्रो भयो। यसको एउटा वैज्ञानिक परीक्षण जो डीएनए छ डीएनएबाट अब सब पहिचान गर्नुपर्ने आवश्यकता भयो। त्यसको लागि अब डीएनए कसरी दिन सकिन्छ, जस्तै अहिले सबै पहिचान नभएका शवहरूको डीएनए प्रोफाइलिङ गरेर राखिएको छ, त्यसको गरिएको भनेको घटनास्थल प्रकृति मुचुलका, लास प्रकृति मुचुलका, पोस्टमार्टम, त्यसै गरी सम्भव भएसम्म सबैको फिंगर प्रिन्ट, अब जो डिकम्पोज भएको अवस्था छ त्यो हुन नसकेको बाहेकको फिंगर प्रिन्ट भयो, त्यसै गरी डीएनए प्रोफाइलिङको लागि डीएनए स्याम्पलहरू सबै निकालेर राखेको अवस्था छ। अब यो हराइराख्नुभएका व्यक्तिहरूको सन्दर्भमा निजको आफन्तहरूले, हराइरहेको आफन्तहरूले नजिकको जो फर्स्ट डिग्री आफन्तहरू, नातेदारहरू, जस्तै बुवा आमा छोरा छोरी, उहाँहरू मध्ये एकजनाले नजिकैको प्रहरी कार्यालयमा गएर सम्पर्क गर्न सक्नुहुन्छ वा हाम्रो नेपाल प्रहरी अस्पताल छ, अस्पतालमा सम्पर्क गर्न सक्नुहुन्छ। त्यहाँ गएर दुई प्रति पासपोर्ट साइजको फोटो लिएर उहाँहरू जानुहुन्छ र ब्लड दिनुहुन्छ स्याम्पलको लागि, टेस्टको लागि, र त्यसबाट चाहिँ डीएनए प्रोफाइलिङ हुन्छ। र विदेशीको हकमा बाबु आमा छोरा र छोरी जो फर्स्ट डिग्री रिलेसन मध्ये कोही एकजनाको विदेशमा नै डीएनए प्रोफाइलिङ गरी त्यसको चाहिँ कम्पेरिजनको लागि डीएनए प्रोफाइलको सफ्ट कपी नेपाल प्रहरीको आधिकारिक इमेल dnacodis@nepalpolice.gov.np मा पठाउन सकिने भनेर हामीले सूचना जारी गरेका छौँ। उहाँहरूले त्यो गर्नुभन्दा अगाडि एउटा डीबीआई फर्म पनि भर्नुपर्ने हुन्छ। डीबीआई भनेको डिजास्टर्स भिक्टिम आइडेन्टिफिकेशन एन्टिमोर्टम फर्म भरेर नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा मैले अघि भनेको इमेलमा पठाउन सक्नुहुन्छ। फेला परेको आंशिक अंग सहितको जुन शवहरू छ त्यसबाट निकालिएको डीएनए प्रोफाइलिङ सफ्टवेयरमा राखिएको हुन्छ। हामीले यसलाई कम्बाइन्ड डीएनए इन्डेक्स सिस्टम सफ्टवेयर, कोडिस सफ्टवेयर छ, यो सफ्टवेयरमा राखिएको हुन्छ र यो सफ्टवेयरबाट यो अननाउन डेड बडीबाट निकालिएको यो डीएनए प्रोफाइलिङको रिपोर्ट र जो हराइरहेको व्यक्तिहरू मध्ये जसले जुन डीएनए प्रोफाइलिङ गरेर विदेशीको हकमा उहाँहरूले त्यहीँबाट पठाउन सक्नुभयो, यहाँको हकमा उहाँहरूले जुन स्याम्पल दिनुहुन्छ, ब्लड दिनुहुन्छ, त्यो आधारमा चाहिँ हामी यो डीएनए प्रोफाइलिङ र सबबाट निकालिएको डीएनए प्रोफाइलिङ जसको म्याच हुन्छ उहाँहरूलाई चाहिँ कानून बमोजिम सम्बन्धित सब हस्तान्तरण गरिन्छ। जुन जुन सबहरू अहिले हामीले व्यवस्थापन गरिएको छौँ, भण्डारण गरेका छौँ, सुरक्षित रूपमा राखेका छौँ सबहरू, त्यो सबहरूको सबैको नम्बरिङ दिएको हुन्छ। त्यो नम्बरिङको आधारमा अनि कहाँनिर छ यो सब भनेर अनि सजिलै उहाँहरूलाई त्यो उपलब्ध गराउन सकिन्छ।
0: नुवाकोट र रसुवा जिल्लाको बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशु चौपाय व्यवस्थापन गर्न अझै समय लाग्ने देखिन्छ, तर बाढ़ी प्रभावित क्षेत्रमा विशेष गरी शुद्ध खानेपानी पुर्याउन सकियो भने तत्कालै मरेका पशु चौपायबाट रोग नफैलने चिकित्सकहरूको भनाइ छ। एकैछिन सुनौ संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई।
10: मृत्यु शरीर मरेको पशु चौपायबाट डाइरेक्टली प्रत्यक्ष रूपमा चाहिँ त्यसको स्वास्थ्यमा हानि गर्ने वा त्यसले नै गर्दा कुनै आउटब्रेक हुने त्यस्तो खालको विगतको अनुभवहरू केही पनि छैन, डकुमेन्टेड पनि छैन र त्यो हुँदैन। तर समस्या के छ भन्दाखेरि अब त्यसरी चाहिँ जम्मा हुँदै जानु, त्यो ठाउँमा दुर्गन्ध फैलिँदै जानु वा त्यसले गर्दाखेरि जुन एउटा प्रदूषित हुने जुन वातावरण छ हो त्यसले गर्दाखेरि चाहिँ खास गरी पनिजन्य जुन संक्रमणको समस्या छ त्यो देखिन सक्ने सम्भावना रहन्छ। संघ संस्था सम्बन्धित निकायले खानेकुरा पानीहरू त पुर्याइराख्नु भएको होला, कहीँ कहीँबाट त्यो पाइराख्नु भएको होला, त्यो चाहिँ सफा र शुद्ध हुनु पर्यो सबभन्दा मुख्य कुरा त्यो हो। त्यसले गर्दाखेरि तपाईँहरूले यदि अब सकेसम्म अब अवस्था परिस्थितिको सबै कुराहरू यहाँ त्यसलाई मध्यनजर त गर्नुपर्छ, तर मैले एउटा कसैले चाहिँ सहयोग गरेको अवस्थालाई परिस्थितिलाई मध्यनजर गर्दै मैले के भन्न चाहे भने टिस्टा खानेकुरा या पानी चाहिँ शुद्ध हुनु पर्यो र त्यो जो दिने संघ संस्था वा सम्बन्धित निकाय छ उहाँहरूले चाहिँ त्यो दुःख हुनु पर्यो कि त्यो खानेकुरा या पानी कमसे कम सेफ छ, त्यो उहाँले दियो भने त्यो त्यसबाट चाहिँ रोगहरू फैलिँदैन भन्ने खालको त्यो चाहिँ एक प्रकारले ग्यारेन्टी जस्तो भनौँ न एक प्रकारले सुनिश्चित भन्छ। जसले गर्दाखेरि चाहिँ त्यहाँ जो विस्तृत हुन्छ बाढी प्रभावित क्षेत्रमा उहाँहरूले चाहिँ पानीजन्य रोगको सम्भावना पाउँदैन।
0: तपाई रसुवा जिल्लामा राहत लिएर जाने तयारीमा हुनुहुन्छ भने तीन मध्ये एउटा निकायसँग समन्वय गर्नुहोस्। गृह मन्त्रालय, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जिल्ला प्रशासन कार्यालय मध्ये कुनै एउटा निकायसँग समन्वय गर्न भनिएको छ। रसुवा, नुवाकोट, धादिङ जुनसुकै जिल्लामा जाँदाखेरि पनि यी तीनवटा निकायसँगको समन्वयमा जानुपर्दछ। जिल्ला प्रशासन कार्यालय रसुवाले एकद्वार प्रणालीबाट मात्रै राहत वितरण भइरहेकाले राहत लिएर जिल्ला जाने सबैलाई समन्वय गर्न अनुरोध गरेको हो। पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकलाई सामान्य अवस्थामा फर्काउन कार्यदल गठन गरेको छ। यो कार्यदलले 21 दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनका काम अगाडि बढ़ाउनेछ। कार्यदलले प्रभावित क्षेत्रका सड़क, पुल, खानेपानी, पुनर्वास, झोलुङ्गे पुल, भग्नावशेष व्यवस्थापन, संचार तथा स्वास्थ्य लगायतका क्षेत्रमा आवश्यक कामको पहिचान, समन्वय र कार्यान्वयनमा सहजीकरण गर्नेछ। बाढ़ीबाट क्षति पुगेको रसुवा नुवाकोट धादिङका मुख्य सड़क मर्मत तथा वैकल्पिक सड़क सञ्चालनको काम तीव्र पारिएको छ। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीर पैरोले अवरूद्ध सड़क खुलाउन कम्तीमा दुई हप्ता लाग्ने सरकारले जनाएको छ। पूर्वाधार विकास मन्त्रालयद्वारा बाढ़ी प्रभावितलाई 21 दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनको काम अगाडि बढ़ाउन कार्यदल गठन भएको छ। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी राखिएको छ। सम्भावित विपदबाट ध्यान दिएर चीन सरकारले उत्तरी नाका तातो पानी पारेको झाङमु बन्दरगाह अनिश्चितकालका लागि बन्द गरेको छ। कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा भारी वर्षा भइरहेको छ र रूसले किएव लगायतका वरपरको क्षेत्रमा आक्रमण गर्दाखेरि 12 जनाको मृत्यु भएको छ। त्यसलाई युक्रेनले विरोध गरेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 17 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेट।

0: Time check. It's 10 p.m.
1: अहिले रातिको 10 बजेको छ।